0: पनि छैन। खोलाले बगाएर ल्याएका शवहरू यत्र तत्र फैलिएका छन्, जुन गन्हाएर गाउँ नै दुर्गन्धित भएको छ। बेलकोटगढ़ी नगरपालिका नुवाकोटका उपमेयर शिवप्रसाद दाहाल भन्नुहुन्छ, स्थानीय सरकारले आफ्नो स्रोतले भ्याएसम्म काम गरिरहेको छ, तर संघीय सरकार भने सुगम ठाउँमा पुगेर फर्कियो, सब व्यवस्थापनमा पनि एकचोटि मात्र उठाइएको छ, बाँकी सब उठाउनका लागि कुनै पनि कदम चालिएको छैन र प्रशासन सम्पर्कमा आएको छैन। अन्नपूर्ण पोस्टमा छापिएको खबर हो यो।
1: विपदमा उद्धार र जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकायबीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन् न विज्ञ प्रविधिहरू नै छन्। प्राधिकरणसँग विज्ञ नहुँदा विपदका बेला साधन स्रोत र विज्ञ बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ। अहिले मात्र होइन, यसअघि पनि विपदका बेला प्राधिकरणले आफ्ना डेडिकेटेड र विज्ञहरू कहिल्यै परिचालन गरेर यति बेला सरकारले खोज र उद्धारका लागि भारत र चीनबाट विज्ञ तथा साधन मगाएको छ। भारत चीनबाट आएका विज्ञ र प्राविधिक शनिबारदेखि बाढ़ीपछि विभिन्न सुरुङमा थुनिएका भनिएका मानिसको खोज तथा उद्धारमा जुटिएका छन्। एक वर्ष अघि प्राधिकरणसँग एकजना मात्र विज्ञ थिए। भूगर्भविदका रूपमा गंगालाल तुलाधारलाई विज्ञका रूपमा प्राधिकरणमा नियुक्त गरिएको थियो। उनको कार्यकाल सकिएको एक वर्ष पूरा भएको छ। एक वर्ष यता प्राधिकरणसँग एकजना पनि विज्ञ छैन, प्राधिकरणका सिनियर डिभिजनल इन्जिनियर सुशील कुमार श्रेष्ठले बताएका छन्। प्राधिकरणलाई चालू आर्थिक वर्ष 2083-84 लागि 20 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यो बजेट अपर्याप्त छ भने बजेट कर्मचारीको तलब र नियमित कार्यक्रम गर्नमै सकिन्छ, प्राधिकरणका अर्का एक कर्मचारीको भनाइ छ। तर सिनियर डिभिजन इन्जिनियर श्रेष्ठ प्राधिकरणले आफ्नो काम गरिरहेको बताउँछन्। उद्धारमा न साधन न विज्ञ शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: गोर्खापत्रले पीड़ितको सहारा होल्डिङ सेन्टर शीर्षकमा खबर छापेको छ। नुवाकोटको विदुर नगरपालिका देवीघाटकी कान्छी नेपाली भोटेकोशी नदीमा आएको बाढ़ीबाट विस्थापित भएपछि गत बुधबारदेखि नजिकैको चन्द्र ज्योति माध्यमिक विद्यालयमा स्थापना गरिएको शिविर होल्डिङ सेन्टरमा बसिरहनु भएको छ। मानवीय क्षति नभए पनि बाढ़ीले उहाँको घर र सम्पूर्ण सामान बगाएको छ। तैपनि उहाँ अहिले शिविरको बसाई र व्यवस्थापनप्रति सन्तुष्ट हुनुहुन्छ। नेपाली भन्नुहुन्छ, शिविरमा उपलब्ध गराइएको खाना खाजा र स्थानप्रति पूर्ण सन्तुष्ट छु। बाढ़ीले घर बगाएको पीड़ा त छँदैछ, तर यो मायालु वातावरणले पीड़ालाई थोरै भए पनि बिर्साइदिएको छ। दमको बिरामी नेपालीलाई शिविरमा खटिएका स्वास्थ्यकर्मीबाट बेला बेलामा स्वास्थ्य जाँच पनि गरिएको छ र आवश्यकता अनुसार औषधि पनि उपलब्ध गराइएको छ।
1: त्रिशुलीमा आएको बाढ़ीका कारण आइतबार पृथ्वी राजमार्गको कृष्णवीर खण्डमा पहिरो जाँदा मुगलिन हुँदै काठमाडौँ आउने बाटो अवरूद्ध बने पनि तत्काललाई नआतिन सरकारवालाले सुझाएका छन्। खाद्यान्न, पेट्रोलियम पदार्थ, ग्यास, तरकारी, औषधि लगायत अत्यावश्यक वस्तु ढुवानीका लागि वैकल्पिक व्यवस्था गरेर आपूर्ति गरिने उनीहरूको भनाइ छ। सड़क अवरूद्ध भए पनि उपत्यका लागि 20 दिनलाई खाद्यान्न मौजदात रहेको नेपाल खाद्य किराना व्यवसायी संघले जनाएको छ। काठमाडौँमा खाद्यान्नको मौजदात पर्याप्त रहेकाले तत्काल बजारमा अभाव हुने अवस्था नरहेको संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले बताएका छन्। नेपाल आयल निगमले पनि वैकल्पिक बाटोबाट पेट्रोलियम पदार्थ र ग्यास ढुवानी गर्ने बताएको छ।
0: नागरिक दैनिकमा बाढ़ीजन्य दुर्गन्धले संक्रमणको जोखिम शीर्षकमा खबर छापेको छ। गत बुधबार भोटेकोशीमा आएको बाढ़ीमा परि मृत्यु भएका मानव तथा पशु पंक्षीको दुर्गन्ध फैलिन थालेको छ। उक्त नदीमा आइतबार पुनः आएको बाढ़ीले माटोमुनि पुरिएका मानव तथा पशु पंक्षी बाहिर निस्किएपछि दुर्गन्ध फैलिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बताउनुभयो। हिजो बिहान आएको बाढ़ीले माटोभित्र मिसिएका मानव तथा पशु पंक्षीका शरीर टुक्राहरू बाहिर निकालिएपछि दुर्गन्ध फैलिएको छ, उहाँले भन्नुभयो।

0: एलजी ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कंप्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भाईपुग हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: अब भित्री पृष्ठका खबर भोटेकोशीमा आएको आकस्मिक महावाढ़ीलाई जलवायु परिवर्तन र ग्लोबल वार्मिङको परिणाम मान्न सकिने विज्ञहरूले बताएका छन्। बुधबार आएको महावाढ़ी पछिको कारण के हो भन्ने विषयमा तर्क वितर्क हुँदै आए पनि यसलाई जलवायु परिवर्तनको उपज मान्नुपर्ने कृषि वन तथा वातावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बताएका छन्।
3: भटेकोशीमा आएको बाढ़ीका कारण 13 जलविद्युत आयोजना क्षतिग्रस्त भएका छन्। ती क्षति भएका संरचनालाई पुनर्निर्माण गर्न करिब 50 खर्ब लाग्ने अनुमान गरिएको छ।
2: नेकपा एमाले रसुवाको भटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि उत्पन्न मानवीय संकट व्यवस्थापनका लागि सरकारले तत्काल गर्नुपर्ने 8 काम सुझाएको छ। एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा गएको निरीक्षण टोलीले तयार पारेको राहत तथा उद्धार सम्बन्धी सुझाव प्रतिवेदन आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइएको हो।
3: सप्तकोशी नदीमा आइतबार दिउँसोदेखि निरन्तर पानीको बहाव बढ़ेसँगै खतराको संकेत रातो बत्ती बालिएको छ। साँझ 6 बजेको मापन अनुसार पानीको बहाव 184,785 प्रति सेकेण्ड क्यूसेक पुगेको छ।
2: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि 232 विद्यार्थी र 18 शिक्षक सम्पर्कविहीन भएका छन्। बाढ़ीले रसुवा नुवाकोट र धादिङका 16 विद्यालयमा पूर्ण तथा आंशिक क्षति पुर्याएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।
3: नेपाल टेलिकमले बाढ़ी प्रभावित क्षेत्रको चीनसँगको सीमा क्षेत्रसम्म मोबाइल सेवा पुनः सञ्चालनमा ल्याएको छ। आइतबार बाढ़ी प्रभावित क्षेत्रका थप 7 स्थानका बीटीएस साइट सञ्चालनमा ल्याई सेवा सुचारू गरेको हो।
2: रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैर आवासीय नेपाली संघ एनआरएनएले सञ्चालन गरेको राहत अभियान तेस्रो दिन पनि जारी रहेको जनाइएको छ। प्रभावितलाई तत्काल आवश्यक राहत सामग्री उपलब्ध गराउन संघका पदाधिकारी र स्वयंसेवकको टोली प्रभावित क्षेत्रमा खटिएको छ। संघले राहत तथा मानवीय सहयोगलाई प्राथमिकतामा राखेको जनाएको छ।

0: पाको एकमात्र डीटीएच सेवा डिस्को डिशो खुशी को कनेक्शन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: नेपाली खबरमा अब विदेशका खबर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग वृहत तेल सम्झौता गरेको बताएका छन् सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाको विशाल कच्चा तेल भण्डारणमा लागत मूल्यमा पहुँच पाउनेछ राष्ट्रपति ट्रम्पले विदेश मन्त्री मार्को रूबियो रक्षा मन्त्री पीट हेगसेथ र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रेड्रिगेज बीच वार्तापछि सम्झौता भएको बताएको अमेरिकी टेलिभिजन संस्था सीएनएनले जनाएको छ
6: अब खेल खबर एसएससी प्रिमियर कप क्रिकेट 2026 शुरू भएको छ एसिया कपको छनौटका रूपमा लिएको प्रिमियर कप आइतबारबाट मलेसियामा शुरू भएको हो 10 टीम सहभागी छनौटबाट 1 टीम एसिया कपका लागि छनौट हुने एसियन क्रिकेट काउन्सिलले जनाएको छ सन्दीप लामिछानेको कप्तानी रहेको नेपालले दोस्रो पटक एसिया कप खेल्ने योजना बनाएको छ सन् 2023 नेपालले युएईलाई हराउँदै एसिया कप खेलेको थियो त्यति बेला रोहित कुमार पौडेलको कप्तानीमा नेपालले भारत र पाकिस्तानसँग खेल्दा सर्वत्र चर्चा भएको थियो तर सन् 2025 भने नेपाल पुनः युएईसँगै फाइनलमा पराजित हुँदा दोस्रो पटक एसिया कप खेल्न असफल भयो यसपटक मलेसियामा 10 टीमबाट उत्कृष्ट 1 पर्दै एसिया कप खेल्ने अवसर नेपाललाई रहेको छ
5: अब विचार विश्लेषणको पालो सीमापार विपद पूर्व सूचना प्रणालीको आवश्यकता शीर्षकमा डाक्टर राजेश्वर कुशवाहाको विचार नागरिक दैनिकमा छापिएको छ जलवायु परिवर्तनका कारण हिमाली क्षेत्र तीव्र गतिमा तातिरहेको हिमतालहरू तीव्र गतिमा पग्लिएर ठूला बन्दै गएका र मनसूनी वर्षाको प्रणाली पनि बदलिँदै गएको समयमा अब कागजी पत्राचार र पुराना अनौपचारिक प्रणालीले मानिसको ज्यान र अरबौंका पूर्वाधार जोगाउन सक्दैन संकटको बेला रियल टाइम डेटा स्वतः प्राप्त हुने पूर्व सूचना प्रणालीको अभाव हुनु नै आजको सबैभन्दा ठूलो प्राविधिक चुनौती बनेको छ सीमावर्ती अधिकारीहरू बीच हुने अनौपचारिक फोन सम्वाद प्रशासनिक चिठीपत्र ईमेल र परम्परागत कूटनीतिक प्रक्रियाहरू यति ढिला हुन्छन् कि सीमापारी फुटेको बाढ़ी मिनटभरमै नेपाली बस्तीमा आइपुग्दा ती सूचना निरर्थक सिद्ध भइसकेका हुन्छन्
6: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार

0: सम्पूर्ण निवृत्त राष्ट्रिय सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हक, हित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनु भएका सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
4: ए नानी, त्यो पानी नपिउ त।
1: किन र काका?
4: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
6: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: अलि त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर। वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847039386। पर्वत जाने गेट, सहारा एग्रोभेट।
3: रेडियो आधी खुला 105.4
4: मेगाहर्ट्जबाट पनि नेपाली बहस प्रसारण भइरहेको छ। आदरणीय श्रोता, नेपाली बहसमा हामी राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक विषयमा चर्चा परिचर्चा गर्ने गर्दछौ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा आज हामी चर्चा गर्न चाहन्छौ। कोषमा करिब 4.5 अर्ब रूपियाँ जम्मा भएको बताइएको छ, तर भुटेकोशी बाढ़ी पीड़ितको राहतका लागि सरकारी कोषमा 4 अर्ब रूपियाँ संकलन भइसकेको छ। पुरानो 2 अर्ब सहित कोषमा हाल 5 अर्ब बढ़ी रकम जम्मा छ। स्वदेश र विदेशबाट कोषमा सहायता रकम थपिने क्रम बढ़दो छ, तर सरकारले कोषको रकम परिचालन गर्न सकिरहेको छैन, जबकि बाढ़ी पीड़ितहरू राहत नपाएको भन्दै भोक भोकै बस्नु परिरहेको सुनाइरहेका छन्। त्यति मात्र होइन, सुरक्षाकर्मी समेत चाउचाउ र बिस्कुटका भरमा उद्धार कार्यमा रात दिन खटिरहेका दृश्यहरू, भावविहोल दृश्यहरू हामीले देखिरहेका छौं। कोषमा पैसा थुपारेर भोक भोकै फिल्डमा बस्नुपर्ने स्थितिको सिर्जना भएको छ। अब नरह्यो घर न भविष्यको भर। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौ। बुधबार बिहानको करिब 9 बजेको घटनाले गर्दाखेरि तिब्बतबाट आएको त्यो निकै ठूलो महाबाढ़ीले निकै ठूलो जनधनको क्षति गरेको छ। आँकड़ा छैन, करिब प्रधानमन्त्रीकै वेबसाइटमा करिब करिब 15-16 हजार भन्दा बढ़ी नागरिकहरू हराएको, सम्पर्कविहीन भएको, बेपत्ता भएको भन्ने खालका विषयहरू आएका छन्। त्यसैले गर्दाखेरि अब सरकारले यसलाई कसरी लिएको छ, यो निकै ठूलो महाविपत्तिमा सरकारले आफ्ना कदमहरू कसरी चाल्छ लगायतका विषयहरूमा आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्नेछौ। आदरणीय श्रोता, समन्वय नहुँदा उद्धार र राहतमा समस्या भएको छ। संघ र स्थानीय तह आफ्नै हिसाबले राहत र उद्धारमा लाग्दा ढिलासँगै दोहोरोपन पनि देखिएको छ। तपाईँलाई थाहा छ, रसुवाको भुटेकोशीमा विनाशकारी बाढ़ीबाट प्रभावित 5 जिल्लाका संकटग्रस्त क्षेत्रमा खोज उद्धार र राहत वितरण कार्यलाई तीव्रता पारिए तापनि अझै पनि त्यति राम्रोसँग हात लाग्न सकिरहेको छैन। संघीय र स्थानीय सरकार बीच समन्वयको अभावले राहत वितरणमा ढिलाइ भएको गुनासो पनि आएको छ। संकटग्रस्त क्षेत्र घोषणा भएका 15 स्थानीय तहमध्ये र स्वार नुवाकोटमा बढ़ी क्षति पुगेको छ। आदरणीय श्रोता, हिम चट्टान पहिरोबाट श्रृंखलाबद्ध विपत आइरहेको छ। हिजो मात्रै फेरि बाढ़ी आयो, त्यो बाढ़ीले गर्दाखेरि पुलहरू बगाएको छ, फेरि बच्चे खोजेका केही घरहरू बगाएको छ। गत साता भोटेकोशी त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी सामान्य वर्षा जन्य नभई हिम चट्टान पहिरो आइस रक एभलान्सबाट उत्पन्न श्रृंखलाबद्ध विपत भएको बताइएको छ। यसको थप अध्ययन हुन जरूरी छ, किनभने नेपालमा रहेका 47 वटा तालहरू ती सुन्दरताका प्रतीक होइनन्, ती हिमबम बनेर बसिरहेका छन्। जतिखेर पनि ती विस्फोट हुन सक्छन्। त्यसैले गर्दाखेरि यसमा अब चनाखो हुनुपर्ने बेला आएको छ। उद्धारमा न साधन छ, न विज्ञ छ, विपद उद्धार जीवधनको सुरक्षा लगायत व्यवस्था मिलाउन सुरक्षा निकाय, प्राविधिक र अन्य सरकारवाला निकाय बीच समन्वय र परिचालनको अधिकार पाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग न पर्याप्त उपकरण छन्, न विज्ञ प्राविधिकहरू नै छन्। चीन र भारतसँग सहयोग लिनका निम्ति ढिलाइ हुँदाखेरि सुरुङमा फसेकाहरूको उद्धार अझै पनि हुन सकिरहेको छैन। निकै कठिन परिस्थिति छ। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्न चाहन्छौ। सासको आसमा भौतारिँदैछन् आफन्त, भटेकोशी बाढ़ीपछि सम्पर्कविहीन व्यक्तिहरूको खोजीमा आफन्तजन रसुवा, नुवाकोट, धादिङ, चितौन, गोर्खा, तनहु, पोखरा, नवलप्रासीसम्म पुगिरहेका छन्। कोही सब राखिएको ठाउँमा भेटिन्छ कि भनेर धाइरहेका छन्। बाढ़ीमा बगेर कता पुगे, कता पुरिए, कतै फसेका पुछन् कि भन्ने यकिन नहुँदा कहाँ खोजी गर्ने समस्यामा आफन्तहरू रहेका छन्। जिउदाहरूलाई झनै पीड़ा भएको छ। आदरणीय श्रोता, भोटेको सिबाडीमा परेका 788 जनाको शव आइतबार साँझसम्म फेला परेको बताइएको छ। सम्पर्कविहीनको संख्या 2502 रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क छ।

0: भीरमा पैह्रो आपूर्तिका लागि वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने स्थिति आएको छ। नेपालमा निकै ठूलो संकट यतिखेर पैदा भएको छ। नेपाल संकटबाट पटक पटक आफ्नै शक्तिले उठेको छ। जहाँ छिमेकीका लागि छिमेकी उभिएका छन्, युवाहरू सबैभन्दा पहिले अघि सरेका छन्, संसारभर छरिएर रहेका नेपालीहरू आफ्नो मातृभूमिसँग जोड़िएका छन्। आज हामीलाई यही एकता, त्यही साहस र त्यही अपनत्व फेरि चाहिएको छ। यो दान होइन, यो संकटका बेला फेरि एकपटक एकअर्काका लागि उभिने अठोट हो। यही त हो नेपाल। आदरणीय श्रोता, आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ नेपालीलाई दुःख पर्दा, नेपालीलाई गाह्रो पर्दा, नेपाललाई गाह्रो पर्दा नेपाली मनहरू स्वदेश विदेशमा बसेका मनहरूले सहयोग गरेका छन्, सहयोग गरिरहेका हुन्छन्। तर त्यो सहयोग सही रूपमा सदुपयोग हुनुपर्दछ, त्यसको निगरानी हुनुपर्दछ। आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। कालो ताल रित्तियो, आदरणीय श्रोता, टर्यो थप विपत्तिको खतरा, केही समयका लागि विपत्तिको खतरा टरेको छ। अहिले तत्कालका लागि नेपाल चीन सीमा क्षेत्रको केरूङ नजिकै हिम पहिरोले नदी थुनेर बनेको विशाल कृत्रिम ताल कालो ताल अन्तत प्राकृतिक रूपमा रित्तिएको छ। अब 20 लाख घन मिटर पानी संचित भएको तालको पानी पूर्ण रूपमा निकास भएपछि त्यसबाट उत्पन्न हुन सक्ने अर्को ठूलो बाढ़ीको तत्कालीन जोखिम टरेको बताइएको छ। चीनको जलस्रोत मन्त्रालय र चीनिया केन्द्रीय टेलिभिजन सीसीटीभीलाई उद्धृत गर्दै चाइना डेलीले जनाए अनुसार नेपालको छोचेन खोला र चीनतर्फको फुडेफु साङफू नदीको संगम स्थल नजिकै हिम पहिरो चट्टान हिउँ लेदो तथा भग्नावशेष थुप्रिएर नदीको बहाव रोकिँदा कृत्रिम ताल बनेको थियो तर अहिलेको लागि रोकिएको खबर प्राप्त भएको छ। आशा गरौं सम्पर्क विहीनहरू चाँडै सम्पर्कमा आउनेछन्। सम्पर्कविहीन सुरुङमा फसेकाहरूको चाँडै उद्धार हुनेछ, राहत वितरणमा एकरूपता रहनेछ। यो निकै ठूलो महाविपत्तिको सामना यतिखेर नेपालले गरिरहनु परेको छ। सबै दलहरू एक ढिक्का भएका छन्, एक ठाउँमा उभिएका छन्। नेपाली कंग्रेसले हिजो मात्रै प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा करिब 1 करोड़ रूपियाँ सहयोग गर्ने बताएको छ। आदरणीय श्रोता, सब पहिचान र व्यवस्थापन चुनौतीपूर्ण छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम पनि बढ़ेको छ। रेफ्रिजरेटर कन्टेनर र विशेष उपकरणको अभाव छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार व्यवस्थापन गर्नुपर्ने भएको छ। काठमाडौँमा पनि चितवनकै मोडेल अपनाइने बताइएको छ। सब व्यवस्थापन गर्न कठिनाई हुँदै गएपछि सरकारले काठमाडौँमा संकलन भएका सबहरू पनि डीएनए संकलन गरी सामूहिक रूपमा गाड्ने तयारी गरेको छ। लामो समयसम्म सब राख्न मर्चरी अभाव भएपछि सरकारले काठमाडौँमा पनि सामूहिक व्यवस्थापनको तयारी गरेको बताइएको छ। जमीन मुनि सबलाई व्यवस्थित गर्ने प्रक्रियाहरू चलेर आएको छ। आदरणीय श्रोता, आजको बहसमा हामी खबर यही विषयमा चर्चा गर्न चाहन्छौ। निकै ठूलो अप्ठ्यारो छ, जोखिम छ, समस्या छ, समस्या पीड़ामाथि पीड़ा छ। टिचिङको भित्तामा आफन्त खोज्नेहरूको लाइन देखिन्थ्यो, त्यहाँ लड़को देखिन्थ्यो। त्यसैले गर्दाखेरि तीन तहका सरकारहरू बीच समन्वय नहुँदा उद्धार राहत वितरणमा निकै ठूलो कठिनाई भएको हामीले यहाँहरूलाई जानकारी पनि गराइरहेका छौं। र आजको नेपाली बहसमा समग्र दलहरूको ऐक्यबद्धता, बाढ़ी पीड़ित को अवस्था र बाढ़ीबाट मृत्यु भएका र सम्पर्कविहीन भएकाहरूलाई उद्धार, खोज र अनुसन्धानको प्रक्रिया लगायतका फेरिमा बहस गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
1: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेण्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861791076 र 9817162223। हरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
4: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
3: भनेको त हो नि, वालिङ आठ बीपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
4: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
3: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
4: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बीपी चोक।
3: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
4: मूल्य होइन, स्वास्थ्य रोजौं।
5: रेडियो आदिखोला 105.4।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं कानूनका जानकार अधिवक्ता यज्ञमणि नेउपाने हुनुहुन्छ। नेउपानेजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। आदरणीय श्रोता, हामीसँग यज्ञमणि नेउपानेजी, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, उहाँसँग हामी कुराकानी गर्ने प्रयत्न गरिरहेका छौं। टेलिफोन विच्छेद भएको छ। हामी बाढ़ी प्रभावित क्षेत्रका विषयमा कुराकानी गर्न चाहन्छौ। राष्ट्रिय स्वतन्त्र पार्टीले अंगीकार गरेको अहिलेको नीति र सरकारले चालेका कदमहरूका बारेमा पनि कुराकानी गर्न चाहन्छौ। राहतको स्थिति के छ? गोदाम र ब्यारेकमा थुप्रिएको छ राहत, पर्खाईमा पीड़ितहरू छन्। पीड़ितहरूले राहत पाए कि पाएनन्? विदुरमा धेरै पीड़ितहरूले राहत लिँदै गर्दाखेरि अन्य जिल्लाहरूमा राहतको अवस्था के छ? आजको नेपाली बहसमा यस विषयमा पनि हामी चर्चा परिचर्चा गर्नेछौं। सपहिचान र व्यवस्थापनमा केही चुनौतीहरू छन्। बाढ़ी प्रभावित क्षेत्रमा संक्रमणको जोखिम बढ़दै गएको भन्ने खबरहरू पनि एक एक पछि अर्को प्राप्त भएका छन्। सासको आसमा भौधारिँदैछन् आफन्त, कतै टिचिङका भित्ता हेर्दैछन् त कतै नुवाकोट, चितवन हुँदै धादिङ हुँदै धेरै ठाउँहरूमा चाहिँ आफन्तहरू रसुवासम्म पनि पुगेका छन्। तर आफन्तहरू भेटिने स्थिति छैन। धेरै आफन्तहरू यतिखेर चाहिँ सम्पर्क विहीन भएका छन्। धेरै नागरिकहरू सम्पर्क विहीन भएका छन्। त्यस कारणले गर्दाखेरि पनि नेपालमा यो महामारीले गर्दा निकै ठूलो अप्ठ्यारो परिस्थिति सृजना भएको छ। समन्वय नहुँदा उद्धार राहतमा पनि निकै ठूलो समस्या भएका खबरहरू सार्वजनिक भइरहेका छन्। सरकारले चालेका कतिपय यी कदमहरू चाहिँ पूर्ण छन् कि छैनन्? सरकारले कदम चाल्न सके कि सकेन? कोषमा सहायताको थुप्रो छ, करिब 5 अर्ब बराबर कोषमा रकम छ, तर पीड़ितहरूले रकम नपाइरहेको भन्ने खालका विषयहरू पनि सँगसँगै जोड़िएर आएका छन्। आजको नेपाली बहसमा हामी यस विषयमा पनि चर्चा गर्नेछौं। यो राहतको बेलामा, यो अप्ठ्यारोको बेलामा, यो संकटको बेलामा जुन तरिकाले चाहिँ सरकारले आफ्ना नागरिकहरूका लागि, पीड़ितहरूका लागि जुन ढंगले काम गर्नुपर्ने हो, जुन ढंगले चाहिँ एक्सन लिनुपर्ने हो, त्यो गर्न सक्यो कि सकेन? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ। जलविद्युतका सुरुङमा फँसेकाहरूलाई निकाल्ने प्रयास त जारी छ, तर उद्धारमा ढिलाइ हुँदा परिवार र आफन्त निकै चिन्तामा छन्। 781 सफेला पर्दै गर्दाखेरि 2500 भन्दा बढ़ी सम्पर्कविहीन भन्ने छ, तर 15000 भन्दा बढ़ीको चाहिँ लिखित रूपमा चाहिँ सम्पर्कविहीन भएको दस्ता आएको भन्ने खालका खबरहरू पनि हामीले सुनिरहेका छौं। प्रधानमन्त्री कार्यालयको वेबसाइटमा राखिएको तथ्याङ्क अनुसार धेरै नागरिकहरू चाहिँ यतिखेर बेपत्ता भएका छन्, अप्ठ्यारो अवस्थामा छन्। नेपाली उद्योगीले अब विदेशी ब्याङ्कबाट कर्जा लिन पाउने खबर पनि तपाईँलाई हामी बीचमा सुनाउन चाहन्छौ। आदरणीय श्रोता, कृष्ण भीरमा सड़क भाँसिएपछि राजधानी जोड़ने मुख्य मार्गहरू अवरूद्ध भएका छन्। भाँसिएको सड़कको वस्तुगत र भौगोलिक अवस्था अध्ययन गरेपछि मात्र मरम्मतको आकलन गर्न सकिन्छ। सड़कको क्षतिको गहिराई, चौड़ाई र भौगोलिक संवेदनशीलताको विस्तृत प्राविधिक अध्ययन नभई मरम्मत तथा पुनर्निर्माणको ढाँचा टुंग्याउन नसकिने खालका खबरहरू आएका छन्। काठमाडौँ बाहिरिने र भित्रिने सवारीका लागि वैकल्पिक मार्गको पनि प्रयोग गरेको छ। दैनिक करिब 14000 सवारी आवत जावत गर्ने यो प्रमुख राजमार्ग अवरूद्ध भएपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तत्कालका लागि वैकल्पिक मार्गको व्यवस्था गरेको छ। तत्काल सड़क सुचारू गर्न सक्ने अवस्था नरहेकै हुँदा वैकल्पिक सड़क प्रयोग गर्न अनुरोध गरिएको पनि बताइएको छ। आदरणीय श्रोता, काठमाडौँ उपत्यकामा पनि निकै ठूलो ट्राफिक जाम यतिखेर छ। त्यसैले गर्दाखेरि अहिलेको यो समस्याबाट मुक्ति पाउनका निम्ति सरकारले जुन किसिमले पहल कदमी गर्नुपर्ने हो, यो पहल कदमी गर्नुपर्ने हुन्छ र समन्वयमा चाहिँ उद्धार र राहतका प्रक्रियाहरूलाई अगाडि बढ़ाउनुपर्ने स्थिति छ। त्रिशुलीको तटीय सभ्यता यतिखेर अब संकटमा परेको छ आधुनिक श्रोता। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ भनौँ 10 गते भुटेकोशी र त्रिशुली नदीमा सुनामी झैं तीव्र गतिमा आएको भीषण बाढ़ीले निकै ठूलो समस्या सृजित भएको छ। बाढ़ीका कारण त्रिशुली नदी किनारका घरहरू, सड़कहरू, जलविद्युत आयोजनाहरू, विद्यालय, व्यावसायिक संरचना, कृषि, पशुधन व्यापक रूपमा यसमा निकै ठूलो क्षति पुगेको छ। बाढ़ीले खोसिएको छ जीविकोपार्जनको आधार, विकल्प नयाँ ठाउँमा बस्तीको सिर्जना र अब त्यही ठाउँमा बस्नुपर्ने अझ निकै ठूलो जोखिम बन्ने देखिन्छ। भदौ 10 गते करिब नदीको सतहभन्दा माथि 8-9 मिटर भन्दा माथि त्यसको उचाइमा आएको वेगले त्यो गेग्रानले गर्दाखेरि निकै ठूलो समस्या सृजना भएको थियो। यतिखेर हामीसँग प्रत्यक्ष सम्पर्कमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद, कानूनका जानकार, अधिवक्ता यज्ञमणि रूपानी हुनुहुन्छ। नेपाली चाहिँ नमस्कार, नेपाली बहसमा यहाँलाई स्वागत छ।
6: धन्यवाद।
0: अब अहिले निकै ठूलो संकटमा छ देश, अप्ठ्यारो परिस्थितिमा छ यो महाबाढ़ी, कल्पना नगरेको बाढ़ी हामीले सामना गरिरहनु परेको एउटा परिस्थिति छ। तपाईँ त फिल्डमा पनि जानुभयो, अहिले कस्तो छ अवस्था यो रसुवा, नुवाकोट, चितवन, धादिङ लगायतहरूका ठाउँको?
6: अवस्था त एकदमै दर्दनाक छ, तर पनि अहिले देश राज्यको जे हुने भइसक्यो, बाँकी कुरा चाहिँ अब राज्यको कन्ट्रोलमै छ भनौँ न। पछिल्लो अवस्था
0: राज्यले सम्पर्क बिनहरूको खोजीको लागि, त्यसपछि अब यहाँ राहत कोषमा करिब करिब पुरानो रकम लगाएर 5 अर्ब बढ़ी जम्मा भएको छ, तर चाहिँ नागरिकहरू भगभगै बस्नुपर्ने भन्ने खालका पनि विषयहरू सँगसँगै जोडिएर आएका छन्। यसमा के भन्नुहुन्छ?
6: यता कता कहीँ केही हो भने थाहा छैन, तर राज्यको पहल कदमीलाई अहिले सर्वत्र रूपमा राम्रो भनेर कुरा आइराखेकै छ। मैले भन्ने कुरा होइन, अब भोक भोकै बस्नु नपरोस् भनेर सरकार, निजी क्षेत्र, सरकारवाला सबै हामी लागि परेकै छौं। अब यो अवस्थामा कसैले राजनीतिक रूपमा यदि यसमा पनि राजनीति गरेर यता भोकै उचाइयो भन्नुहुन्न, हेर्नुहोस् यो बेला अहिले राजनीति गर्ने बेला होइन। कहीँ त्यस्तो भोक भोकै देखियो भने त्यो राहत सामग्री पुर्याउने, उद्धार गर्ने, उहाँहरूलाई सहजीकरण गर्ने हो, आएर मिडियामा आएर प्रचार गरेर चाहिँ सरकारले गरेन भन्ने बेला होइन।
0: तर सुरुङमा फसेकाहरू जीवितै भेटिने आश अझै पनि आफन्तले गरेका छन्। निकै ठूलो ढिलाइ भयो नि त, चीन र भारतबाट टाइममा सहयोग लिन सकिएन नि त, होइन?
6: त्यो परिस्थिति अनुसारको कुरा हो। रातभरिसम्म त्यहाँ चाहिँ हेर्नुहोस् त्यो टनेलभित्रको हिलो चाहिँ बाहिर फ्याँक्ने र त्यसभित्र चाहिँ विभिन्न उपकरणहरू पठाएर भित्र को परिस्थिति बुझ्ने काम भइराखेकै छ, होइन? त्यो त हामीले पनि देखेकै हो। त्यसमा विज्ञहरू चाहिँ लागिराख्नु भएको छ। यो ढिलोको दुईटा कुरा हुन्छ, नियोजित रूपमा या राज्यले या सम्बन्धित सरकारवालाहरू नलागेर ढिलो हुनु एउटा कुरा, लाग्दा लाग्दै पनि परिस्थिति समयले ढिलो हुनु अर्को कुरा हो। त्यसैले हामीले यसरी बुझ्नुपर्छ, राज्यले पूर्ण रूपमा काम गर्दा गर्दै राज्यका इन्स्टिट्युसनहरूले, निजी क्षेत्रले, सरकारवालाले, जानकार व्यक्तिहरूले यी सबै चिजहरू चाहिँ तपाईँको लागेर यो काम भइरहेको छ। जस्तो तपाईँ एउटा कुरा बताउँ, इन्जिनियर श्रीराम देउपाने सहितको टोली, उहाँ चाहिँ प्रतिनिधि सभाको सांसद हो र उहाँहरू त्यससँग सम्बन्धित विशेषज्ञ भएकाले त्यो टनेल छेड्नका लागि रातभरि पनि उहाँहरू त्यहाँ बसेर लागि परिराख्नु भएको छ नि। यस्ता निजी क्षेत्रका कयौं व्यक्तिहरू हुनुहुन्छ, त्यसैले अहिले चाहिँ यसरी बुझ्नुपर्छ।
0: होइन, अब त्यहाँ निकै ठूलो यो महाविपत्ति हो, जुन कुरा तिब्बतले समेत समयमा चाल पाउन सकेन, उसका पनि करिब भन्सारहरू बगेका छन्, धेरै नागरिकहरू बेपत्ता छन्, करिब 600-700 हारेमा चिनियाहरू पनि बेपत्ता भएको खबर छ, चीनतर्फ 115-120 जना नेपालीहरू पनि बेपत्ता भएको खबर छ। यसको आँकडा, यसको तथ्याङ्क, एकिन तथ्याङ्क पनि अहिलेसम्म सरकारसँग किन आउन नसक्या हो?
6: अहिले एकिन तथ्याङ्क आउने क्रम त जारी छ। एकिन कति मानिसहरू हताहत हुनुभयो, कति मानिसहरू चाहिँ यसबाट पीड़ित हुनुभयो, कति मान्छेहरू चाहिँ मृत्युवरण गर्नु पर्यो, कति मानिसहरू बेपत्ता भए भन्ने कुरा निकाल्ने भन्दा पनि राहत, उद्धार र सहजीकरण र चाहिँ उद्धार भएका मानिसहरूलाई बाँच्ने वातावरणका लागि अहिले राज्य खट्ने हो हेर्नुहोस्, किनभने प्राथमिकता क्रममा कुन चिज मुख्य हो त्यो चिजलाई हामीले चाहिँ अगाडि ल्याउनु पर्छ। अहिले सरकार त्यही काम गरिरहेको छ। मृत्यु भएका संख्याको चाहिँ हिसाब पहिले चाहिने हो कि जीवितलाई उद्धार गर्ने, भएका लासहरू व्यवस्थापन गर्ने, परिवार आफन्तलाई जानकारी दिने, भन्दा त आखिरी त उद्धार राहतका कुराहरू चाहिँ पहिलो प्राथमिकता हो। त्यसरी प्राथमिकता क्रम अनुसार राज्यले काम गर्दै
0: अझै पनि तीन तहका सरकारहरू बीच त्यति राम्रो सम्बन्धै नभएको उद्धार र राहतमा भनेर कतिपय ठाउँमा चाहिँ कन्ट्रोभर्सीहरू आइरहेका छन्, वाद विवादका विषयहरू आइरहेका छन्। समयमा राहत किन नबाड्या भनेर चाहिँ बाहुला सुर्खा सुर्खु पनि भइरहेका दृश्यहरू पनि देखिएका छन् होइन। यो किन सम्बन्धै हुन सकेन सबै तहसँग?
6: यसो यो बेला राजनीति गर्नु हुँदैन। एउटा कुरा, कसैको बोली नमिठो भोला, चर्को भोला, स्वादविहीन भोला, तर तीन दिनसम्म रात वितरण नगरिकन बस्नु त फेरि हुँदैन नि। कारण के हो म जान्दिन, किन राहत तत्कालीन आपतकालीन कुरा भनेको आइपुगेका 10 मिनटमा त्यो चाहिँ सम्बन्धित मान्छेहरूसँग पुर्याएर उनीहरूलाई कम्तीमा बाँच्ने आधारशिला तयार गर्ने हो। अब त्यो काम चाहिँ हुनुपर्ने हो। र तीन तहका सरकारमा के हो भने चाहिँ केन्द्र अर्थात् संघीय सरकारमा हामी छौं, बाद बाँकी प्रदेश सरकार र स्थानीय सरकारमा त पुराना राजनीतिक शक्ति केन्द्र नै आदि छ। उहाँहरूले राजनीतिक रूपमा यो अवस्थामा पनि हामी पुरानो छुट्टै राजनीतिक शक्ति हो र संघीय सरकार छुट्टै हो भन्ने भावना चाहिँ राख्नु भएन। उहाँहरू त्यो राखेर यस्तो विपदमा पनि समन्वय नगर्ने, सहकार्य नगर्ने, एकता नगर्ने र व्यवस्थापन नगर्ने गर्नुभयो भने यसले फेरि हामीलाई राम्रो ठाउँमा पुर्याउँदैन। अहिले राजनीति गर्ने बेला पनि होइन, राजनीति विषय उठान गर्ने बेला पनि होइन, कुन दलको, कुन पार्टीको, कुन विचारको, कुन सिद्धान्तको भन्ने बेला पनि होइन। मृत्यु काल भन्ने चिजले कुनै पार्टी, कुनै जात, कुनै धर्म, कुनै लिङ्ग, कुनै व्यवसाय, कुनै धनी गरिब यी चिज हेर्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हामीले यसबाट बुझेर जति सक्छ छिटो यसमा चाहिँ हामीले चाहिँ राहत पुनर्स्थापना र नागरिकको चाहिँ दुःखमा मलमपट्टि लगाउने तर्फ लाग्नुपर्छ, समन्वय सहकार्य गर्नुपर्छ।
0: होइन एकैमेडी नेपालीजी, एउटा कुरा, बाढ़ी आएको चार दिनपछि मात्रै विदेशी श्रम उद्धार विशेषज्ञ बोलाउनु पर्ने अवस्था सिर्जना भयो, निर्णय प्रक्रियामा किन ढिला हुने, किन चाहिँ हामीले जनशक्ति टाइममा लिन सकेनौ, सुरुङमा फसेकाहरूको अहिलेसम्म अत्तो पत्तो छैन होइन, यसमा त आफन्तहरूले प्रश्न गरिरहेका छन् नि त अहिले सरकारलाई।
6: प्रश्न एउटा कुरा हो, हेर्नुहोस् विदेशीहरूलाई कतिखेर ल्याउने, कतिखेर लिने भन्ने कुरा एउटा देशको मात्रै कुरा होइन, सम्बन्धित देशको पनि कुरा हुन्छ। कतिपय यस्तो किसिमको परिस्थितिमा अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भने राज्यले आफूले सकुन्जेलसम्म विदेशीहरूलाई त्यो विषयमा प्रवेश नदिने पनि परिस्थिति बन्छ। यो कस्तो हुन्छ भने कतिपय उद्धार राहत गर्नमा संलग्न हुँदाखेरि यही अवस्थामा भए कतिले के भन्थ्यो होला भन्दा विदेशी सुरुमै बोलाएको भयो, होइन विदेशीलाई किन बोलाइयो भन्ने पनि कुरा गर्नेलाई चाहिँ बाटो हुन्थ्यो भने ढिलो हुँदा ढिलो भयो भन्ने पनि हुन्छ। तर अहिलेको परिस्थितिमा विदेशीलाई तीन दिन पछाडि चाहिँ सहयोग लिनु, चार दिन पछाडिको कुरा के हो भने विशिष्ट अवस्थामा भएका भौगोलिक अवस्था नेपाली, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय सरकार चाहिँ संघीय सरकारले थाहा पाइसके पश्चात त्यो ठाउँबाट रेस्क्यू गर्ने सन्दर्भमा अहिले प्रयोग गरिएको हो र विभिन्न प्रविधिहरूको प्रयोग गर्न प्रयोग गरिएको। तर सुरुकालीन अवस्थामा त ती विदेशी शक्तिहरूलाई चाहिँ प्रयोग गर्दाखेरि उनीहरूले पनि त्यो ठाउँको भौगोलिक अवस्था पनि नदेख्ने, परिस्थिति पनि नदेख्ने, सम्भावित एरिया पनि नदेख्ने, अनि हाम्रो जनशक्ति पनि उनीहरूलाई चाहिँ बाटो देखाउन र उनीहरूलाई सम्बन्धित भूगोल पढाउनमा नै समय खर्च हुने परिस्थिति थियो। त्यस्तो अवस्थामा प्रारम्भमा नेपालको चाहिँ शक्तिको प्रयोग गरेर राज्यका सबै इन्स्टिच्युसनहरू लागेर त्यो किसिमको काम भयो, जहाँ निजी क्षेत्र सहित 22 हेलिकप्टरहरू प्रयोग गरियो, साधन स्रोत सबै प्रयोग गरियो, निजी क्षेत्रहरू सबै आए, वर्षक भएसम्मका जीवित लासहरूलाई चाहिँ जीवित व्यक्तिहरूलाई चाहिँ उद्धार गरियो, सगला लासहरूलाई सहज रूपमा चाहिँ निकालियो, यो प्रारम्भिक अवस्था थियो। अब कतिपय अवस्था अपवाद बाहेक अब जीवन बाँकी छ भन्ने अवस्था छैन। अब भनेको लासहरूलाई कसरी निकाल्ने, त्यहाँ भएको चीज भन्ने हो. यसमा पछिल्लो चरणमा विदेशी सहयोग राष्ट्रहरूलाई सहयोग लिएको प्रविधिहरूको सन्दर्भमा हो. यसैले सोझबुझका साथ अहिले सरकारले काम गरेको, यसमा हामीले दोष लाउनु हुँदैन. दोष त लास व्यवस्थापनमै अहिले साथीहरूले लाइराख्नु भएको छ. त्यसैले
0: सबैलाई एउटै खाल्डोमा चाहिँ पुर्ने काम भएको छ होइन, त्यो व्यवस्थापन होइन. भूकम्पका बेला पनि त्यत्रो पहिचान भएर चाहिँ उहाँहरूलाई आफन्तका जिम्मा लाइया थियो भन्ने खालका पनि त विषय जोडिए नि होइन.
6: जोडिए भूकम्प र योलाई एउटै डालोमा हाल्ने होइन नि. भूकम्पको बेलाको लासहरूको परिस्थिति, अवस्था, मृत्यु एकैचोटि भएको पनि होइन. त्यतिखेर भूकम्पको अग्रिम जानकारी दिँदै चाहिँ आएको अवस्था नभए पनि त्यतिखेरको कुरा के थियो भने कुन ठाउँ कुन घर कुन अवस्था भन्ने थियो. त्यतिखेरको भौतिक क्षतिभन्दालाई पनि छुट्टै तरिकाले हेरिएको थियो. त्यतिखेर चाहिँ को परिस्थिति र अहिलेको परिस्थितिलाई हामीले एउटै डालोमा राख्ने हो र अहिले लासलाई के गर्ने, कसरी पहिचान गर्ने, जसको चाहिँ कसैको खुट्टा मात्रै छन्, कुनैमा टाउको मात्रै छ, कुनैमा टाउको छैन, जिउ मात्रै छ, कुनैमा शरीरमा तपाईँको छाला छैन, तिनीहरूको पहिचान कसरी गर्ने. जति माया ममता स्नेह राखे पनि अब निर्जीव भइसकेपछि सड्ने नै हो. सड्ने चिजलाई हामीले राखेर रा, समाज दुर्गन्धित बनाएर फेरि अरू रोग र महामारी निम्त्याउने कि हाम्रै कानून निर्माताहरूले अर्थात अहिले जसले दोषलाई राख्नु भएको छ उनीहरू नै हुँदाखेरि बनेको कानून र अन्तर्राष्ट्रिय सन्धि सम्झौता संयुक्त राष्ट्र संघका चाहिँ विभिन्न नियोगहरूले तयार गरेका, डब्ल्यूएचओले तयार गरेका, आईसीआरसीले तयार गरेका मापदण्डहरू बमोजिम चाहिँ व्यवस्थापन गर्ने भन्दाखेरि त त्यो बमोजिम गर्नुपर्छ नि. त्यसले प्रोटोकल बनाएको छ, त्यसको डीएनए लिने, त्यसलाई चाहिँ एक लास र अर्को लासको दूरी कायम गर्ने, भोलि परिवारजनहरूले खोज्दाखेरि यो लास यहाँनिर छ भनेर गर्न सकिने, उनीहरूले भोलि निकालेर लान खोज्यो भने त्यो कङ्काल समेत उनीहरूले प्रयोग गर्न लान सक्ने र आफ्नो तरिकाले सद्गत गर्न सक्ने, यी सबै चिजहरूलाई हाम्रो कानून र अन्तर्राष्ट्रिय प्रोटोकल बमोजिम गरियो भने यो विषयमा पनि हामीले अहिले राजनीति गर्नुहुन्छ र लास्टमा राजनीति गर्ने विषय होइन. सासलाई चाहिँ सहज उद्धार र चाहिँ समाजलाई सहज रूपमा रूपान्तरणको बाटोमा हामी लाग्नुपर्छ नि.
0: एउटा कुरा अब प्रश्न के छ भने जाँदा जाँदै विपद व्यवस्थापनका लागि बजेटहरू छुट्याइन्छन् होइन, संरचनाहरू बनाइन्छन्, तर विपद आउँदा विशेष गरी विदेशी विशेषज्ञ र उपकरणहरू नै खोज्नुपर्ने एउटा बाध्यात्मक परिस्थिति हामीसँग छ. तर अहिलेको त प्रक्रिया कस्तो भयो भने आफू सुरुङमा अगाडि अगाडि जाने, पछाडि चाहिँ भिडियो खिच्दै हिँड्ने खालका प्रवृत्तिहरू पनि देखिए. पोलिसीमा काम गर्ने व्यक्तिहरूले त पोलिसीमा काम गर्नुपर्ने हो नि त होइन, स्टन्ट मात्रै देखाएर चाहिँ उद्धार हुँदैन नि त भन्ने खालको पनि त विशेष
6: कार्य गर्नु हुँदैन. जस्तो हामीहरूले जहाँ गयौं जसरी गयौं तर हामीले त त्यो किसिमको गर्यौं न. कतिपय पदमा भएका साथीहरू गएर फेरि सरकारलाई, राज्यलाई, प्रहरीलाई, प्रशासनलाई बोझिलो हुनु भएन. तर अब सबै व्यक्तिको कुरा हामी कसैले जिम्मा लिन सक्दैनौ. नेपाली स्वभाव, नेपाली चरित्रलाई कहिले कहिले हामीले चाहिँ पृथक तरिकाले हेर्छौ. सबै मान्छेको स्वभावलाई एकै तरिकाले नहेरौ न. अब बगिराखेको लासलाई बाहिर निकाल्नुको सट्टा चाहिँ एक जार सिलिन्डर बाहिर निकाल्नका लागि प्रोत्साहित हुने हाम्रै नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि हाम्रै आँखाले देख्यौं. लडिराखेको लासलाई बाहिर निकालेर चाहिँ सम्बन्धित परिवार वा सरकारलाई जानकारी गराउनु भन्दा पनि कानमा कतरा मुन्द्रा थुन र कान तान्दै गरेको पनि हामीले चाहिँ हाम्रै आँखाले देख्नु पर्ने परिस्थिति निर्माण भयो. चाहिँ बैंकका वित्तीय संस्थाहरूका चाहिँ ती चाहिँ पैसाहरू भएका विभिन्न फाइलहरू चाहिँ झर्या ठाउँमा सँगसँगै लास र चाहिँ ती बाकसहरू, पैसाका बाकसहरू झर्दाखेरि बाकस पहिलेसम्म हुन तयार हुने तर ती लासमा बासास छ कि भनेर नहेर्ने पनि हाम्रै नेपाली मनहरू आगे पछि देखिए. तर यी सबै चिजहरू त व्यक्तिलाई दोष लाउने भन्दा पनि त्यो प्रवृत्ति, त्यो मानसिकताको पनि समाजमा हावी हुन्छ. यस्तो मानसिकतालाई अब हामीले अझै पाठ राज्यले सिकाउनु पर्छ. नैतिक शिक्षा के हो, जीवन के हो, जगत के हो, आपत विपद के हो, स्वार्थ के हो, स्वार्थ सम्भव हुँदा त्यसले के असर गर्छ भन्ने कुरो राज्यले नागरिकलाई चेतना दिनको थप आवश्यकता छ भन्ने कुराको ज्वलन्त उदाहरण हो. हामीले यसरी बुझ्नुपर्छ, नागरिकलाई दोष लाउने होइन, नैतिक रूपमा चाहिँ बाँच्न असफल भएका नागरिकहरूलाई नैतिक रूपमा बाँच्न सफल बनाउने शिक्षाहरू प्रदान गर्न अझै आवश्यक छ है भन्ने कुराको यसले पाठ सिकाइरहेको
0: छ। हस् केबेटजी, यहाँको महत्वपूर्ण समय सुझावका लागि धेरै धेरै धन्यवाद। नमस्कार।
6: धन्यवाद।
0: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कानूनका जानकार अधिवक्ता एग्मेडी नेपाली आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौ।
5: भनिन्छ नि
7: सरा किन बोलाएको मलाई? हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
5: हाम्रा विशेषताहरू:
9: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
5: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
9: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
5: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
9: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
5: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
9: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित

0: बीज वृद्धि को कार्य गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडौले मल उत्पादन गरी खरीद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारी को लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देशीय सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि योगपीठ को आडेमा सम्पर्क नम्बर 0364146696
2: रेडियो आदि खुला 105.4।
3: त्यो विपदको पूर्व आकलन गरेको थियो होला देशले वा तपाईँले यो आकलन गर्नु भएको थियो, यो कस्तो खालको महाविपत्ति आइलाग्यो देशलाई?
4: यसको विपदको आकलन त नगर्ने कुरै भएन, मैले त आकलन गरेकै थिएँ, खालि चाहिँ स्केल मात्रै फरक हो। अब स्केल चाहिँ यो अकल्पनीय नै रह्यो, यसबाट भएको क्षति, मानवीय क्षति, भौतिक पूर्वाधारहरूमा क्षति, यी सबै क्षतिका हिसाबले हेर्दाखेरि त्यो स्केलका हिसाबले यो ठुलो हो। तर यस प्रकारको विपदको हामी यसका अभियन्ताहरू विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा निकै लामो समयदेखि काम गरिरहेका अभियान चलाइरहेका अभियन्ताहरूको लागि यो यो अकल यो यो, यो चाहिँ हामीले सोचेकै थियौँ। अब हिमतालहरू फुट्न सक्ने र त्यसभन्दा तल्लो तटीय क्षेत्रमा बाढी आउन सक्ने अनि तल्लो तटीय क्षेत्रमा चाहिँ मानवीय र भौतिक क्षति हुन सक्ने, भूकम्पीय जोखिम त छँदैछ, बहुप्रकोपीय जोखिम पनि छ, बाढी पहिरो जोखिम पनि छ, यी सबै खालको कुराहरूको बारेमा हामीले जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएका हौं। तर अहिले जुन प्रकारले चाहिँ हामीले यो मानवीय संकट आउने गरिकन जुन प्रकारको जुन स्केलको विपद देखिरहेका छौं, एउटा नदीमा समुद्रै पस्या जस्तो गरिकन जुन हिमालय सुनामी अहिले आयो, यसको चाहिँ यो कल्पनाभन्दा बाहिरकै कुरा थियो। मैले आफ्नो जीवनमा कहिले पनि यति ठूलो बाढी चाहिँ मैले देखेको थिइनँ।
3: जस्तो अब यसको प्रिअब्जर्भन यो कुन ढंगले चाहिँ त्यहाँ गेड्रान थुप्रिएर वा चाहिँ हिम चट्टानहरू खसेर वा हिम पहिरो खसेर वा चाहिँ यसको चाहिँ वास्तविकता यो कसरी चाहिँ यति ठूलो यो महाबाढी जो जुन खोलाको आफ्नो क्षेत्रभन्दा भाग भन्दा पनि 8-9 मिटर माथिसम्मको यो फोर्समा त्यो पनि एकदम तीव्र गतिमा यो कसरी आयो भन्ने खालको के भन्न सकिन्छ आज?
4: म केही भन्न सक्छु तर अब एकदमै तथ्यमै चाहिँ पुग्न सक्छु कि सक्दिनँ, तर अहिले मैले चाहिँ अहिलेसम्म गरेको अध्ययन अनुसन्धानको आधारमा अध्ययन अनुसन्धान प्रतिवेदनहरू अध्ययन गरेको आधारमा मेरा प्रोफेसरहरूले भन्नुभएको चाहिँ कुराहरूका आधारमा अहिले केही भन्न सकिन्छ। किनभने यो देशमा 3,624 हिमताल अहिलेसम्म चाहिँ पहिचान भएका छन् र त्यसमध्ये 47 हिमतालहरू कोही भारतमा के अरे कोही चीनमा र कोही नेपालमा कि भारतमा भारतको चाहिँ क्षेत्रमा यो हिमालय रेन्ज 800 किलोमिटरको हिमालय रेन्जमा हाम्रोपट्टि पर्ने यी सबै कुराहरू चाहिँ यहाँभन्दा अगाडि चाहिँ इसिमोड युएनडिपी जस्ता संस्थाहरूले चाहिँ आजभन्दा 8-10 वर्ष अगाडिदेखि नै त्यसको बारेमा अध्ययन गरेर त्यो प्रतिवेदन सार्वजनिक गरेर सरकारलाई पनि ध्यान आकर्षण गराइरहेको कुरा हो। अघिल्लो वर्ष पनि भोटेको सीमा बाढी आएकै हो, थामेको कुरा यहाँले सुन्नुभएकै छ, मेलम्चीको बाढी हामीले भोगेकै हौ, त्योभन्दा अगाडि सेतीको बाढी हामीले भोगेकै हौ, यस्ता खालका अहिलेसम्म 25 बाढी चाहिँ हिमताल फुटेर आइसकेका छन्। अब यो पटक चाहिँ के भयो भन्ने खालको कुराको बारेमा चाहिँ विभिन्न अध्ययन अनुसन्धान अहिलेसम्मको प्रारम्भिक जानकारी अनुसार चाहिँ एउटा ठूलो हिमचट्टान को पहिरो हिम पहिरो खस्यो। कहाँ खस्यो त भन्दाखेरि ठूलो चाहिँ त्यो हिमतालमै खस्यो अनि त्यो 81 चाहिँ विस्फोट भएको जस्तो गरिकन त्यसमा जमेको पानी 81 बाहिर निस्कँदाखेरिको स्थितिमा यो 150 मिटरसम्मको उचाइको छाल तयार भएर भोटे कोसीसम्म चाहिँ आइपुग्दाखेरि जम्मा 9 मिनटको मात्रै समय लाग्यो र त्यो प्रति घण्टा 50 किलोमिटरको वेगमा त्यो गेग्राम चट्टान टुक्रा टुक्रीहरू चाहिँ मतलब ढुङ्गाका टुक्राहरू यी पहाडको चाहिँ चट्टान का टुक्राहरू यी सबै चाहिँ एकैचोटि एउटा ठूलो बलका साथ माथि 5000 मिटरबाट तल 2000 झर्दाखेरिको स्थितिमा जुन प्रकारको त्यसले शक्ति प्रदान के अरे निकाल्यो त्यही शक्तिका साथ त्यसले केही बाँकी राखेन र तल्लो तटीय क्षेत्र हाम्रो चाहिँ सम्पूर्ण रूपले सर्वनाश भयो. यो खालको स्थिति चाहिँ हामीले देख्यौं बेहोर्यौं. यो भोलि पनि हुन सक्छ र हिजो पनि भएका थिए र यस्तै स्केलको त भएको थिएन. अहिले ठूलो स्केलको भयो र भोलिका दिनमा पनि हामीले यो चाहिँ सहन भोग्नुपर्ने हुन्छ र यसको लागि चाहिँ सरकार यो नागरिक समाज अब यसका अध्येताहरू यस क्षेत्रमा काम गरिरहेका अभियन्ताहरू संचारकर्मीहरू मतलब एउटा होल अफ दि गभर्मेन्ट र होल अफ दि सोसाइटीको एप्रोचबाट हामीहरू सबै तयार भएर पूर्व तयारीमा जुट्नै पर्छ.
3: एउटा कुरा, नेपालमा हजारौं हिमताल हिमनदीहरू छन्, हामीले कुन कुन हिमताल र हिमनदी अहिले उच्च जोखिममा छन् भनेर वास्तविक समयमा निगरानी गरिरहेका हुन्छ कि हुँदैन एउटा निकै ठूलो खरब प्रश्न छ. किनभने यसभन्दा अगाडि पनि रसुवामा बाढ़ी नै गएको थियो होइन, त्यतिखेर चीनसँगको हाम्रो सूचना आदान प्रदानको होइन माध्यम चाहिँ किन यति धेरै सफल हुन सकेन, बलियो हुन सकेन. पूर्व सूचना प्रणाली हुँदाहुँदै टिमुरे भोटेकोशी नदी किनारका बस्तीहरूका मानिस समयमै सुरक्षित स्थानमा जान नसक्ने एउटा परिस्थिति सिर्जना भयो. यसले निकै ठूलो त्रास दिने निम्ति आएको छ गंगालाल सर. अब यसलाई हामी विपद आउँदाखेरि एकपटक आत्तिन्छौँ, निकै ठूलो बहस छलफलहरू हुन्छन् तर त्यसपछि बिर्सनै जाने एउटा प्रवृत्ति छ. हाम्रा हिमतालहरू जति सुन्दर छन् तिनीहरू हिमबम बनेर बसिरहेका छन् भन्ने कुरा चाहिँ किन बुझिँदैन?
4: हामी त्यो राम्रोसँग बुझाउन नसकेका हौ. हाम्रो चाहिँ यो चाहिँ विद्यालय विश्वविद्यालयहरूको शिक्षामा समावेश गरेर यसलाई अध्ययन अध्यापनमा हामीले केही रूपमा त यसलाई चाहिँ प्रयोगमा ल्याएका छौं, तर चाहिँ आम शिक्षाको रूपमा जनशिक्षाको रूपमा पनि यो लैजान जरूरी रहेछ भन्ने खालको चाहिँ हरेक घटनाक्रमहरूले चाहिँ हामीलाई पाठ सिकाएकै हो. अब यस्ता हिमतालहरू सबै हिमतालहरू फुट्छन् र ती सबैले चाहिँ तल्लो तटीय क्षेत्रमा एक प्रकारको चाहिँ महाविनाश ल्याउँछ भन्ने कुरा मात्रै होइन, यदि हामीले व्यवस्थापन गर्यौं भने त्यो सातवटा त्यो मैले अघि भनेको 3624 हिमतालमध्ये हामीले सातवटा हिमताल चाहिँ असाध्य उच्च जोखिममा रहेको र त्यसमध्ये पनि इम्जा र छोर उल्पाको त व्यवस्थापन हामीले गरेका छौं नि. त्यसको चाहिँ पानीका सतह घटाउनका लागि जुन इन्जिनियरिङ हामीले जुन टेक्नोलोजी हामीले प्रयोग गरेर अहिले पानीको सतह घटाएका छौं, स्वाभाविक रूपले त्यो तल्लो तटीय क्षेत्रको चाहिँ त्यो त्रास चाहिँ अहिले टरेको छ र यो सम्पूर्ण रूपले टर्ने भन्ने खालको कुरा त होइन तर टरेको छ. अब जहाँसम्म तपाईँले अघि चीनसँगको पनि हामीले समन्वय गर्न सकेनौं कि भन्ने खालको कुरा छ, यो तपाईँले सही कुरा भनिराख्नु भएको छ. चीन र नेपाल सरकारको बीचमा एउटा सहमति भएको छ, समझदारी पत्रमा हस्ताक्षर भएको छ, राष्ट्रपति सी जिनपिङ आउनुहुँदाखेरि नै त्यो सही भएको कुरा हो भनेर बाहिर सार्वजनिक भएको कुरा पनि हो. त्यो भनेको दुई देशको बीचमा विपद जोखिम न्यूनीकरण र व्यवस्थापनको विषयलाई व्यवस्थित गर्नका लागि खास गरिकन अर्ली वार्निङ सिस्टमलाई चाहिँ दुई देशको नै विषय हो भन्ने हिसाबले चाहिँ यसलाई विकास गरौं, हिमाली क्षेत्रमा यस ढंगले अगाडि बढौं भनेर भन्ने खालको चाहिँ सहमति समझदारी भएको भनेर भन्ने खालको कुरा आयो. तर त्यसभन्दा पछाडिका दिनमा त्यसलाई कार्यान्वयनमा लैजानको निम्ति तदारकता देखाइएन. अब यहाँ भारतको पनि कन्सर्न, भारतको पनि चासो आयो भन्ने खालको कुरा पनि विभिन्न सञ्चार माध्यमहरूमा विभिन्न चाहिँ पत्र पत्रिकाहरूमा मैले पढेको हुँ. त्यो भारतले पनि यसमा कुनै चाहिँ के भन्दाखेरि शंका गर्नुपर्ने अथवा चाहिँ यसमा हुँदैन भन्नुपर्ने कुराहरू गरे जस्तो त मलाई लाग्दैन. यदि गरेको भए पनि त्यो उहाँहरूले बुझ्नुपर्दछ कि वास्तवमा हिमालमा सुनामी हिमाली सुनामी आउँदाखेरि त्यो नेपालका बस्तीहरू मात्रै सखाप हुँदैनन्, त्यो अन्तिममा त्यसले भारतका बस्तीहरू बिहार उत्तर प्रदेशका बस्तीहरूलाई पनि त्यसले चाहिँ समाप्त पार्छ भन्ने खालको कुरा भारतले पनि बुझ्नुपर्छ अनि यो बंगलादेशले पनि बुझ्नुपर्दछ. त्यस कारणले गर्दाखेरि चाहिँ यो यो चीन र नेपालको बीचको मात्रै कुरा होइन, यो चीन नेपाल भारत बंगलादेश सबै मिलेर के अरे चाहिँ यो क्रस बााउन्ड्री भनौ न यो ट्रान्स बााउन्ड्री क्रस बोर्डर यो एप्रोचबाट चाहिँ यो डिजास्टर म्यानेजमेन्टको विषय चाहिँ समाधान गर्नुपर्ने कुरा हो र म त हिजो आज यसलाई डिजास्टर म्यानेजमेन्ट डिप्लोमेसी अर्थात विपद व्यवस्थापन कूटनीतिको रूपमा यसलाई चाहिँ बडो चलाखीपूर्वक चनाखो भएर बडो बुद्धिमत्तापूर्वक लिन पर्दछ र भोलिका दिनमा चाहिँ यदि हामीले मानव पुण्यको काम गर्छौँ भने मानव रक्षाको काम गर्छौँ भनेर भने सबभन्दा पहिला यसको दायित्व र पहलकर्मी सरकारको हुनुपर्दछ र यसमा सहयोग
3: एउटा कुरा अब डाक्टर साहब जाँदा जाँदै एउटा कुरा जस्तो अहिले हामीले विपत आइलाग्यो बाजा बजाएर आउँदैन विपत एक्कासी आयो जुन कुरा तिब्बतले समेत राम्रोसँग थाहा पाउन सकेन उसका पनि धेरै हताहती भएका छन् संरचनाहरू ढलेका छन् बगेका छन् र अहिले जुन विपत पछिको यो उद्धार कार्य भइरहेको छ यो उद्धार कार्यलाई जसो हेर्दै गर्दाखेरि त्यहाँ चाहिँ देखिएका कतिपय दृश्यहरू सुरुङमा अहिलेसम्म फँसिरहेका व्यक्तिहरू चीन र भारतको समयमा सहयोग लिन नसकेका विषयहरू विपत कोषमा राहत कोषमा रकम जम्मा छ कतिपय भोगभोगै बसेका छौं भनेर हारगुहार गरिरहेको एउटा परिस्थितिमा चाहिँ यो प्रक्रिया अलिकति मिलेन कि वा सरकारले चाहिँ जुन ढंगले आफ्नो त्यो भनौँ न त्यहाँसम्म पुग्नुपर्ने हो त्यसको त्यो अलिक त्यो व्यवहारमा हेर्दाखेरि चाहिँ कता कता तादम्यता मिलेन कि वा चाहिँ उद्धार राहतको काम चाहिँ राम्रै भइरहेको छ छोटोमा
4: खोज उद्धार र राहतको यस्तो बेलामा चाहिँ यति बेलाको समय भनेको आज हामी छैटौं दिनमा छौं स्वाभाविक रूपले यो बीचमा हामीले जुन परिदृश्य देखिरहेका छौं सरकारको तर्फबाट भएका कामहरू ठिकै छन् राम्रै छन् भन्ने लाग्छ नागरिक समाजको तर्फबाट पनि भएका सहयोग सद्भावहरू सबै खालको कुराहरू ठिक छ भन्ने नै लाग्छ तनावमा फँसेका मान्छेहरू अहिलेसम्म निस्कन सकेनन् र तपाईँले अघि जुन कुरालाई संकेत गरिराख्नु भएको छ यो डे वानदेखि डे वानदेखि अर्थात 10 गतेदेखि नै यो कूटनैतिक रूपमा हामीले चाहिँ राम्रोसँग गर्न नसकेको हो कि भन्ने खालको कुरा चाहिँ अहिले आएर सरकारको रूपमा देखिएको छ किनभने ढिलो मात्रै आएर के अरे चिनिया र चाहिँ भारतीय टोलीहरूले जुन खालको कामहरू गरिरहेका छन् र त्यही कुरो चाहिँ त्यो पहिलो दिन अर्थात 10 गतेकै दिनमा यो काम गर्नुपर्दो थियो यो काम गर्नुभन्दा पनि सरकारको अहंकार घमण्ड अलिकति प्रदर्शन भएकै हो तर अहिले उहाँहरूले त्यसलाई करेक्सन गर्नुभएको छ ढिलै भए पनि करेक्सन गर्नुभएको छ तर यस्ता खालका कुराहरूमा खेलाचुस गर्ने कुराहरू होइन र हडबडाउने कुरा पनि होइन
3: र सब व्यवस्थापनको कुरालाई लिएर पनि आलोचना भइरहेको छ अब सबलाई खाडलमै हाल्नुपर्ने एउटा परिस्थिति हामीसँग सबलाई बेर्ने खालको प्लास्टिकको पनि अपुग अब राहत र उद्धारको सामग्रीको त कुरै छोडौं सुरुङमा बाटो उद्धार गर्ने हाम्रो जनशक्ति नै नभएको एउटा परिस्थिति यो किन पूर्व तयारीमा चाहिँ किन कमजोर हुन्छ देश दैले पनि
4: अब यस्तो ठूलो खालको चाहिँ विपदमा सब व्यवस्थापनको कुराहरू चाहिँ जहाँ पनि हुने यस्तै नै हो किनभने यो के अरे त्यो पूर्व तयारीले मात्रै चाहिँ कति कुराहरू पुग्छ र पुग्दैन भन्ने खालको गर्दै नगर्नु चाहिँ त्यो चाहिँ निकम्मापन हो र गरेर पनि नपुग्नु चाहिँ एउटा कुरा हो किनभने निकै नै ठुलो संख्यामा चाहिँ अहिले सबहरू चाहिँ यत्र तत्र छन् र त्यसको व्यवस्थापन चाहिँ यो अफगानिस्तानमा पनि यस्तै भएको थियो बंगलादेशमा भारतको उत्तराखण्डमा पनि यो खालको प्रयोग भएको हो र यो चाहिँ सामूहिक रूपमा चाहिँ मान्छेहरूलाई सबैलाई चाहिँ जानकारी गराएर डीएनए संकलन गरेर र चाहिँ मान्छेहरूको चित्त बुझाएर त्यसको फोटोहरू र उपयुक्त बेलामा उपयुक्त हिसाबले चाहिँ त्यो मान्छेको चाहिँ हुलिया बताउन सक्ने हिसाबले सरकारले त्यसको रेकर्ड राखेर सामूहिक रूपमा नै शव दाह गर्ने चलन पनि छ र त्यो अहिले चाहिँ जुन जंगलमा लगेर गाड्ने खालको त्यसलाई त्यतिकै लगेर फ्याल्ने खालको कुरा त बेसिक हुन्छ तर त्यसलाई चाहिँ व्यवस्थित तरिकाले त्यसको पनि एउटा सिस्टम हुन्छ हामीसँग चाहिँ सब यो डेड बडी म्यानेजमेन्ट गाइडलाइन नै छ त्यस कारणले गर्दाखेरि त्यो गाइडलाइन अनुसार नै सरकारले त्यसको निर्देशिका नै नियमावली नै छ त्यही अनुसारले गरिरहेको होला भन्ने मलाई मैले आशा गरेको छु तर अब चाहिँ अहिलेको बेलामा अब आलोचना गर्ने यसको अपवाद फैलाउने अब यस्तो मात्रै खालको कुरा चाहिँ गर्न उपयुक्त हुँदैन र त्यो गर्नै हुन्न भन्ने मलाई लाग्छ।
3: हस् डाक्टर साहब यहाँको महत्वपूर्ण समय र सुझावका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
4: हस् नमस्कार।
3: विपद विके एवं नेकपाका नेता डाक्टर गंगालाल तुलाधर आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौं। विश्रामपछि पुनः उपस्थित हुनेछौं।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भएछ।
5: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
5: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्न त?
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
7: एक्साइड ब्याट्री को आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्री में 2 देखि 5 वर्ष सम्म को वारेन्टी पनि रहेको छ।
8: विगत 26 वर्ष देखि हजुरहरुको सेवा र सुविधा में समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
7: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिमनी, गीजर, हिटर, एनएसटार, आरओ फिल्टर साथै घर, अफिस, उद्योग को लागि आवश्यक विद्युतीय सामानहरुको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जयसी पदेरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
8: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460151।
9: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
10: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
9: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
10: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
10: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
10: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
10: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
10: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
10: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
10: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
10: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
10: दाँत रङको वा मेटल को खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
10: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
10: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0364590025, मोबाइल 98604078। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ।
2: रेडियो आदिखोला 105.4।
11: अब यस सन्दर्भमा हेर्दाखेरि त हाम्रो संवैधानिक र कानूनी व्यवस्थाहरू भ्रष्ट छन्। हजुरको निर्वाचन आयोगले तत्कालीन समयमा चाहिँ जुन 82/10/2 गते चाहिँ गगन कुमार थापाको जुन विशेष महाधिवेशन पक्षबाट चाहिँ निर्वाचित भएको चाहिँ कार्य समिति छ, केन्द्रीय कार्य समिति, त्यसलाई मान्यता दिएको अवस्था थियो र त्यही कुरोलाई चाहिँ सम्मानित सर्वोच्च अदालतको चाहिँ डिभिजन बेन्चको चाहिँ 83/4 गतेको फैसलाले पनि त्यसैलाई चाहिँ सदर गरेको अवस्था छ। अब यो अवस्थामा हेर्दाखेरि जहाँसम्म उहाँहरूले चाहिँ अहिले जुन निष्ठा प्राप्त गरेको भनिएको अवस्था छ, त्यो निष्ठा प्राप्त गर्दैमा चाहिँ मुद्दा निरूपण भइसकेको मुद्दाको चाहिँ विषयवस्तुमा चाहिँ असर गर्न सक्दैन भन्ने हाम्रो भनाइ हो। कारण के हो भन्दाखेरिको अवस्थामा यो निर्वाचन आयोगको 10/2 को निर्णय यो निष्ठाको कारणले गर्दाखेरि बदर भएको अवस्था होइन। अहिलेको अवस्था भनेको त कहाँ हो भन्दाखेरिको अवस्थामा 84/4 गते चाहिँ सम्मान सरकारबाट जुन फैसला भयो त्यो फैसला भएको अवस्थामा मात्रै पुर्याएको अवस्था हो। त्यस कारणले गर्दाखेरि चाहिँ विशेष महाधिवेशनबाट चाहिँ निर्वाचित भएको गगन कुमार थापा र सभापति रहनुभएको जुन चाहिँ केन्द्रीय कार्य समिति छ त्यो केन्द्रीय कार्य समिति नै अहिले आजका दिनसम्म एक्टिभ रहेको अवस्था छ। त्यही कारणले गर्दाखेरिको अवस्थामा उहाँहरू आफै स्वयं के भनेर जानुभयो भन्दाखेरि पछिल्लो समय कि यो चाहिँ भदौको 24 गतेदेखि जुन कार्यपालिका निकालेर चाहिँ महाधिवेशन चाहिँ गर्ने भनेर चाहिँ जुन सूचना प्रकाशित गरेको छ निर्वाचन आयोगबाट, त्यसलाई चाहिँ रोकिपाउँ भनेर उहाँहरू त जानुभयो। भन्दाखेरिको अवस्थामा सम्मानित सरकारको चाहिँ पूर्ण इजलास गरे चाहिँ के आदेश हो भन्दाखेरिको अवस्थामा, कि अब चाहिँ यो अवस्थामा जुन चाहिँ उहाँले निवेदन लिएर आउनुभयो, निवेदन लिएर आउँदाखेरिको अवस्थामा त्यो फैसला चाहिँ एक वैशाख 4 गतिको फैसला या 10-2 को फैसलालाई पनि विवेचना गरेर चाहिँ यो रोक्नुपर्ने अवस्था देखिँदैन भनेर चाहिँ प्रश्न भनिसकेपछिको अवस्थामा यसमा कसैले पनि दुविधा हुनुपर्ने अवस्था छैन र यो महाधिवेशन चाहिँ टोकिएको समयमै हुन्छ भन्ने कुरो चाहिँ समय सर्वप्रकारको पूर्ण यहाँले पनि भुलिसकेको अवस्था छ। जहाँसम्म अब यो अहिले आएको जुन बाढी लगायतका कुराहरू छन्, यो कुरोको सन्दर्भमा यी तीनवटा जुन प्रभावित जिल्लाहरू छन्, यो जिल्लाको सन्दर्भमा के गर्न सकिन्छ त्यो कुरोलाई चाहिँ हेरेर चाहिँ अगाडि बढ्नुपर्ने अवस्था देखिन्छ।
3: जस्तो यता संस्थापन इतर पक्षले चाहिँ अधिवेशन रोक्ने नै रणनीति अङ्गीकार गरेको हो त, फेरि सदस्यता पनि रिन्यू गर्ने नवीकरण गर्ने समय पनि थपिएको छ होइन, क्रियाशील सदस्यता, अब यो कसरी सम्भव छ भनेको कंग्रेस एक ठाउँमा उभिनलाई हिसाबले?
11: अब यो हजुरको वर्तमान अहिले चाहिँ गगन कुमार थापा लगायतको जो जुन चाहिँ कार्य समिति रहेको छ, त्यो कार्य समितिले सबैलाई समेटेर लगौँ, सबैलाई एकताबद्ध रूपमा अगाडि बढाउन सकिन्छ कि भनेर हिसाबले चाहिँ उहाँहरूले यो 4 दिनको म्याद थपेको हो र उहाँहरूले हिजो हामी छलफलमा पनि थियौँ, हामी निर्वाचन समिति पनि छलफलमा थियौँ र हामीले के भनेको छ भन्दाखेरि भदौ 24 गतेदेखि गर्ने चाहिँ अधिवेशनको लागि हाम्रो तर्फबाट निर्वाचन समितिको तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको अवस्था छ र हामीलाई यहाँहरूले 20 गतेसम्म चाहिँ क्रियाशील सदस्यताको नावली दिन सक्नुभयो भने 24 गतेदेखि चाहिँ हामी गर्नलाई चाहिँ तयारी अवस्थामा छौँ, कुनै बाधा अवरोध होइन भनेको हुनाले चाहिँ उहाँहरूले यो 19 गतेसम्म यो बिचमा पनि कोही साथीहरू छुट्नु भएको छ अथवा कोही साथीहरू चाहिँ महाधिवेशनमा सहभागी हुन चाहनुहुन्छ भने सबैलाई चाहिँ एकताबद्ध रूपमा अगाडि लगाउन सकिन्छ भन्ने उद्देश्यका साथ त्यो थपिएको हो र हामी 24 गतेको लागि पूर्ण रूपमा तयारी छौँ। अब जहाँसम्म हजुरले चाहिँ अब अर्को पक्षले पनि चाहिँ जुन किसिमको चाहिँ समानान्तर रूपमा चाहिँ कार्यतालिका निकालेर अगाडि लग्ने भन्ने जुन कुरो गर्नुभयो त्यो सन्दर्भमा म के निवेदन गर्न चाहन्छु भन्दाखेरिको अवस्थामा, यसरी कानून विपरीत कसैलाई पनि समानान्तर गतिविधि गर्ने अधिकार न संविधानले दिन्छ, न राजनीतिक सम्बन्धी ऐनले दिन्छ र न नेपाली काङ्ग्रेसको विधानले दिन्छ। किन भन्दाखेरिको अवस्थामा निर्वाचन आयोग स्वयंले चाहिँ यस विषयमा निर्णय गरिसकेको छ, सर्वोच्चको डिभिजन बेन्चबाट पनि विचार यसमा चाहिँ निर्णय भएको छ, त्यसमाथि पनि उहाँहरू स्वयंले चाहिँ महाधिवेशन रोकिपाउँ भन्ने निवेदन दिइसकेपछिको अवस्थामा त्यो चाहिँ अन्तरिम आदेश जारी नहुने भनिसकेपछिको अवस्थामा उहाँहरूलाई त्यो हकै छैन। यदि कसैले चाहिँ यसरी चाहिँ अदालतबाट भएको आदेशको अवज्ञा गर्दछ भने त्यस किसिमको अवज्ञाको सन्दर्भमा चाहिँ अदालतको अवहेलना अदालतको आदेशको अवहेलना चाहिँ दायर गर्न सक्ने अवस्था पनि रहन्छ र यो विषयवस्तु भनेको चाहिँ अदालतको अवहेलनाको पनि विषयवस्तु हुन सक्छ भन्ने चाहिँ मलाई लाग्दछ।
3: अब जस्तो अहिले जुन विवाद छ यो अझै मत्थर हुने परिस्थिति देखिया छैन, अधिवेशन भयो भने झडपहरू पनि हुन सक्लान् वा चाहिँ केही त्यस्ता समस्याहरू पनि निम्तिन सक्लान् वा कंग्रेसलाई एउटा बिन्दुमा बाँध्ने, अब एउटा पूर्ण इजलासमा एउटा मुद्दा पनि छ, आधिकारिकताको मुद्दा पनि छ, अस्तिको अब अन्तरिम आदेश दिन अस्वीकार गरे पनि त्यो मूल मुद्दा जो छ त्यसले चाहिँ के असर गर्छ यो कंग्रेसको अधिवेशनलाई महाधिवेशनलाई?
11: त्यो मूल मुद्दाले काङ्ग्रेसको महाधिवेशनलाई चाहिँ कुनै पनि असर गर्दैन। यहाँ हजुरहरूले बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, जस्तै उदाहरणको लागि कुनै कुनै केसहरू कस्ता हुन्छन् भन्दाखेरि परमादेश प्रकृतिका हुन्छन्। उदाहरणको लागि जस्तै एकछिनलाई मानौ, मेरो चाहिँ घरबार चाहिँ कसैले चाहिँ तोड्न आँट्यो, कुनै राज्यका कुनै निकायले चाहिँ तोडफोड गर्न आँट्यो अथवा चाहिँ भत्काउन आँट्यो भने हामी चाहिँ प्रारम्भिक उपचारको लागि रिट लिएर जान्छौँ, अन्तरिम आदेश माग गर्न सक्छौँ। तर माग गर्दाखेरि अन्तरिम आदेश जारी भएन भने मेरो मुद्दा चाहिँ विचाराधीन रहेको छ, त्यस कारणले मेरो चाहिँ घरको तोडफोड गर्नु हुँदैन भनेर भन्न सक्छौँ र हामीले सकिँदैन नि। त्यस कारणले गर्दा कुरो बुझ्नुपर्ने कुरो के छ भन्दाखेरिको अवस्थामा, अहिले अदालतले भनिसक्यो तिमीले तोकिएको समयमा महाधिवेशन गर्न सक्छौ है, तिमी गर। अब जहाँसम्म राजनैतिक कुरो छ, राजनैतिक हिसाबमा चाहिँ अलिकति सहमति सहकार्य एकता होस् भनेरै चाहिँ यो 4 दिनको म्याद थपिएको अवस्था हो नि त। उहाँहरू छुट्नु भएको छ भने पनि उहाँहरूलाई समेट्नको लागि नै यो 4 दिनको समय दिएको र यो 4 दिनको समय पर्याप्त छ र यो भित्र चाहिँ उहाँहरू पनि आउनु पर्यो, छलफलमा आउनु पर्यो, आफ्नो अध्यावधिक गर्नु पर्यो र महाधिवेशनमा चाहिँ सहभागी हुनुपर्छ भन्ने चाहिँ मलाई लाग्दछ।
3: र जाँदा जाँदै अब यो विवादको मुख्य जड़ अब नेपाली कंग्रेस पटक पटक अदालतमै धाइरहेको छ, एउटा निकै ठूलो पुरानो गौरवशाली पार्टी, लोकतान्त्रिक पार्टी होइन, आन्तरिक विवादलाई अदालतमै गएर मिलाउन खोज्ने यो प्रवृत्ति, यो टेन्डेन्सीले त नेपालका दलहरूको लोकतन्त्र र दलहरूको हविगतलाई कहाँ पुर्याउन सक्छ?
11: यो एकदमै दुःखको कुरो हो। राजनीतिक दलले चाहिँ राजनीतिक कुरा आफ्नो दलभित्र भएका चाहिँ विवादहरू जे जस्ता छन् ती मनमुटावहरूलाई चाहिँ आफैले चाहिँ समाधान गर्नुपर्ने हो। तर जुन अड्डा अदालतमा चाहिँ जाने चाहिँ जुन प्रवृत्ति अहिले हावी भएको छ, यसले चाहिँ हामीलाई चाहिँ चिर पर्यन्त रूपमा चाहिँ यसले चाहिँ हामीलाई चाहिँ राम्रो गर्दैन। दलहरूले आफ्नो विवाद चाहिँ आजका दिनसम्म पनि र भोलिका दिनमा पनि चाँडोभन्दा चाँडो चाहिँ अब सबै चाहिँ मिलेर चाहिँ समाधान गर्नुपर्छ भन्ने मलाई लाग्दछ। यसैमा सबैको हित हुन्छ।
3: हस् राजु कोठवालजी, यहाँको महत्वपूर्ण समय र सम्वादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
11: हस् हस् धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो राजु कोठवाल, नेपाली कंग्रेस निर्वाचन समिति सदस्य सचिव एवं कानूनका जानकार अधिवक्ता। आदरणीय श्रोता, यो सँगै नेपाली बहसको समय सकिएको छ। खेम बम बिदा चाहन्छु। नमस्कार।
12: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
13: ठाउँ रेडियो आदि खोला।

नमस्कार। बिहान 7 बजेको आधी खोला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। साइन्स जिल्लाको पहिला आवाज रेडियो

0: लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधिखोला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य मुख्य खबरहरूबाट। भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावितहरूका लागि स्याङ्जाबाट झण्डै 30 लाख बराबरको नगद राहत स्वरूप उपलब्ध गराउने निर्णय। भोटेकोशी बाढ़ीका कारण प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि वालिङ उद्योग वाणिज्य संघद्वारा रकम तथा खाद्यान्न संकलन वालिङ फेन्सी व्यवसाय संघले लत्ता कपड़ा पठाउँदै र प्रजातान्त्रिक विचार समाज स्याङ्जाको 5 औं जिल्ला अधिवेशन स्याङ्जाको वालिङमा सम्पन्न। आधीखोला खबर अब विस्तारमा। चीनको तिब्बतदेखि शुरू भई नेपालको भोटेकोशी हुँदै यहाँका विभिन्न नदी तटीय क्षेत्रमा आएको विध्वंसात्मक बाढ़ी प्रभावित कुल उद्धार तथा राहतका लागि पहिलो चरणमा झण्डै 30 लाख बराबरको नगद राहत स्वरूप उपलब्ध गराउने निर्णय गरेका छन्। राहत उपलब्ध गराउनेमा नेपाली कांग्रेस स्याङ्जा सहित यहाँका 5 वटा स्थानीय पालिकाले सोको प्रतिबद्धता सहित कोषमा रकम जम्मा गर्ने निर्णय गरेका हुन्। स्याङ्जाका 11 स्थानीय पालिका मध्ये भिरकोट नगरपालिकाले 5 लाख, यहाँका जनप्रतिनिधिले 2 लाख र नगरपालिकामा कार्यरत कर्मचारी र शिक्षकका गरी 5 दिन बराबरको तलब सुविधा बापतको रकम उद्धार कोषमा जम्मा गर्ने नगर प्रमुख गोविन्द कुमार कर्मचारीले बताउनुभयो। भिरकोटले झण्डै 10 लाखको सहयोग गर्ने अनुमान छ। सापाकोट नगरपालिकाले 5 लाख सहित जनप्रतिनिधिले 5 दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएको नगर प्रमुख देव बहादुर खाँड ईश्वरले जानकारी दिनुभयो। उहाँका अनुसार सापाकोटले पनि झण्डै 7 लाख मूल्य बराबरको सहयोग गर्ने भएको छ। आधीखोला गाउँपालिका र हरिनाश गाउँपालिकाले यस वर्ष 30 प्रतियोगिताका लागि विनियोजित रकम उद्धार राहतका लागि सहयोग गर्ने जनाएका छन्। आधीखोला गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार 30 गीत प्रतियोगिताका लागि विनियोजित 5 लाख सहित जनप्रतिनिधि र कर्मचारी सहितका केही पारिश्रमिक थप गरेर पठाउने भएको छ। हरिनाश गाउँपालिकाले 5 लाख उपलब्ध गराउने भएको अध्यक्ष खिम नारायण मानन्दहरूले जानकारी गराउनुभयो। अर्जुन चौपारी गाउँपालिकाले बाढ़ी पहिरो प्रभावितका लागि 1 लाख रूपियाँ र यहाँ निर्मित नवग्रह मन्दिर व्यवस्थापन समितिले 50 हजार नगद सहयोग उपलब्ध गराउने भएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले जानकारी दिनुभयो। यस्तै गरी नेपाली कांग्रेस स्याङ्जाले 1 लाख नगद बाढ़ी प्रभावितका लागि उपलब्ध गराउने निर्णय गरेको सभापति राजु थापाले बताउनुभयो। सहयोगीहरू सबैले प्रधानमन्त्री दैवीय प्रकोप उद्धार कोषमा राहत रकम जम्मा गर्ने जनाएका छन्। बाढ़ीका कारण रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितौन लगायतका जिल्लामा धेरै मानवीय तथा भौतिक क्षति पुगेको छ। स्थानीय पालिकाले सूचना प्रकाशित गर्दै राहत सहयोगको घोषणासँगै बाढ़ीमा परि ज्यान गुमाएका प्रति श्रद्धांजलि, घाइतेको शीघ्र स्वास्थ्य लाभ र बेपत्ताहरूको खोजी कार्यको कामना गर्दै प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भोटेकोशीमा आएको भीषण बाढ़ीका कारण प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि वालिङ उद्योग वाणिज्य संघले रकम तथा खाद्यान्न संकलन गरेको छ। वाणिज्य संघका पदाधिकारी, सदस्य तथा व्यवसायीहरूको सहभागितामा वालिङ बजारमा घर दैलो मार्फत सहयोग रकम संकलन गरेको संघका अध्यक्ष अनुपमा ढुंगानाथ तिवारीले बताउनुभयो। वाणिज्य संघको पहलमा कटहरबुट, वालिङ बजार, केदारनाथ मार्ग, मिर्दी, रामबाछा बजारबाट 1,66,935 रूपियाँ रकम संकलन भएको हो। त्यस्तै वाणिज्य संघका निवृत्तमान अध्यक्ष, बहालवाला अध्यक्ष, पदाधिकारी तथा समितिबाट 68,000 रूपियाँ गरी कुल 2,37,935 स्वेच्छुक रूपमा रकम तथा खाद्यान्न संकलन गरिएको हो। संकलन भएको रकम प्रधानमन्त्री राहत कोष मार्फत र खाद्यान्न जिल्ला प्रशासन कार्यालय स्याङ्जा मार्फत प्रभावित क्षेत्रमा पठाइने भएको हो। वाणिज्य संघको पहलमा आइतबार मात्रै वालिङ बजारमा संचालन गरेको सहयोग अभियान सकिएको र यस अभियानमा सहयोग गर्ने सम्पूर्णमा उहाँले धन्यवाद ज्ञापन गर्नुभएको छ। त्यस्तै वालिङ फेन्सी व्यवसाय संघले भोटेको

0: राज्यको बाढ़ीबाट प्रभावित नागरिकहरूलाई लक्षित गरी लत्ता कपड़ाहरू संकलन गरेको छ। जिल्ला प्रशासन कार्यालय साङसा मार्फत प्रभावित क्षेत्रमा लत्ता कपड़ा भाँडा बर्तनहरू औषधि लगायतका सहयोग सामग्रीहरू संकलन गरी पठाउने तयारी भएको वालिङ फ्यान्सी व्यवसायी संघका अध्यक्ष शिव पंगेनीले जानकारी दिनुभयो। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामीसँगै रहनुहोला।
1: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ?
2: के गर्नु बहिनी, खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ।
1: दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ।
2: हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। प्रजातान्त्रिक विचार समाज साइन्जाको पाँचौं जिल्ला अधिवेशन हिजो साइन्जाको वालिङमा सम्पन्न भएको छ। समाजको अधिवेशनको उद्घाटन समारोहमा बोल्नुहुँदै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले विचार र दृष्टिकोणले मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग निकटता रहे पनि यस्तै पार्टीको भातृ संस्थाको रूपमा नभई स्वतन्त्र तथा वैचारिक संस्थाको रूपमा आफूलाई प्रस्तुत गर्दै आएको बताउनुभयो। वहाँले प्रजातान्त्रिक विचार समाज सम्पूर्ण लोकतन्त्रवादीहरूको आस्थाको केन्द्रका रूपमा उभिन सफल भएको बताउनुभयो। विशेष गरेर प्रजातन्त्रको मूलभूत आदर्श र मान्यताको अभिवृद्धि गराउन संसदीय शासन प्रणाली तथा बहुदलीय प्रजातन्त्रलाई सुदृढीकरण गराउन लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संसदीय पद्धतिलाई संस्थागत गर्न र आफ्नो सैद्धान्तिक विचारसँग मेलखानी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्था एवं बुद्धिजीवीसँग विचारको आदान प्रदान र पारस्परिक सहयोग उपलब्ध गराउने यस समाजको प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो। कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका उपसभापति कल्पना तिवारी, कांग्रेस साङ्जाका सभापति राजु थापा, गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अरियाल, प्रजातान्त्रिक विचार समाजका केन्द्रीय महासचिव वासुदेव भण्डारी, कांग्रेस साङ्जा क्षेत्र नम्बर दुईका क्षेत्रीय सभापति दिलीप प्रताप खाँड, प्रजातान्त्रिक विचार समाज साङ्जाका सल्लाहकार जीवलाल काफले, कांग्रेस वालिङ नगर सभापति नेत्र प्रसाद पाण्डे, नेपाल शिक्षक संघ साङ्जाका अध्यक्ष पशुपति पौडेल, समाजका कोषाध्यक्ष कमलराज लम्साल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। प्रजातान्त्रिक विचार समाज साङ्जाका अध्यक्ष युक्त बहादुर बोगटीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रामचन्द्र अरियालले स्वागत र सञ्चालन सहसचिव ऋषिराम भण्डारीले गर्नुभएको थियो। यहाँको धार्मिक आस्थाको रूपमा रहेको सिद्ध गुफाको प्रसार प्रसार हुन नसक्दा ओछेलमा पर्दै गएको छ। साङ्जाको गल्याङ नगरपालिका 10 सहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि यसको प्रचार प्रसार हुन नसक्दा ओझेलमा परेको हो। धेरै वर्ष पहिले गाईगोरू हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्ति रहेको स्थानको रूपमा यस ठाउँलाई सिद्धको थानको रूपमा पूजाआजा गर्न थालिएको गल्याङ 10 का सिमल सौराका 90 वर्षीय ज्येष्ठ नागरिक एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पीताम्बर खनालले बताउनुभयो।

गाईगोरु चराउन आएका गोठालाहरूले पहाड़को भित्रपट्टि रहेको गुफा पत्ता लगाएका थिए। उक्त गुफाभित्र अहिले पनि गाईका थुनहरू, शंख, मादल, मौलो लगायतका विभिन्न आकृतिहरू स्पष्टसँग देख्न सकिने उहाँले बताउनुभयो। गुफाको बाहिरबाट छहरा झरिरहेको छ भने भित्रपट्टि विभिन्न आकृतिहरू रहेका छन्। उहाँले भन्नुभयो, यहाँ सिद्धको शक्ति रहेको धार्मिक मान्यता प्रस्ताव यस ठाउँमा शिव मन्दिर बनाएका छौं। शुरूमा स्थानीयहरूले खरले छाएर सामान्य खालको मन्दिर बनाएर पूजाआजा गर्दै आएका थिए। विक्रमसम्म 2056 सालमा स्थानीयहरूको अगुवाईमा मन्दिरलाई व्यवस्थित बनाउनका लागि देउसी भैलो खेलेर रकम संकलन गरेर हालको मन्दिर बनाइएको उहाँले बताउनुभयो। पुरानो मन्दिरलाई संरक्षण र व्यवस्थित गर्नका लागि स्थानीयहरूले देउसी भैलो खेलेर रकम संकलन गर्ने योजना बनाए। उहाँले भन्नुभयो, निकै टाढा टाढासम्म गएर मन्दिर निर्माणका लागि रकम संकलन गर्यौं, सोही रकमबाट मन्दिर निर्माण गरेका हौं। सिद्ध गुफा मन्दिरको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि यसको समय अनुसार प्रसार प्रसार गर्न नसक्दा धार्मिक पर्यटकहरूलाई मन्दिरसम्म पुर्याउन सकिएको छैन। मन्दिरमा विवाह, व्रतबन्ध, ग्रह शान्ति, सत्यनारायण पूजा, भजन कीर्तन हुने गरे तापनि पछिल्लो समय गाउँघरमा युवा पुस्ताहरू नहुँदा पहिलाको जस्तो गतिविधिहरू हुन सकेको छैन। यहाँको धार्मिक महत्वका बारेमा बुझाउन नसक्दा पनि धार्मिक पर्यटकहरू आउने क्रम बढ़न नसकेको उहाँले दावी गर्नुभयो। मन्दिरसम्म पुग्नका लागि रू 2 लाखको लागतमा पदमार्ग निर्माण गरिएको छ। गण्डकी प्रदेश सरकार, ओडा कार्यालय र स्थानीयको लागत साझेदारीमा गुफा परिसरमा पौवा निर्माण गरिएको ओडा अध्यक्ष मुक्ति प्रसाद खनालले बताउनुभयो। यस ठाउँको धार्मिक महत्व हुँदाहुँदै पनि हामीले प्रसार प्रसार गर्न सकिरहेका छैनौं। उहाँले भन्नुभयो, यहाँको धार्मिक महत्वका बारेमा प्रसार प्रसार गरेर आन्तरिक तथा बाह्य धार्मिक पर्यटक भित्राउन सकेको खण्डमा यस ठाउँले छिट्टै फड्को मार्न सक्ने विश्वास लिएका छौं। पहाड़को भिरालो परेको खोजमा एकान्त स्थानमा उक्त गुफा रहेको छ। प्राकृतिक छटाले सजिएको उक्त गुफामा पुगेपछि जो कोहीको पनि मन आनन्दित हुने गरेको छ। यसको प्रसार प्रसार गर्न सकेको खण्डमा धार्मिकसँगै पर्यटकीय दृष्टिले पनि यसको महत्व बढ़ेर जाने स्थानीयहरू बताउँछन्।

अवन्तिमा आदि खोला खबर सक्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू पनि एकपटक। भोजेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावितहरूका लागि स्याङ्जाबाट झण्डै 30 लाख बराबरको नगद राहत स्वरूप उपलब्ध गराउने निर्णय। भोजेकोशी बाढ़ीका कारण प्रभावित क्षेत्रका नागरिकहरूको सहयोगका लागि वालिङ उद्योग वाणिज्य संघद्वारा रकम तथा खाद्यान्न संकलन वालिङ फेन्सी व्यवसाय संघले लत्ता कपड़ा पठाउँदै र प्रजातान्त्रिक विचार समाज स्याङ्जाको 5 औं जिल्ला अधिवेशन स्याङ्जाको वालिङमा सम्पन्न। आधी खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

ಹಜರ ನಮಸ್ಕಾರನೆ ಹಾರ್ದಿಕ್ ಸ್ವಾಗತ ಗರ್ಭಸು ಶುಭವೇಹಾನೆ ಶುಭ ಪ್ರಭಾತ ಕಾರ್ಯಕ್ರಮ ಗುಡ್ ಮಾರ್ನಿಂಗ್ ಆದಿ ಖೋಲಾಕ ಯು ನಯಾ ಶೃಂಖಲಾಬಾಟ ಅನಿ ಯು ನಯಾ ಬಿಹಾನಿ ಬಾಟ ಆಜಕ ಇಸ್ ಬಿಹಾನಿ ಮಾ ಪನಿ ಉಪಸ್ಥಿತ ಭಾಯಿ ಸಕೇಕಿ ಛು ಮಾ ಆರತಿ कार्यक्रम गुड मर्निंग आदि खोला यहां रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इंटरनेट ऑनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथ यहां हामीलाई हाम्रो पात्रै बाट पनि एकै साथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निंग आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा 7 बजेदेखि 7:30 बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको यस बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौ। आजको लागि पनि रहनै पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ भने हामीलाई दोस्रो स्तम्भमा फोन गर्न सक्नुहुनेछ। हामी पहिलो स्तम्भमा यहाँहरूका बारे राशिफलमा के लेखिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। अब भने आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट।

आज मिति 2083 साल भदौ महिनाको 15 गते सोमबार तदनुसार सन् 2026 अगस्त 31 तारीक भाद्र कृष्ण पक्षको तृतीया तिथि बिहान 8:28 बजेपछि चतुर्थी थिए। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा परिस्थितिले खर्च बढ़ाउनेछ। आशा देखाउनेहरूको भर पर्दा धोका पाइएला। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यवसायमा लगानी बढ़ाउनु परे पनि उधारमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्न पर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। खर्च लागे पनि यात्रा गर्ने अवसर जुट्न सक्छ। वृष राशि हुनेहरूको लागि नयाँ अवसरका साथै आमदानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढ़ाईमा ध्यान केन्द्रित हुनेछ। प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानी बढ़नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ। मिथुन राशि हुनेहरूको लागि पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अल्मल्याउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च नपर्ला। तापनि लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोराएर प्रयत्न गर्दा लाभ हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। कर्कट राशि हुनेहरूको लागि शारीरिक कमजोरीले चिन्ता बढ़ाउन सक्छ। अरूका लागि समय धन र बुद्धि खर्च नपर्ला। बाध्यताले अल्मल्याउन सक्छ। तापनि लगनशील

वृश्चिक राशि हुनेहरूको लागि अवसरले पछ्याए पनि प्रतीक्षा गरिएको नतिजा कमजोर देखिनेछ। सहयोगीहरूले साथ दिन छाड्नेछन् र प्रगतिमा ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। तापनि मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। गरेका काम सम्पादन हुनेछन्। धनुराशि हुनेहरूको लागि आश्वासन बाँड्नेहरूले झुक्क्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नहुन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। अरूको भर पर्दा काम बिग्रन सक्छ। मान्यजनको सहयोगले तत्कालको अनियोल भने टर्न सक्छ। रोकिएका काममा दोहोराएर प्रयत्न गर्नुपर्ला। अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ। मकर राशि हुनेहरूको लागि अनावश्यक हल्लाको पछि लाग्दा दुःख पाइनेछ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धीका रूपमा देखा पर्नेछन्। शत्रुभाव राख्नेहरूबाट सजग रहनु पर्दा बुद्धिको उपयोगले अप्ठ्यारो परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक साधन जित्नाले काममा भने उत्साह जाग्नेछ। प्रयत्न गर्दा दिगो काम प्रारम्भ गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ पनि जिताउन सक्छ। कुम्भ राशि हुनेहरूको लागि आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई व्यवस्था गर्दा दुःख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। विवादबाट टाढा रहनुहोला। अर्थ अभावले पनि काममा बाधा पुग्नेछ। आफ्ना सूचना सम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला। आजको मेहनतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अल्म ल्याउन सक्छ। स्वास्थ्यका लागि खर्च बढ्नेछ। धन लाभ भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्दा आत्मसम्मानमा बाधा पर्न सक्छ। तापनि प्रबल इच्छा शक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँ नयाँ काम गर्ने अवसर समेत दिलाउनेछ। हजुर, यो त रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे जे लेखिए तापनि जे जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्। निरन्तर लागि पर्नुहोस्। पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फली ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब भने हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गुड मर्निङ आधी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू र विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ। यति बेला मेरो हातमा जन्मदिनको शुभकामना परेको छ। हुनुहुन्छ आधी खोला संचार सहकारी संस्था लिमिटेड रेडियो आधी खोलाद्वारा संचालित यस सामुदायिक रेडियो आधी खोला एफएम 105.4 मेगाहर्जका सेयर सदस्यहरू हुनुहुन्छ र वालिङ नगरपालिकाका पूर्व नगर प्रमुख पनि हुनुहुन्छ दिलीप प्रताप खार्ज्यू। उहाँको आजको दिनमा शुभ जन्मदिन परेको छ। त्यस्तै गरी यस रेडियो आँधी खोलाका पूर्व कर्मचारी पनि हुनुहुन्छ हाम्रा अर्का सेयर सदस्य त्रिकराज गुरूङको आजको दिनमा शुभ जन्मदिन परेको छ। उहाँहरू दुवैजनालाई जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना व्यक्त गर्दछौ। यहाँहरूको राजनैतिक यात्रामा थप सफलताको कामना पनि व्यक्त गर्दछौ। त्यस्तै गरी त्रिकराज गुरूङ ज्यू लगायत हाम्रो दिलीप प्रताप खाँडज्यूलाई पनि जन्मदिनको विशेष दिनमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना।

छ। हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुन्नुहुने सम्पूर्णमा पनि धेरै धन्यवादका शब्दहरू व्यक्त गर्दै आजकै बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहुनाले दियो आँधी खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कँदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आधी खुला 105.4
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98469939।
3: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
4: र मिर्दी करिडोर आदिको छेउमा
3: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट वालिङ मोड। फोन नम्बर 7364403131। मोबाइल 98565531।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हुनु नि कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। लड त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9856501068 र 9673707071।
2: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
3: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
2: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
3: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
2: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मरमत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौ।
3: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363590440 र 9856609440।
0: होइन, के भयो, किन बन्द भएको गाडी?
1: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
0: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
1: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
4: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
2: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
4: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 9856405502 र 9864501। ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको सरन पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
2: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
0: ग्रुप राइटर मंजू भंडारी र विमल भंडारी मंजू ब्यूटी सलून एण्ड ट्रेनिंग सेन्टर वालिंग आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
5: सम्पर्क मोबाइल 9842698145

0: कार्यक्रम आदि यो अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063-4141-246, मोबाइल 9856050119 र 9856033246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब।
2: यही हाम्रो वालिङ आर्ट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9821440029।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, AC पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
6: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, AC, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, TV, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
0: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
0: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आए। भएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
2: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
2: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
2: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
2: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
2: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
2: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बंगरा माथि पलाएको गिजा काट्ने,
2: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
2: दाँत रङको वा मेटलको खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
2: र बाङ्गुटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गुटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
2: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक संघ मात्र उपचार गर्ने बानी बसालौ।
9: लौ फेरि कहाँ के भयो? गाडीको छतबाट यात्रु खसेरे?
10: सावधान, तपाईँहरू पनि गाडीको छतमा बसी असुरक्षित यात्रा नगर्नुहोला।
9: सार्वजनिक हितका लागि रेडियो आदि खोला 105.4 मेगाहर्ज।

0: सुना अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बीहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गर गहना को व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनु भयो। मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साथ फेर तथा खरिद

0: ग्रुप राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
1: बरघारी पानी ट्याङ्की बाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
0: मोबाइल नम्बर 9806641870 र 9865494497
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
2: घरि कम्प्युटर बिग्रिन्छ घरि लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन बिग्रिका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सीसीटीभी जडान गर्नुछ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ 8 नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 9856555271 9468 32809 र 9856501

0: बजार चोकैमा गोलीस्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडीज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोलीस्टारको अथोराइज सोरूम आरती उचल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी,
1: मोबाइल 9849618921 र 9862239390।
2: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
4: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघाट, खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
5: प्रोप्राइटर रत्नबहादुर गुरुङ, सम्पर्क नम्बर 0663-691-004,
0: सम्पर्क मोबाइल 97484-34484।
6: चौरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, स्याङ्जा।

0: कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
1: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
0: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
1: गोल्ड स्टारको आधिकारिक सोरुम अथराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैंकमा राख्नु भने राम्रो ब्याज दिने बैंक नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 03674140624।

0: कति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गतिसँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुःखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुन चाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुन चाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुन चाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको, पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98066-17137।
4: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु तनि हिँड।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806611052।
4: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हकित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनु सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवा निवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान: जिल्ला समन्वय समितिको सभाहल, स्याङ्जा बजार। समय: बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक: निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति, स्याङ्जा।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख कनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्या उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9864221629 र 9861668251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087, मोबाइल 9849701747।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
0: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-778।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कुल कलेजका लागि स्कुल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 98460-86005।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भेलकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनु पर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कुल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बिपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135 56496।

0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
5: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।

0: सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
2: रेडियो आदिखोला 105.4।
3: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
4: समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गडे ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
3: ठाउँ आदि खोला 24 करोड़
5: रुपियाँ संकलन रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाडौँमा अत्यावश्यक सामग्री अभाव नहुने, वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुवाहको डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो, 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालयले दिएको जानकारी अनुसार त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा फँसेकाहरूको नेपाली सेनाको नेतृत्वमा रातभर पनि उद्धारको कोशिश भइरहेको छ। 3 वटा स्काभेटरले निरन्तर काम गर्दा टनेलको मुख्य भाग सम्म पुग्न अझै केही समय लाग्ने अनुमान गरिएकाले उद्धार टोलीले रातभर उद्धारको कोशिशलाई निरन्तरता दिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। उद्धार टोलीले सुरुङ मार्गभित्रको अवस्था प्रत्यक्ष निरीक्षण गर्दै फँसेका व्यक्तिहरूसम्म पुग्ने प्रयास गरिरहेको छ। यसैगरी त्रिशुली 3B आयोजना स्थलमा पनि नेपाली सेना सहितको प्राविधिक टोली परिचालन गरिएको छ। लाङटाङ र चिलिमे जलविद्युतको सुरुङमा पनि खोजी भइरहेको छ। रसुवागढ़ी जलविद्युत आयोजनाबाट हराइरहेका 93 जनाको खोजी भइरहेको सरकारले जनाएको छ। कुन आयोजनाको सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क भने आइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न जलविद्युत आयोजनाबाट 933 जना सम्पर्कविहीन छन्, त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,000 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। 33 जना सम्पर्कविहीन छन्, त्यसमध्ये 500 भन्दा धेरै सुरुङमा फँसेको अनुमान छ। बाढ़ी प्रभावित

0: रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ। बाढ़ी पीड़ितले राहत नपाएको गुनासो गरे पनि सरकारले भने राहत वितरण भइरहेको दावी गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न 26 ठाउँमा आश्रयस्थल तथा राहत वितरण केन्द्र संचालनमा ल्याइएको छ। हिजो मात्रै प्रभावित दुई जिल्लामा 3,454 जनालाई आश्रय तथा राहत वितरण गरिएको छ। काठमाडौँ जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाडौँ उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाडौँ उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाडौँमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसै गरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। माल सामानका लागि विभिन्न वैकल्पिक मार्ग प्रयोगमा ल्याइएको छ। ठूलो गाड़ीलाई नौबिसे पालुङ भैंसे तथा साना गाड़ी तथा माइक्रो बसका लागि फर्पिङतर्फको वैकल्पिक सड़क प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ। पश्चिम नेपालबाट काठमाडौँ आउने गाड़ीका लागि गोर्खा सदरमुकाम हुँदै बुङकोट नामजुङ घैरूङ दुर्बुङ सिउने सिउरेनीटार हुँदै बेनीघाट जोड़िने वैकल्पिक मार्गबारे पनि काम भइरहेको छ। अर्को विकल्प गोर्खा नामजुङ बुङकोट घाट हुँदै बेनीघाट निस्कने मार्ग हो। यो मार्ग विशेष गरी पोखरा गोर्खा र पश्चिम तर्फबाट काठमाडौँ ओहोरदोहोर गर्ने गाड़ीका लागि उपयोगी हुने देखिएको छ। त्रिशुली नदीमा गएको बाढ़ीले सड़कको तल्लो भाग कटान गरेपछि हिजो कृष्णभीरमा करिब 20 मीटर लम्बाईको सड़कको आधा भन्दा बढ़ी भाग भाँसिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्चाङभित्रका खबरसँगै अरू खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यक्ष प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा।
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। अब थप खबरहरू। देशका पहाड़ी तथा बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक दुई ठाउँमा आज ठूलो वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै ठाउँमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराईका केही ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। राति पनि धेरै ठाउँमा मध्यम तथा केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो तथा डुबानको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 18 नाडा अटो शो 2026 हिजो सम्पन्न भएको छ। काठमाडौँको ब्रिकुटी मण्डपमा भदौ 9 गतेदेखि शुरू भएको प्रदर्शनी हिजो सम्पन्न भएको हो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल नाडाको आयोजनामा भएको 6 दिने प्रदर्शनीमा 2 तथा 4 पाङ्रे गाड़ी, विद्युतीय गाड़ी, अटो पार्ट्स, टायर लुब्रिकेन्ट्स, विद्युतीय सेवा तथा अन्य अटोमोबाइल सम्बन्धी सामग्री प्रदर्शन गरिएको थियो। यस वर्षको नाडा अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड र 200 भन्दा बढ़ी स्टल सहभागी थिए। पछिल्लो समय अटोमोबाइल उद्योग रोजगार र आर्थिक गतिविधि जोडेर अघि बढ़िरहेको छ। नाडा अटो शो शुरू भएको दोस्रो दिन रसुवाको भोटेकोशी क्षेत्रमा विनाशकारी बाढ़ी तथा त्यसबाट सिर्जित विपदका कारण व्यापारिक वातावरण प्रभावित भए पनि प्रदर्शनी निर्धारित समयमै सम्पन्न भएको आयोजकले जनाएको छ। अब विदेशको खबर। उत्तरी साइप्रसको समुद्री क्षेत्रमा यात्रुवाहक डुंगा पल्टिँदा कम्तीमा 8 जनाको ज्यान गएको छ भने दर्जनौ यात्रु अझै बेपत्ता छन्। ढुंगामा 259 यात्रु र 8 जना चालक दलका सदस्य रहेको एएफपीले जनाएको छ। खराब मौसमका कारण यात्रा ढिला भएको थियो। समुद्रमा 2 ठूला छाल आएपछि ढुंगा असन्तुलित भएर पल्टिएको खबरमा उल्लेख छ। दुर्घटनापछि हेलिकप्टर र उद्धार डुंगाहरू परिचालन गरिएको छ। अहिलेसम्म झण्डै 100 जना यात्रुलाई सुरक्षित रूपमा किनारमा ल्याइएको अधिकारीहरूले बताएका छन्। दुर्घटनापछि डुंगाका कप्तान सहित चालक दलका 7 सदस्यलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढ़ाइएको खबरमा उल्लेख छ। अब खेल खबर। इंग्लिश प्रीमियर लीगमा म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनमाथि 5-2 गोलको प्रभावशाली जीत निकालेको छ। घरेलु मैदानमा हिजो भएको खेलमा युनाइटेडले शुरूआतदेखि नै दबाव बनाए पनि इप्सविचले पहिले अग्रता लिएको थियो। खेलको 29 मिनटमा अब्दुल फताबुको उत्कृष्ट विंग प्लेबाट प्राप्त अवसरलाई लेफ डेभिसले हाफ भली मार्फत गोलमा परिणत गर्दै इप्सविचलाई अग्रता दिलाएका थिए। यससँगै युनाइटेडले 5-1 को अग्रता बनायो। खेलको अन्तिम समयमा इप्सविचले 1 गोल फर्काए पनि युनाइटेड 5-2 विजयी भयो। युनाइटेडको जीतमा कप्तान फर्नान्डेजले ह्याट्रिक पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे। हिजै भएका अन्य खेलमा चेल्सीले ब्राइटनलाई 4-3 गोलले हराएको छ। यसै गरी सन्डरल्याण्डले फुलह्यामलाई 1-0 पराजित गर्दा लिड्स युनाइटेड र ब्रेडफोर्डले 1-1 गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। चार भन्चाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। जलविद्युतको सुरुङमा फँसेकाहरूको उद्धारको प्रयास चल्दै सुरुङमा कति फँसेका छन् भन्ने यकिन तथ्याङ्क आउन बाँकी। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन। रसुवा र नुवाकोटका 26 ठाउँमा राहत वितरण तथा आश्रय स्थल। पृथ्वी राजमार्ग अवरूद्ध भए पनि काठमाण्डुमा अत्यावश्यक सामग्री अभाव नहुने। वैकल्पिक बाटोबाट गाड़ी ओहोरदोहोर र ढुवानीको व्यवस्था। उत्तरी साइप्रसमा यात्रुबाको डुंगा पल्टिँदा 8 जनाको ज्यान गयो। 1 दर्जन भन्दा बढ़ी मानिस बेपत्ता। र प्रिमियर लीगमा इप्सविच टाउनमाथि म्यान्चेस्टर युनाइटेडको शानदार जित।

0: रेडियो आदि खुला 105.4
1: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
2: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
1: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
2: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टीभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
2: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
1: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
3: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
4: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
3: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
3: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
3: मोबाइल 98 469 18 921 र 98 62 39 399।
5: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
6: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर? त्यसलाई च्याट्टै छाडिहाल न अब।
5: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
6: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
5: ए हो र, तर ओल्डलिङ्कमा के पाइन्छ नि?
6: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
5: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्डलिङ्क इन्टरनेट।
6: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98 15 23 50 र सहयोगका लागि मोबाइल 98 028 35 715 र 98 015 23 51।
7: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
8: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
7: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
8: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
7: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
8: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
7: मोबाइल नम्बर 98 55 54 313 र 98 41 43 48 32।
8: मूल्य होइन, स्वास्थ्य रोजौं।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्देक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 37644331, मोबाइल 98560355331।
2: साथै यस डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: US Bank Limited. Access to all.
1: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
2: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
1: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
2: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
1: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
3: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
1: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
3: मोबाइल नम्बर 9856019076, 9861719076 र 9817682023।
4: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
5: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
4: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
5: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
4: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङ का लागि हामी सधैँ तयार छौ।
5: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0635904640 र 9856029440।
1: होइन, के भयो, किन बन्द भएको गाडी?
3: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
1: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
3: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
1: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पधेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त?
3: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
4: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ आठ जैसी बन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
1: फोन नम्बर 0364415502, मोबाइल 9856405502 र 9864501।
7: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नथुन्ने भयो।
1: होइन ए दाई, बिमारले फेरि च्यापेकै क्या हो, गुनगुनाइ रहनु भएको छ त।
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
1: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिदोटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काफ्नो तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू,
1: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लोनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।

0: एमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेशनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
3: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
2: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
3: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
2: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364141246 मोबाइल 9856501 र 9856333246
0: चा कस्तो सास गनाएको तिम्रो त
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खोलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
5: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
6: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरामा नि यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
6: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856303829
7: घरी पैसा राख्न गयो घरी निकाल्न घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
8: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
7: हो र दिदी, अनि घरमै बसेर यो सेवा लिन कसरी सकिन्छ त?
8: हेर भाइ, म वालिङ समिरदीमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
8: टेलिफोन खाने पानी विद्युत देश होम लगायतको बिल भुक्तानी गर्न सकिने,
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
8: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
8: त्यस्तै आईएमई प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्जा।
8: फोन 0
9: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
10: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
9: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
10: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
11: हजुर, हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
12: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
11: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069386।
13: पर्वत जाने गेट सहारा एग्रोभेट।
14: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
14: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
13: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
14: जानकारीका लागि वालिङ इन्टरनेट प्रणाली, वालिङ 8 मोड,
13: फोन 0364141258।
15: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
16: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
15: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
16: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
15: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालु चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
16: हाम्रा सेवाहरू:
15: दाँत तथा मुखको परीक्षण,
16: दाँतको एक्सरे,
15: दाँत सफा गर्ने,
16: दाँत टल्काउने,
15: मुख गनाउने समस्याको उपचार,
16: दाँत रङको सिमेन्ट भर्ने,
15: दाँतको जरेदेखिको उपचार,
16: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
15: साधारण दाँत निकाल्ने,
16: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
15: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
16: गिजाको शल्यक्रिया,
15: कृत्रिम दाँत राख्ने,
16: दाँत रङको वा मेटल को
17: खुर लगाउने, बच्चाहरूको दाँतको विशेष उपचार
18: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
19: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
20: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ आठ पीआईपी टोल, राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
21: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635900025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: ना, अहिले हाम्रो गर्नेमा 10 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतार में छोरा को बिहे आटियो अरु सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहे का लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइ सकेको छु।
1: लौ अब कहाँ दिनु भयो मैले बैरगारी नयाँ बजार को भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न।
1: हजुर ग्राहकहरुको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैंकको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856 प्रिन्टर बिक्री तथा मरमत सीसीटीभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्क

0: यो घर कहाँबाट ल्याउनु भएको?
1: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
0: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
1: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
2: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 0363-6100-04,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घार उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।

0: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोरा छोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
1: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
0: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
1: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गराउला।
0: हाम्रा सेवा तथा सुविधाहरू
1: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
0: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
1: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
0: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
1: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
0: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
2: सम्पर्क फोन नम्बर 0364-41-6024।
3: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जानु पर्ने छ। ल न त सँगै जाम। कहाँ हो?
3: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
3: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
3: प्रुफ राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडेमा, वालिङ सिटी पो लेखिनेको ठ्याक्कै अगाडि। मोबाइल 98560-5168 र 98637-7071।

0: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
1: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छ।
0: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493, 552-494-582-778।
4: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइल बा, के पर्यो त्यस्तो? मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि। सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफर गर्न पनि सजिलो होस्। त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु? आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।

0: ए अप्सरा किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ्स मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तल्लामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806661052।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी बन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145502, मोबाइल 9850604502 र 9840651।
8: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ्स मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
9: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
9: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
9: मुटुको जाँच, ईसीजी सेवा,
8: भाँचिएको हड्डी प्लास्टर सेवा,
9: डिजिटल एक्सरे सेवा,
8: चिरफार गर्ने,
9: थाइराइड जाँच,
8: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
9: सर्वसुलभ फार्मेसी सेवा।
8: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
9: फोन नम्बर 0364141087, मोबाइल 9849701744।

0: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
1: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
0: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
1: वालिङ एक रामबाछामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
0: आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क सफल फर्निचर उद्योग, भेलकोट छ सुन्दर बजार, वालिङ एक रामबाछा, सोरुम भेलकोट एक बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
0: सम्पर्क मोबाइल 98560309888।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135 56496।

0: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हक, हित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनु सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवानिवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
1: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
2: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
1: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
2: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
3: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364-12-131।

0: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचीघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी ट्वेल्भ, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9813769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
2: स्वच्छ पानी स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11,00,000 भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाईफाई 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड ओल्लिङ्क इन्टरनेट।
0: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9801530050 र सहयोगका लागि मोबाइल 9808235715 र 9801530051।
5: सिटो भनेको वर्ल्ड लिंक।
6: ए नानी, त्यो पानी नपिउ त।
7: किन र काका?
6: त्यो पानी फोहोर छ।
7: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौँ।
8: सार्वजनिक हितका लागि रेडियो आदि खोला।

0: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: बुझायो।
1: आधी खोला को स्पंदन रेडियो आधी खोला 105.4 MHz।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 55 54 963, 98 55 55 104 र 98 028 47 723।
4: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
5: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
4: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
5: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
4: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
5: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
4: मोबाइल 98469 18921 र 98 62 39 399।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्दी करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63 40 33, मोबाइल 98 55 33।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौं।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 0635904040 र 98560-29440।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिले सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू,
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर, वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 98460-21629 र 98461-68251।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सडक मेमोरियल हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सडक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778, 582-779 र 582-780।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले नि कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापेको क्या हो गुनगुनाई रहनु भएको त
0: बीमार कहिले निको होला र खै सधैँको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिभा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पोक्ष रोग हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिभा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565867
1: ओएमजी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
2: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
1: सिरियसली वालिङमा यस्तो वाओ लुक्स दिने सलुन छ म त छक्क परे
2: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास हेयर जस्तै चम्किन्छ
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
2: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
1: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आठ जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
2: सम्पर्क मोबाइल 9842698145
1: सुन्नु न
0: भन त
1: पल्लो घरको दिदीले कति राम्रो दराज ल्याउनु भएको रहेछ नि हजुर पनि जानु न भकुण्डेमा रहेको बाबा फर्निचरमा पाइन्छ रे नि त कस्तो राम्रो छ
0: बाबा फर्निचर वालिङ 10 भकुण्डे प्रोप्राइटर ओम शर्मा मोबाइल 98561390066

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाथ मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
1: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरेदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधि द्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याएछ यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9460686005।

0: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
1: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ 8 नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोसाक बगैँचा, वालिङ 8 नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 9856308।
2: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको हृदय सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रेड्डी सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्चा।
3: फोन 0
4: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
5: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
5: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
6: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
6: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, SBI ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686।
1: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 98135 56 496।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा आउने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
4: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।
5: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
6: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
5: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
6: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
5: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
6: फोन 063-441-258।
7: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
8: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
7: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
8: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौं प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
8: हाम्रा सेवाहरू:
7: दाँत तथा मुखको परीक्षण,
8: दाँतको एक्सरे,
7: दाँत सफा गर्ने,
8: दाँत टल्काउने,
7: मुख गनाउने समस्याको उपचार,
8: दाँत रङको सिमेन्ट भर्ने,
7: दाँतको जरेदेखिको उपचार,
8: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
7: साधारण दाँत निकाल्ने,
8: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
8: गिजाको शल्यक्रिया,
7: कृत्रिम दाँत राख्ने,
8: दाँत रङको वा मेटल को खुल लगाउने,
7: बच्चाहरूको दाँतको विशेष उपचार
8: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसलेट लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
7: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
8: प्रोप्राइटर डाक्टर
9: डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: Stay connected.
1: ए समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच घरेता कुनाको लाइन जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
2: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
3: रेडियो आदि खोला 105.4

तनहुमा 37 र चितवनमा 272 जनाको शव तथा 58 र मकवानपुर रसुवाका 865 नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10,451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएको प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ीमा बेपत्ता भएका र अलपत्र परेकाहरूको खोजी र उद्धारको काम आज पनि भइरहेको छ। स्थानीय प्रशासन र सम्बन्धित निकायहरूले प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्। धेरै प्रभावितहरूले राहत नपाएको गुनासो गरेका छन्। यसै गरी सरकारले खोजी काममा ढिलाइ गरेको भन्दै बेपत्ताका आफन्तहरू आक्रोशित भएका छन्। बाढ़ी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5,24,69,44,00 रूपियाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष मार्फत पीड़ितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़ेको छ। कार्यालयले उद्धार अनुरोध पोर्टल सञ्चालन गरी यी कोषमा अहिलेसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री राहत कोषमा हिजोसम्म 9 वाणिज्य बैंकका खातामा यो रकम संकलन भएको हो। हिमालयन र लक्ष्मी बैंकमा थप 21,43,232 अमेरिकी डलर जम्मा भएको छ। विपदको यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बस्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक क्यूआर कोड र खाताको नाम प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। रसुवागढ़ी केरूङबाट आयात गरिने माल वस्तु र कन्टेनर धमाधम मोस्ताङको कोरला नाकाबाट आउन थालेका छन्। नेपाल चीन बीचको रसुवागढ़ी केरूङ नाका विनाशकारी बाढ़ीका कारण पूर्ण रूपमा क्षति भएसँगै कोरला नाकाबाट माल वस्तु र कन्टेनरहरू आउन थालेका हुन्। मोस्ताङको जोमसोममा रहेको सशस्त्र प्रहरीको चेकपोस्टबाट हिजो 66 मालवाहक कन्टेनरको विवरण संकलन गरिएको छ। सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढ़ी नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु पैठारी गर्ने कन्टेनरको संख्या बढ़िरहेको जनाएको छ। कोरला नाकाबाट वैकल्पिक नाकाका रूपमा सरकारले संचालनमा ल्याएपछि कोरलाको मुस्ताङ भन्सार कार्यालयबाट

0: सड़क नागडुंगा मोगलिन खण्डको कृष्णभीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डु उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल अत्यावश्यक वस्तु अभाव हुने छैन। काठमाण्डु उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाई छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। निगमका अनुसार अमलेखगंज डिपोमा पाइपलाइन मार्फत पर्याप्त इन्धन आइरहेकाले त्यहाँबाट काठमाण्डुमा पेट्रोल डिजेल लगायतका पेट्रोलियम पदार्थ ल्याउन सकिनेछ। यसैगरी खाना पकाउने एलपी ग्यासको आपूर्तिका लागि पनि वैकल्पिक व्यवस्था गरिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा बाढ़ी प्रभावित क्षेत्रमा टेलिकमका धेरै टावर सञ्चालनमा सुनको भाव निरन्तर घट्दै लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स

तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौ।
3: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल हामीले भुटेको चाहिँ बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै 4000 भन्दा धेरै सम्पर्क विहीन 10000 भन्दा धेरैको उद्धार 276 घाइते मध्ये 156 जना डिस्चार्ज प्रधानमन्त्री दैव प्रकोप कोषमा अहिलेसम्म 5 अर्ब 24 करोड़ रूपियाँ संकलन लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशीमा गएको बुधबार बिहान बाढ़ी प्रभावित क्षेत्रमा संचार सेवा पुनर्स्थापना तीव्र गतिमा भइरहेको छ। हिजोसम्म धेरै क्षेत्रमा संचार सेवा पुनर्स्थापना भएको

टेलिकम सेवा प्रदायकले जनाएका छन्। नेपाल टेलिकमका अनुसार रसुवा र नुवाकोट जिल्लामा कम्पनीका 120 बीटीएस टावर थिए, जसमध्ये 38 प्रभावित भएकोमा अहिलेसम्म 106 संचालनमा आएका छन्। एनसेलका 78 बीटीएस टावर मध्ये 27 टावर प्रभावित भएका थिए, जसमध्ये अब 3 मात्रै संचालनमा आउन बाँकी छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाल दूरसंचार प्राधिकरणले सहयोगमा प्राप्त गरेका 20 सैटेलाइट बाढ़ी प्रभावित क्षेत्रमा पठाइएको जनाएको छ। सुनको भाव आज पनि घटेको छ। आज सुनको भाव तोलामा 3000 रूपियाँले घटेको हो। हिजो एकै दिन 9500 रूपियाँले घटेको सुनको भाव आज पनि 3000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 3,09,000 रूपियाँ थियो। गएको मंगलबारदेखि लगातार सुनको भाव घट्दै आएको छ। आज चाँदीको भाव भने स्थिर छ। हिजो तोलामा 185 रूपियाँले घटेको चाँदीको भाव आज तोलाको 4,780 रूपियाँ नै कायम रहेको महासंघले जनाएको छ। अब विदेशको खबर। दक्षिण चीनको सेन्जेन शहरका सड़कहरूमा विपन्न वर्गलाई लक्ष्य गर्दै रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराउने स्मार्ट फूड लकरहरू संचालनमा आएका छन्। यो सेवा फूड बैंक नामक एक सार्वजनिक कल्याणकारी अभियानको हिस्साको रूपमा शुरू गरिएको हो। यी स्मार्ट लकरहरूमा मुख्यतया विभिन्न व्यावसायिक प्रतिष्ठान र सुपर मार्केटहरूबाट संकलन गरिएको खाद्य सामग्रीहरू राखिने गरिन्छ। लकरमा राखिने सबै सामग्रीले अनिवार्य रूपमा खाद्य सुरक्षाको मापदण्ड पूरा गरेको सुनिश्चित गरिन्छ। प्रयोगकर्ताहरूले अनलाइन माध्यमबाट आफूलाई आवश्यक सामग्री उपलब्ध भए नभएको जाँच गर्न र तिनलाई आरक्षित गर्न सक्ने व्यवस्था गरिएको छ। खाद्य सामग्री प्राप्त गर्नका लागि प्रयोगकर्ताले अनलाइन आरक्षण गरेपछि लकरमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ।

उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4000 भन्दा धेरै सम्पर्क विहीन, 10000 भन्दा धेरैको उद्धार, 276 घाइते मध्ये 156 जना डिस्चार्ज। प्रधानमन्त्री दैवी प्रकोप कोषमा अहिलेसम्म 5.24 अर्ब रूपियाँ संकलन, आधिकारिक क्यूआर कोड र खाताको नाममा मात्र आर्थिक सहयोग गर्न अनुरोध। रसुवागढ़ी केरूङ सड़कमा क्षति पुगेपछि कोरला नाकाबाट सामान आउँदै कृष्णभीरको सड़क बन्द भए पनि काठमाण्डुमा अत्यावश्यक वस्तुको अभाव नहुने। चीनको दक्षिणी शहरमा विपन्नलाई लक्षित गरेर स्मार्ट फूड लकरहरू सञ्चालनमा रोटी, तरकारी, दूध र अन्य खाद्य सामग्रीहरू उपलब्ध गराइने। र एसएससी प्रिमियर कपमा नेपालको विजय शुरूआत।

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गरगहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
3: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। त्यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
0: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान?
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त। म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल।
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
1: मोबाइल नम्बर 9847621380।
4: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
0: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
4: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
0: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
4: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
0: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
4: मोबाइल नम्बर 9856054313 र 9841443432।
0: मूल्य होइन स्वास्थ्य रोजौ।

0: के तपाई घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक
1: र मिर्देक करिडोर आदिको छेउमा
0: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855553131।
2: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
3: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
4: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन।
3: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
4: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
3: हाम्रा सेवा तथा सुविधाहरू
4: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
3: आकर्षक ब्याजदरमा बिमा सहित निश्चित संकलन गरिने,
4: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
3: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
4: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
3: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
0: सम्पर्क फोन नम्बर 7364416624।

0: Garima Vikas Bank Limited. Access to all.
1: बुढी, यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
2: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
1: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
2: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
3: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश।
4: जितु सुनचाँदी पसल वालिङ आठ भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
1: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।

0: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
1: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
0: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
1: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
1: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
1: मुटुको जाँच ECG सेवा,
0: भाँचिएको हड्डी प्लास्टर सेवा,
1: डिजिटल एक्सरे सेवा,
0: चिरफार गर्ने
1: थाइराइड जाँच,
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
1: सर्वसुलभ फार्मेसी सेवा।
0: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
1: फोन नम्बर 03-4141-087, मोबाइल 98-4-69-71-47। कस्तो सास गनाएको तिम्रो त,
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
1: उपचार गर्नु पर्दैन त, दाँत दुखे भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो।

0: द्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ 8 बिहाई पिटोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
1: घर त चिटिक्क बन्यो।

0: अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
1: आजै सम्पर्क गर्नुहोस्।
0: सम्पर्क सफल फर्निचर उद्योग बिल्कुल।

0: बेरोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516535 र 9815769611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी।

आज त अफिस पनि बिदा छ ठीक 10 बजे पुरानै ठाउँमा आऊ है त तिम्री ऋतु ए ई बुढाले केटाको नाम लेखेर केटीको नम्बर पो सेभ गर्दा रहेछन् मोबाइलमा मेरो आँखामा छाडो हाल्न खोजेका अब मैले जानिछु।

0: सुनोस ना, अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याउदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
2: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
1: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
2: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
1: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
2: पाण्डे सु सेन्टर, वालिङ बजार।
1: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
2: मोबाइल नम्बर 98460-86005।
3: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना।
4: यही भदौ 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू, जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
6: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ। प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल। फोन 0363-44-051, मोबाइल 98560-52-49।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
7: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
8: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
7: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
8: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
7: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
9: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-96-00-04।
10: सम्पर्क मोबाइल 97-484-34-84।
11: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7, सेन्जा।
12: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
13: र मिर्दी करिडोर आदिको छेउमा
12: तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 98560-55-331।
14: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
15: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
15: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
15: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
16: त्यहाँ मैला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
17: गण्डकी मेडिकल कलेज, जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुत्र रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, प्रत्येक महिनाको 4th

0: असलम किन बोलाको मलाई?
1: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे, म पनि जान्छु त नि।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ छ मेची बजार चोकमा, पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: निशान फार्मेसीमा डाक्टर आउने सूचना:
5: यही भदौ 20 गते शनिबारका दिन
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनु शेरचन आउँदै हुनुहुन्छ।
5: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगाले द्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान: निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0363-441-163, मोबाइल 9841-68-870।
5: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
6: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
7: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
6: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
7: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
8: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
8: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9856085667।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861971976 र 9817162223।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो. दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन. कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन.
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु. किनेको पनि धेरै भएको छैन. राम्रोसित कहाँ बनाउँछन् होला?
1: ए कुरो त्यस्तो भयो, पिर नगर न. विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र. त्यहाँ गएपछि ढुक्क हुन्छ.
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ. सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ. किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ.
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ. यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ.
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल. प्रोप्राइटर कृष्ण पाठक. सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723.
2: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै. अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि. होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन. अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो.
3: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ. ब्याङ्कमा राख्नु भने राम्रो ब्याज दिने ब्याङ्क नै देखिँदैन.
2: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए. हामी भने जहाँको त्यही.
3: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला.
2: हाम्रा सेवा तथा सुविधाहरू
3: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
2: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
3: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
2: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
3: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था.
2: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे.
0: सम्पर्क फोन नम्बर 0367 41 6024.

0: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
1: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
0: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
1: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
0: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
1: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
0: मोबाइल 9849718921 र 9842939399।
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
3: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साटफेर गर्न पनि सजिलो होस्।
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुन चाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुःखको खजना।
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235। मोबाइल नम्बर 9856-55-250।
0: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, तीन महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै कोलबडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
1: सम्पर्क वालिङ प्याथोलोजी प्राली तल्लो वालिङ अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 063-590-018, मोबाइल 9840-5156-35 र 9813-69611।
1: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरखारीमा डाक्टर आउने सूचना। यही भदौ 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन सुगर, थाइराइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल अध्याय आउँदै हुनुहुन्छ। उक्त दिन धेरै तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, अत्याधिक थकान वा कमजोरी महसुस हुने, आँखा धमिलो हुने, घाउ वा चुटपटक निको हुन धेरै समय लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा जिउ भारी हुने, छाती भारी हुने वा ढुकढुकी पर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, तौल तीव्र रूपमा पर्ने, धेरै जाडो महसुस हुने, थकान र सुस्तता महसुस हुने, छाला फुस्रो सुक्खा हुने, कपाल धेरै झर्ने, धेरै गर्मी हुने र पसिना आउने, तौल तीव्र रूपमा घट्ने, ढुकढुकी तीव्र हुने र हात खुट्टा काप्ने, घबराहट, चिन्ता र निद्रा लाग्ने जस्ता सुगर, प्रेसर, थाइराइड रोग सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान प्रसन्न मेडिको फर्मा, भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857279171 र 9847100867। स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9846021629 र 9841668251।
3: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
3: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
4: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
4: हरेक दिन अनुभवी MBBS डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
3: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
4: मुटुको जाँच, ECG सेवा,
3: भाँचिएको हड्डी प्लास्टर सेवा,
4: डिजिटल एक्सरे सेवा,
3: चिरफार गर्ने,
4: थाइराइड जाँच,
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
4: सर्वसुलभ फार्मेसी सेवा।
3: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
4: फोन नम्बर 0364140087, मोबाइल 9849701740।
5: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
6: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्यायो, निको नै भएको छैन।
5: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
7: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ, साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
8: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
7: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
6: कस्तो सास गनाएको तिम्रो त?
5: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
5: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ 8 VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
9: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
10: अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
11: यहाँ नेपाल मेडिकल काउन्सिल NMCबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ 8 VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान, मोबाइल 9846648622 र 9921440029।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइल मात्रै काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0
2: घर त चिटिक्क बन्यो, तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
3: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
2: हो त, बलियो पनि, आकर्षक पनि, अनि दाम पनि एकदमै सुलभ। त्यसैले त भन्छौ, टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर।
3: वालिङ एक राम्बाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
2: आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड, वालिङ नगरपालिका जाने बाटो।
2: सम्पर्क मोबाइल 98560309888।
4: अरे, फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त आजै दिक्क लाइसक्यो।
5: ए भाइ, अझै कति शास्ति पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
4: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
5: अरे, 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
4: ए हो र, तर ओल्लिङ्कमा के पाइन्छ नि?
5: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरैभरि कनेक्सन दिने अत्याधुनिक वाइफाई 6 राउटर एकदमै आकर्षक अफरमा। त्यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडिहाल।
4: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
5: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 98015 23050 र सहयोगका लागि मोबाइल 98028 35715 र 98015 23051।

0: सुना अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला 105
3: प्रोजेक्टको सुरुमा खोजिसकियो तर मान्छे फसेको भेटिएन। तनहुमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिदै पहिरोले केही बेर थुनिएको गोरखाको स्यार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाय। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत, बहराइन 7 विकेटले पराजित। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेको सीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार 6 दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। आज बिहानसम्म 903 जनाको शव भेटिएको छ। तथ्याङ्क अनुसार 4227 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारहरूको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिमतर्फका नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारले जनाएको छ। यस्तै अहिले काठमाण्डुको तारकेश्वर नगरपालिका 8 गैरी गाउँ शान्ति टोलमा रसुवा बाढ़ीबाट विस्थापित 90 घर परिवार अस्थायी प्रकृतिको आश्रय स्थलमा बसिरहेको पर्यटन व्यवसाय समेत रहेका रसुवाको उत्तर गयाका बाढ़ी प्रभावित शिव लामिछानेले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारको साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकोले अनावश्यक रूपमा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोरखा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3,344 गरी नेपाली गरी 3,596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पिपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरे, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाले, पाटीखर्क हुँदै बोगटीटार अर्थात पासाङ ल्यामु राजमार्ग, रसुवा कालिका स्थान धुन्चेसम्म 4-चक्के साना गाड़ी सञ्चालन गरिएको छ। रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढ़ीका कारण प्रभावित भएको रसुवागढ़ी जलविद्युत आयोजना आरएचपीएलको सुरूङभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरूङ झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो। तर सुरूङमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरूङभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरूङभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्ची फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरुङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। त्रिशुली 3B को सुरुङमा विज्ञ सहितको टोली खटी खोज तथा उद्धार चलिरहेको छ। त्रिशुली 3A मा गैराती विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यस्तै विदेशी सहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र झण्डै 100 मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। माथिल्लो त्रिशुली 1 मा पनि टनलभित्र झण्डै 300 मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। त्यस्तै लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले जनाएको छ। तनहुको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनुभयो। तनहु क्षेत्रमा 37 भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रंगिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रंगाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्क

0: क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 0556943333 4935555।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। गोरखाको चुनडुमरी गाउँपालिका 7 सेकम पार चौरी खर्कपारी जंगलमा पहिरो खस्दा स्याहार खोला आज बिहान केही बेर थुनियो। स्याहार खोला बुढ़ी गण्डकीको सहायक खोला हो। पहिरो खस्दा झण्डै आधा घण्टा स्याहार खोलामा पानी कम बगेको थियो। अहिले खोलामा पहिले जस्तै पानी बगेको छ, तर ससाना पहिरो खोसिरहेको छ। जोखिम कम भए पनि तल्लो क्षेत्रमा रहेकाहरूलाई चनाखो रहन चुमडुमरी गाउँपालिकाले आग्रह गरेको छ। गएको असार 23 गतेको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। सड़क डिभिजन इलामको झण्डै 2 महिनादेखिको लगातारको प्रयासपछि साना यात्रुवाहक गाड़ीका लागि आवत जावत खुल्ला भएको हो। इलाम सहित पाँच थर र ताप्लेजुङबाट झापा जाने र झापाबाट इलाम सहित पाँच थर र ताप्लेजुङ आउने यात्रु र गाड़ीलाई सहज भएको छ। माथिबाट खसेको पहिरो पन्छाउनका साथै खोलाको क्षेत्रबाट टेवा पर्खाल निर्माण गरिएपछि तत्कालका लागि साना गाड़ी चल्न सक्ने भएको सड़क डिभिजन कार्यालय इलामका प्रमुख इन्जिनियर पवन भट्टराईले जानकारी दिनुभयो। सड़क निर्माण भइरहेको हुँदा ठूला र मालवाहक गाड़ी काम सकिएपछि मात्र चल्नेछन्। ठूला र मालवाहक गाड़ीलाई अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ। अब विदेशको खबर। दक्षिण कोरियाको एक अदालतले युनिफिकेशन चर्चकी नेत्री हान हक जालाई 2 वर्षको जेल सजाय सुनाएको छ। सोल केन्द्रीय जिल्ला अदालतले 83 वर्षीय हानलाई पूर्व राष्ट्रपति युन सुक योलको प्रशासनमा प्रभाव जमाउने प्रयाससँग सम्बन्धित राजनीतिक कोष तथा घुसखोरीको कसुरमा सजाय सुनाएको समाचार संस्था रोइटर्सले जनाएको छ। राजनीतिज्ञहरूलाई रकम उपलब्ध गराउने तथा पूर्व प्रथम महिला किम के ओन हीलाई च्यानलका झोला र हीराको हार लगायत विलासी वस्तुहरू प्रदान गर्ने कार्यमा हान संलग्न रहेको अदालतले ठहर गरेको छ। यद्यपि हानले किमलाई डिजाइनर ह्याण्ड ब्याग जस्ता सामग्री उपलब्ध गराएको कुरा अस्वीकार गर्नुभएको छ। उहाँका वकिलहरूले यो फैसलामा पुनरावेदन गर्ने घोषणा गरिसकेका छन्। युनिफिकेशन चर्चका रूपमा चिनिने फ्यामिली फेडरेशन अफ ओल्ड पीस एण्ड युनिफिकेशनकी प्रमुख हानलाई यू र किम जोड़िएका आरोपहरूको अनुसन्धान गरिरहेको विशेष अभियोजकको टोलीले गएको वर्षको अक्टोबरमा अभियोग लगाएको थियो। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको सामान्य लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेटले यसअघि टस हारेर ब्याटिङ गरेको बहरानले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। त्यस्तै समूह बीमा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहको शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। हिजोदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। चार भन्जङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशी बाढ़ीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा खोजी सकियो तर मान्छे फसेको भेटिएन। तनहुँमा भेटिएका शवको व्यवस्थापन चैनपुर जंगलमा गरिँदै। पहिरोले केही बेर थुनिएको गोरखाको स्याहार खोलामा पहिले जस्तै पानी बग्न थाल्यो। मेची राजमार्गमा झण्डै 2 महिनापछि साना गाड़ी चल्न थाले। दक्षिण कोरियामा युनिफिकेशन चर्चकी नेत्री हानलाई 2 वर्षको जेल सजाए। राजनैतिक प्रभाव सम्बन्धी मुद्दामा दोषी ठहर। र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत, बहराइन 7 विकेटले पराजय।
4: रेडियो आदिखोला 105.4।
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्प

0: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
0: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
0: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
0: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुजा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849718921 र 9862439390।
3: घरि कम्प्युटर बिग्रिन्छ, घरि लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
4: बिग्रिका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
3: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सिसिटिभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
4: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
3: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468 32809 र 9856501।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841348 32।
1: मूल्य होइन, स्वास्थ्य रोजौ।
2: ओल्ड टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना।
3: यही भदौ 20 गते शनिबारका दिन
2: हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर सरोचन्द्र आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्नी दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको फाटिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा बाथरोग सम्बन्धित समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै उक्त दिन छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सौरभ अर्याल आउँदै हुनुहुन्छ।
1: यदि तपाईँलाई अनुहारमा कालो पोतो आउने, चाया, अनावश्यक कोठी, दाग, दुबी, सेतु दुबी, डन्डीफोर, जिउ चिलाउने, एलर्जी जस्ता समस्याहरू छन् भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
2: र उक्त दिन बाल रोग विशेषज्ञ डाक्टर सुनिल ढुङ्गाना आउँदै हुनुहुन्छ।
1: उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ, प्रोप्राइटर मनोज खनाल, फोन 0063414006, मोबाइल 9855556266।
3: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
1: कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
4: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
4: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
4: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि, मोबाइल 9855551068 र 9673770171।

0: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक दिने सोचमा हुनुहुन्छ?
1: अब चिन्ता छाड्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
0: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती ज्यादा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
1: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
0: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
1: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ 1 कालीमाटी। सम्पर्क नम्बर 063-590-440 र 98-560-29-440।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनसानी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो।
3: हो त, त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
4: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
0: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको 5 घर यता जैसी पधेरा जाने बाटो तर्फ कुनाको लाइनमा।
4: सम्पर्क मोबाइल नम्बर 98462-25767 र 98067-17137।
0: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
5: सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका 6 मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र, वालिङ्ग मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98465-54123 र 98066-61052।

0: आई एम दी श्रेया कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो
1: थ्याङ्क यू रिया इन्टरनेसनल होइन बाबा यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि
0: सिरियसली वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ म त छक्क परे
1: छ नि वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो अहिले त ग्लास मिरर जस्तै चम्किन्छ
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो त्यहाँ हुन्छ
1: अफकोर्स ब्राइडल मेकअप नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ
0: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले
1: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट बोटक्स बोटोलेक्स न्यानो प्लास्टिया हेयर स्मुदिङ हेयर कलर हेयर रिपेयरिङ ब्राइडल मेकअप नेल आर्ट नेल एक्सटेन्सन फेसियल हाइड्रा फेसियल ट्रिटमेन्ट स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला
1: सम्पर्क मोबाइल 9842698145
2: स्कूल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो भागादौड गर्नु पनि समय छैन सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने
0: त्यति कुरा माने यति धेरै तनाव भर्खरै जानुस् त वालिङ आर्ट नयाँ बजारको पोसाक बगैँचामा सबै सामान त्यही पाइन्छ
2: हजुर सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू सरकारी कर्मचारीका ड्रेसहरू संघ संस्था सहकारीका ड्रेसहरू रेडीमेड बेहुलाका दौरा सुरुवाल रेडीमेड कोट प्यान्ट झोला जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्
0: पोसाक बगैँचा वालिङ आठ नयाँ बजार प्रोप्राइटर प्रकाश अरियाल मोबाइल 9856308929
3: हजुर बुवा यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो धानको बिउ पनि राम्रो भएन लगानी धेरै भयो तर प्रतिफल छैन अब के गर्ने होला
4: नाति बाबु तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो अब चिन्ता नगर वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु
3: वाह यो त मैले खोजेको ठाउँ रहेछ कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो
4: किन नपाउनु नि बाबु स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ
5: हजुर हामी कहाँ उन्नत बिउ बिजन मल विषादी पशु औषधि कृषि उपकरण पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको कुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ
2: याद गर्नुहोस् कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्
5: प्रोप्राइटर भरतराज भट्टराई सहारा एग्रोभेट सेन्टर वालिङ आठ कटहर बोर्ड एसबीआई ब्याङ्कको अगाडि सम्पर्क मोबाइल 9857062866 र 9847029686
0: पर्वत जाने गेट सहारा एग्रोभेट

0: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
1: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
0: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त थमथम्ती हिँड्ने भई, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
1: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही भदौ 20 गते शनिबारका दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ।
5: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ 8 तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-44-051, मोबाइल 98-560-5549।
4: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिवार।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट चरण गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-4141-258।
2: आहा, कति राम्रो हो बालीनाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोप हुने अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि योग पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-4141-469 र 063-4141-268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही भदौ 20 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर रिसा श्रेष्ठ आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
4: पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ खेल मैदान जाने बाटो, फोन 063-4141-044, मोबाइल 98-560-81-173।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।

0: सुनिए ना, अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गते ता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: इन्दै हुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुस् है।
2: रेडियो आदिखोला 105.4।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन। राम्रोसित कहाँ बनाउँछन् होला?
4: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्याण्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98565954963, 98565154 र 98028447723।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अंकल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 0363-691-0004।
8: सम्पर्क मोबाइल 97484-34484।
9: चुरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका 7 स्याङ्जा।
10: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका वडा नम्बर 6 आबडाली पुलको नजिक
11: र मिर्दे करिडोर आदिको छेउमा
10: तारादेवी ब्लक उद्योगलाई सम्झनु होला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 0363-44-331, मोबाइल 98565531।
12: साथै यस WIC कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ। बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी भने जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
14: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
13: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
12: सम्पर्क फोन नम्बर 0367414624

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छु र
1: दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817682123।
3: अरे फेरि नेट स्लो भयो, यो पुरानो इन्टरनेटले त अझै दिक्क लाइसक्यो।
4: ए भाइ, अझै कति शास्ती पाउँछौ त्यो ढिलो नेट चलाएर, त्यसलाई च्याट्टै छाडिहाल न। अब
3: छोड्ने त मन छ नि, तर अर्को कुन चाहिँ राम्रो छ र?
4: अरे 31 वर्षदेखि निरन्तर सेवा दिएको, 11 लाख भन्दा बढी सक्रिय ग्राहकहरूको विश्वास जितेको अनि नेपालको 74 जिल्लामा फैलिएको वर्लिङ छ त, नेपालको सबैभन्दा विश्वासिलो र नम्बर 1 इन्टरनेट।
3: ए हो र, तर ओल्लिङ्कमा के के पाइन्छ नि?
4: अब पाउनुहोस् सुपर फास्ट हाई स्पिड इन्टरनेट, साथमा आईपीटीभी र घरै भरि कनेक्सन दिने अत्याधुनिक वाइफाई, 6 राउटर एकदमै आकर्षक अफरमा। यो पुरानो झन्झटिलो नेटलाई बाई बाई गर अनि आजै वर्लिङ जोडी हाल।
3: पुरानो इन्टरनेटको शास्ति छोड्नुहोस्, आजै जडान गर्नुहोस् नेपालको सबैभन्दा विश्वासिलो हाई स्पिड वर्लिङ इन्टरनेट।
4: नयाँ इन्टरनेट जडानका लागि सम्पर्क मोबाइल 9805023050 र सहयोगका लागि मोबाइल 9808235715 र 9805023051।
5: सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूमा हार्दिक निमन्त्रणा। निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जाको तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस 2083 विशेष कार्यक्रम यही भदौ 17 गते बुधबार आयोजना गरिएको छ। निवृत्त राष्ट्र सेवकहरूको एकता, हक हित, सम्मान र सामाजिक योगदानलाई थप प्रभावकारी बनाउने उद्देश्य सहित आयोजना हुन लागेको यस कार्यक्रममा राष्ट्रिय निवृत्त दिवस समेत विशेष रूपमा मनाइने भएको छ। उक्त कार्यक्रममा स्याङ्जा जिल्लामा रहनु भएको सम्पूर्ण निवृत्त राष्ट्र सेवक जीवहरू, पूर्व प्राध्यापक, शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्याय सेवा तथा विभिन्न संघ संस्थाबाट सेवा निवृत्त हुनुभएका महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौ। मिति 2083 साल भदौ 17 गते बुधबार। स्थान जिल्ला समन्वय समितिको सभाहल स्याङ्जा बजार। समय बिहान 11 बजेदेखि। पुनश्च सम्पूर्ण निवृत्त राष्ट्र सेवकहरूलाई कार्यक्रममा अनिवार्य रूपमा उपस्थित भई तेस्रो जिल्ला अधिवेशन तथा निवृत्त दिवस समारोहलाई भव्य र सभ्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गर्दछौ। आयोजक निवृत्त राष्ट्र सेवक समाज नेपाल जिल्ला कार्य समिति स्याङ्जा।
6: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
7: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाएछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
6: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
8: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
6: दाँत सफा गर्ने टल्काउने,
8: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
6: दाँतको जरासम्म सफा गरी भर्ने,
8: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
6: दाँतमा खोल राख्ने,
8: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
6: बाङ्गो टिङ्गो दाँत मिलाउने,
8: बच्चाहरूको दाँतको विशेष उपचार,
6: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
8: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
6: मोबाइल 9460216629 र 9461868251।

0: नाक छोड़ी कान कान छोड़ी नाक बीमारले ने कहिले नछोड्ने भयो
1: हैन ए दाई बीमारले फेरि च्यापे कि क्या हो गुनगुनाइ रहनु भएको छ त
0: बीमार कहिले निको होला र खै सधैंको यस्तै एक एक थोक बीमारले च्यापेको च्यापै छ त नि नानी
1: नातिनुस् न दाई वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न दुनिबा फार्मेसी छ त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंह द्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्
0: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
1: जनरल मेडिसिन फिजिसियन मुटु रोग मृगौला रोग मस्तिष्क तथा स्नायु रोग दम छाती तथा पुच्छ रोग हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ
0: सम्पर्क लुनिवा फार्मेसी वालिङ आठ मिर्दी खरिबोट मोबाइल 98565 86 66 आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
2: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
0: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
2: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
0: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
2: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
0: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
2: मुटुको जाँच ईसीजी सेवा
0: भाँचिएको हड्डी प्लास्टर सेवा
2: डिजिटल एक्सरे सेवा
0: चिरफार गर्ने
2: थाइराइड जाँच
0: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
2: सर्वसुलभ फार्मेसी सेवा
0: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
2: फोन नम्बर 0364-41-087 मोबाइल 98469-71-7140
3: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
4: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
3: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला
5: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
4: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
5: नवदुर्गा मिष्ठान्न भण्डार वालिङआठ मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 0364-41-246 मोबाइल 98560-50-119 र 98560-33-246
6: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना यही भदौ 20 गते शनिबारका दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर युक्त नारायण रेग्मी आउँदै हुनुहुन्छ
7: यदि तपाईँलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने फुल्ने पोल्ने खानामा नलाग्ने अमिलो पानी आउने पेटको अल्सर सास फेर्न गाह्रो हुने चक्कर लाग्ने शरीर सुनिने हात खुट्टा फुल्ने टाउको बढी दुख्ने खकारमा रगत देखिने शरीर दुब्लाउँदै जाने पिसाब बढी लाग्ने तिर्खा बढी लाग्ने मुख सुक्खा हुने शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ
8: पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आठ तल्लो वालिङ प्रोप्राइटर सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0364-41-051 मोबाइल 98560-52-049
6: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20 गते शनिवार

0: रेडियो आधी खोला 105.4
1: छ्या कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार RCT गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल NMC मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ VIP टोल NIMB ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9821440029
5: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
5: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीबाट ल्याएको
5: ल ठिक गरिस विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
6: पाण्डे सु सेन्टर वालिङ बजार
5: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
6: मोबाइल नम्बर 9840806005
7: घरै पैसा राख्न गयो घरै निकाल्न घरै बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
8: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
7: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
8: हेर भाइ म वालिङ समृद्धिमा रहेको हृदय सिटीमा सेयर सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
7: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
8: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
7: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
8: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
7: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
8: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
7: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
8: त्यस्तै IME प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ
7: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मेर्दी स्याङ्चा
8: फोन 0363 4460
3: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ
9: एकदम सही कुरा आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र
3: हो त बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल उद्योग
9: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा आरामदायी पलङ दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्
3: आजै सम्पर्क गर्नुहोस्
9: सम्पर्क सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार वालिङ 1 रामबाच्छा सोरुम भिरकोट 1 बयरघारी मेन रोड वालिङ 8 मोड वालिङ नगरपालिका जाने बाटो
3: सम्पर्क मोबाइल 9560309888

0: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
1: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
0: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
1: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओह्रालोमा।
0: मोबाइल 9815564396।
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
3: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्दामा कहीँ पनि।
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
2: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
3: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 0663-440-594।
4: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
5: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
4: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
6: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
7: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
6: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0363-412-133।
4: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
6: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका, साथै गरौँ प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
4: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
6: हाम्रा सेवाहरू:
4: दाँत तथा मुखको परीक्षण,
6: दाँतको एक्सरे,
4: दाँत सफा गर्ने,
6: दाँत टल्काउने,
4: मुख गनाउने समस्याको उपचार,
6: दाँत रङको सिमेन्ट भर्ने,
4: दाँतको जरेदेखिको उपचार,
6: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
4: साधारण दाँत निकाल्ने,
6: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
4: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
6: गिजाको शल्यक्रिया,
4: कृत्रिम दाँत राख्ने,
6: दाँत रङको वा मेटलको खुल लगाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार
6: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
4: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
6: प्रोप्राइटर डाक्टर
5: डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 25, मोबाइल 98 60 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635 90 18, मोबाइल 98 40 51 56 35 र 98 137 6611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा ताज बदलेको छ।
11: त्यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपु सैनिक आन खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 9806641870 र 9865494497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
3: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 9849618921 र 9862439399। लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान?
2: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
1: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
2: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
1: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
2: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ 8 बगालेटोल।
1: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी।
2: मोबाइल नम्बर 9847621380।

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
0: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
0: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 98565271, 98468 32809 र 98565271।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
1: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बना।

0: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
0: मोबाइल नम्बर 9855054313 र 9841443 32।
1: मूल्य होइन स्वास्थ्य रोजौ। कहाँ हुनु नि? कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
2: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
1: वालिङ 8 मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
2: हजुर, यहाँ धान, मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरिराजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
1: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्यमा पाइन्छ।
2: मात्र एकपटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने, गरिमा एग्रो, वालिङ 8 मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोल किल्लेको ठ्याक्कै अगाडि। मोबाइल 9855051068 र 9836770171।

0: Garima Vikas Bank Limited. Access to all.
1: पर्सनल मेडिको फर्मा भिरकोट बाहिर खारीमा डाक्टर आउने सूचना यही भदौ 20 गते शनिबारका दिन बालरोग विशेषज्ञ डाक्टर किरण शर्मा आउँदै हुनुहुन्छ। उक्त दिन बच्चा तथा शिशुहरूमा बारम्बार निमोनिया भइरहने, उमेर अनुसार तौल नबढ्ने, कुपोषण भएको, रोइरहने, झिझिने लगायतका सम्पूर्ण बालरोग सम्बन्धी समस्या भएका बिरामीले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। साथै सोही दिन सुगर, थाइराइड तथा प्रेसर रोग विशेषज्ञ डाक्टर तीर्थलाल उपाध्याय आउँदै हुनुहुन्छ। उक्त दिन धेरै तिर्खा लाग्ने, छिनछिनमा पिसाब लाग्ने, अत्याधिक थकान वा कमजोरी महसुस हुने, आँखा धमिलो हुने, घाउ वा चुटपटक निको हुन धेरै समय लाग्ने, टाउको दुख्ने, चक्कर लाग्ने वा जिउ भारी हुने, छाती भारी हुने वा ढुकढुकी पर्ने, सास फेर्न गाह्रो हुने, नाकबाट रगत बग्ने, तौल तीव्र रूपमा पर्ने, धेरै जाडो महसुस हुने, थकान र सुस्तता महसुस हुने, छाला फुस्रो सुक्खा हुने, कपाल धेरै झर्ने, धेरै गर्मी हुने र पसिना आउने, तौल तीव्र रूपमा घट्ने, ढुकढुकी तीव्र हुने र हात खुट्टा काप्ने, घबराहट, चिन्ता र निद्रा लाग्ने जस्ता सुगर, प्रेसर, थाइराइड रोग सम्बन्धी समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान पर्सन मेडिको फर्मा भिरकोट बैरघारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9856279171 र 9847008663।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलो बा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
5: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रहे, ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
6: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
5: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
6: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
5: सुखको गहना दुःखको खजना।
6: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
5: फोन नम्बर 0363-44-235, मोबाइल नम्बर 9856555250।
1: घर नयाँ बनाउँदै हुनुहुन्छ या पुरानो घरलाई आधुनिक लुक्स दिने सोचमा हुनुहुन्छ?
7: अब चिन्ता छान्नुहोस्, वालिङमै उपलब्ध छ आधुनिक जीवन शैलीको एउटी समाधान, जयलक्ष्मी ट्रेडिङ।
1: हामी कहाँ 24 घण्टा तातो पानीका लागि सोलर वाटर हिटर, बत्ती जाँदा उज्यालो दिने इन्भर्टर ब्याट्री र सबै प्रकारका सवारी साधनका ब्याट्रीहरू उचित मूल्यमा पाइन्छन्।
7: त्यति मात्र कहाँ हो र, शुद्ध पानीका लागि आरओ प्युरिफायर, आधुनिक मोड्युलर किचन, चिम्नी, एसी, वासिङ मेसिन, स्ट्रिट लाइट, पम्प, मोटर र घर चम्काउने पार्केटिङका सामग्रीहरू पनि उपलब्ध छन्।
1: सामान मात्र होइन, हाम्रो विशेषता त बिक्री पछिको भरपर्दो सेवा हो। यी सम्पूर्ण सामानहरूको मर्मत र फुल सर्भिसिङका लागि हामी सधैँ तयार छौँ।
7: प्रोप्राइटर विदुर कोइराला, जयलक्ष्मी ट्रेडिङ, वालिङ एक कालीमाटी। सम्पर्क नम्बर 0363-590-440 र 9850-29-440।
8: ए आसरा, किन बोलाएको मलाई?
9: हे ना, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
8: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु तनी हिँड।
10: हाम्रा विशेषताहरू।
11: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
10: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्ना सुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
11: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
10: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
11: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
10: रक्षा आदि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
11: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 98465154123 र 98066162।

0: निशान फार्मेसीमा डाक्टर रमेश सूचना।
1: यही भदौ 20 गते शनिबार का दिन
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशेचन आउँदै हुनुहुन्छ।
1: यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ।
0: साथै उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सक्नुहुनेछ। सम्पर्क स्थान निशान फार्मेसी, तल्लो वालिङ हस्पिटल चोक, प्रोप्राइटर गीता तिवारी। फोन 0364141163, मोबाइल 9841168870।
1: स्मरण रहोस् डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
2: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
3: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
2: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
4: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
2: दाँत सफा गर्ने टल्काउने,
4: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
2: दाँतको जरासम्म सफा गरी भर्ने,
4: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
2: दाँतमा खोल राख्ने,
4: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
2: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
4: बच्चाहरूको दाँतको विशेष उपचार,
2: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
4: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
2: मोबाइल 9860216629 र 9861868251।
5: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
6: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
5: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
7: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
6: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
7: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364141246, मोबाइल 9855501119 र 9855333246।
8: ए नानी, त्यो पानी नपिउ त।
2: किन र काका?
8: त्यो पानी फोहोर छ।
2: शुद्ध र फिल्टर गरेको पानी मात्र पिउने गरौ।
9: सार्वजनिक हितका लागि

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386। पर्वत जाने गेट, सहारा एग्रोभेट। वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
1: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
2: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
2: के मिटर तथा गेटबल्ब बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
2: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ।
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ।
2: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ।
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ।
2: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा, अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराउ।
2: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास ब्याङ्कमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068।
1: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
2: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: सुनस न अहिले हाम्रो गर्नेमा 6 बजेको छ।
1: यस समयको साथमा जेतु सुनसादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: रेडियो आदि खोला 105.4
2: रेडियो आदि खोला 105.4

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। भुटेपछि बाढ़ीको आज छैटौ दिन पनि खोजी तथा उद्धार कार्य चल्दै। सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील। भइरहेको उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन। विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन। पुनर्निर्माणको काम पनि तीव्र पारिने। अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध। बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम। पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
1: खानेकुरा पानीहरूको कुरामा ठूलो रूपमा ध्यान दिने। परिपक्व पछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपाय सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनुपर्छ।
0: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्वीर सार्वजनिक। आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्वीर पठाएको उल्लेख।
2: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालको विजय शुरूआत। बहराइन 7 विकेटले पराजित।
3: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
4: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स डट पीयू एक्जाम डट ईडीयू डट एनपी वा www डट एनपीआई डट ईडीयू डट एनपी लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
4: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन।
4: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी। भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
5: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशीमा बुधबार आएको बाढ़ीपछि आज सोमबार छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चलिरहेको छ। अहिलेसम्म पनि अवस्था थाहा हुन नसकेकाहरूको खोजी तथा जोखिममा परेकाहरूको उद्धार कार्यलाई सुरक्षाकर्मी र स्थानीय बासिन्दाले निरन्तरता दिइरहेका छन्। तर उद्धार कार्यमा ढिलाइ हुँदा परिवार र आफन्त चिन्तामा छन्। अहिलेसम्म 903 जनाको शव भेटिएको छ। पछिल्लो तथ्याङ्क अनुसार 4,247 जना सम्पर्कविहीन छन्। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बेपत्ता भएकाहरूको यकिन संख्या निर्धारण गर्न कठिन छ। उद्धार तथा खोजी कार्य भइरहेको हुँदा यो संख्या घटबढ़ हुन सक्छ। 10,451 जनाको भने उद्धार भइसकेको छ। सम्पर्कविहीन भएकाहरू सम्पर्कमा आउँछन् कि भन्ने आशमा परिवार र आफन्त रहेका छन्। उद्धार राहत तथा पुनर्स्थापनामा 20,819 सुरक्षाकर्मी खटिएका छन्। नेपाली सेना 8,722, नेपाल प्रहरी 7,894 र सशस्त्र प्रहरी 4,203 जना खटिएका छन्। बाढ़ीले विस्थापित भएका परिवारको राहत व्यवस्थापनका लागि पनि काम भइरहेको सरकारले जनाएको छ। शव व्यवस्थापन तथा सब संकलन तथा व्यवस्थापनको कामलाई स्थानीय प्रशासन र सम्बन्धित निकायले प्राथमिकता दिएर काम गरिरहेका छन्। हेलिकप्टर मार्फत त्रिशुली नदी उत्तर पश्चिमतर्फको नुवाकोट र रसुवाका बाढ़ी प्रभावितलाई खाद्यान्न नुन तेल लगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी राहत वितरण तथा उद्धार कार्यलाई प्राथमिकता दिएको सरकारको भनाई छ।
2: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अद्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको छ। सुरुङ मार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टनल रेस्क्यू टोली, पुरिएका शव फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजरहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। शवको पहिचानका लागि फरेन्सिक सहयोग, डीएनए परीक्षण गर्ने उपकरण र आवश्यक किट्स सहितको प्राविधिक सहयोग सरकारले माग गरेको छ। राहत वितरणका लागि केही सामग्रीहरूको आवश्यकता रहेको उल्लेख गर्दै प्रवक्ता छेत्रीले दीर्घकालीन पुननिर्माण तथा पुनर्स्थापनाका लागि विपदपछिको आवश्यकता मूल्यांकन सम्पन्न भएपछि मात्र थप सहयोगको खाका तय गरिने उल्लेख गर्नुभयो। उहाँले खोज उद्धार र राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको समेत बताउनु भएको छ।
0: यस्तै अर्थमन्त्री डाक्टर सोनी मोग्ले भोटेकोशी विपदबाट उत्पन्न समस्याको समाधान र पुनर्निर्माणका लागि सरकारले काम तीव्र रूपमा अघि बढ़ाउने बताउनु भएको छ। सिंहदरबारमा आयोजित सरकारवाला निकायको बैठकमा उहाँले उद्धार राहत र पुनर्निर्माणलाई थप व्यवस्थित बनाउन पाँचवटा छुट्टा छुट्टै कार्यदल अर्थात टास्क फोर्स गठन गरिने जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले भौतिक पूर्वाधार, सड़क पुल, खानेपानी तथा सरसफाई र सुरुङ मार्ग उद्धारका लागि तत्काल कार्यदलहरूले काम शुरू गर्ने बताउनुभयो। साथै उहाँले विपद व्यवस्थापन कोषमा रकम जम्मा भए पनि लक्षित वर्गसम्म पुग्न नसकेको गुनासोप्रति सजग रहँदै ढिलासुस्ती नगरी तत्काल कोष परिचालन गर्न पनि निर्देशन दिनुभएको छ। पुनर्निर्माणका लागि छुट्टै प्राधिकरण बनाउने वा मौजूदा कानूनी संरचनाबाटै अघि बढ़ने भन्ने विषयमा थप छलफल गरिने अर्थमन्त्रीले जानकारी दिनुभयो।
2: पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र ठोस कार्य ढाँचा अर्थात फ्रेमवर्क पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले यस्तो निर्देशन दिनुभएको हो। उहाँले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील गेवाली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिनुभएको हो। नयाँ संरचना खड़ा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुननिर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढंगले काम गर्न सक्ने संयन्त्रको परिकल्पना गर्न उहाँले आग्रह गर्नुभयो। मन्त्री लम्सालले विपदको समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद व्यवस्थापन प्राधिकरण स्वत क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गर्नुभयो। मन्त्री लम्सालले ठोस योजना र कार्यदलको जिम्मेवारी स्पष्ट भएपछि मात्रै थप निष्कर्षमा पुग्ने बताउनु भएको छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नु पर्ने भएकाले अनावश्यक काममा हेलिकप्टरको माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। न्यून प्रभावित, अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक मार्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई अपील गरेको छ। धादिङ बेसी परेवाटार, नेपालटार, गजुरीटार, पीपलटार, आदमटार, बेलिनटार, केउरिनी हुँदै मासटार भएर पृथ्वी राजमार्गसम्म पुग्ने वैकल्पिक मार्ग सञ्चालनमा छ। त्यस्तै रसुवा जोड्ने वैकल्पिक मार्ग विदुर, ढिकुरी, चौघडा, आप्र, नर्जा, लच्याङ, सरमथाली, पाखा र तनहुँका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क छ। प्राधिकरणले वैकल्पिक

0: को सुरूंगभित्र खोजी कार्य पूरा भएको छ। त्यहाँ खोजी गर्दा कोही पनि मानिस फेला नपरेको नेपाली सेनाले जनाएको छ। सेनाका अनुसार सुरूंग झण्डै 250 मिटर लम्बाईको रहेकोमा खोजी टोली 225 मिटरसम्म भित्र पुगेको थियो, तर सुरूंगमा कोही नभेटिएपछि उद्धार टोली फर्किएको छ। टोलीले सुरूंगभित्र ड्रोन प्रयोग गरेर खोजी गरेको थियो। सुरूंगभित्र कोही पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली धुन्चे फर्किएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले पनि जानकारी गराएको छ। भोटेकोशी बाढ़ीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत आयोजनाको सुरूङमा फँसेका व्यक्तिको खोज तथा उद्धार कार्य भइरहेको छ। नुवाकोटको माथिल्लो त्रिशुली 3A र B को सुरूङमा नेपाली सेनाले आज पनि उद्धार कार्यलाई निरन्तरता दिएको छ।
1: तनहुँको देवघाट त्रिशुली नदीमा फेला परेका शवको व्यवस्थापन ब्यास नगरपालिका 5 चैनपुर जंगल क्षेत्रमा गरिने भएको छ। भोटेकोशी बाढ़ीका कारण ज्यान गुमाएका तथा अहिलेसम्म पहिचान हुन नसकेका शवहरूको भविष्यमा पहिचान गर्न सकिने गरी जंगलमा व्यवस्थापन गर्न लागि हो। तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले शव व्यवस्थापन अघि कानूनी तथा वैज्ञानिक प्रक्रिया पूरा गरिसकेको जानकारी दिनुभयो। शव पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र शव व्यवस्थापन गरिने उहाँले बताउनु तनहु क्षेत्रमा 37 शव भेटिएकामा 24 शव पोखरा पठाइएको छ भने 14 शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ। आवश्यक विवरण र नमूना सुरक्षित राखिने प्रशासनले जनाएको छ। शव व्यवस्थापन कार्य संवेदनशील भएकोले स्वास्थ्य सुरक्षा तथा स्थानीय प्रशासनको समन्वयमा आवश्यक मापदण्ड पूरा गरी काम अघि बढ़ाइएको छ।
0: रसुवाको भोटेकोशीमा बुधबार आएको बाढ़ीमा परि ज्यान गुमाएकाहरूको पशुपति आर्यघाट एवं भस्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परि ज्यान गुमाएकाहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोष संचालक परिषदका सदस्य केदार मान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा बाढ़ी प्रभावित क्षेत्रमा रोगको जोखिम र सावधानी बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
4: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
6: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 056-494-333-493-555
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा
8: पैसामा छ शक्ति पैसामा छ सहारा
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म
8: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
2: यच्छ प्रश्न

0: कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
0: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने,
1: इतिहास, गाथा र कथा, गाँठका कुरा,
0: गाँठका कुरा,
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको आज छैठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील, ज्यान गुमाउनेको संख्या 900 भन्दा धेरै, 4,247 जना सम्पर्कविहीन, विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन, पुनर्निर्माणको काम पनि तीव्र पारिने, अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने बीच आज भेटवार्ता भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेका प्रयासबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। भेटमा खोज उद्धार, राहत वितरण, प्रभावित नागरिकको पुनस्थापना लगायतका विषयमा छलफल भएको थियो। यस्तै आज प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढ़ीका कारण निम्तिएको संकट समाधान गर्न सुरक्षा निकायका प्रमुखहरूसँग पनि छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले प्रधान सेनापति अशोकराज सिग्देल लगायतसँग गरेको छुट्टा छुट्टै छलफलमा अहिलेसम्म भएका खोज उद्धार, राहत वितरण तथा व्यवस्थापनका विषयमा ब्रिफिङ लिनुभएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दाहालले जानकारी दिनुभयो।
2: भारी पहिरोपछि प्रभावित क्षेत्रमा विभिन्न खालका स्वास्थ्य समस्या र संक्रामक रोगको जोखिम उच्च हुन्छ। प्रभावित ठाउँमा मुख्य गरी दिशाजन्य, पानीजन्य र खानाजन्य रोगहरू देखिन सक्छन्। झाडा पखाला अन्य रोगले अवस्था थप जटिल बन्न सक्छ। यसका लागि पूर्व तयारी र बेलैमा सावधानी अपनाउनु पर्ने खाँचो छ। भोटेकोशी बाढ़ीको झण्डै एक हप्ता हुन लाग्यो। यो बाढ़ीबाट प्रभावित क्षेत्रमा स्वास्थ्य समस्याको जोखिम छ। अहिले बाढ़ी प्रभावित क्षेत्रमा रोगहरूको सम्भावित जोखिमबारे साथी सम्झना महर्जनले टेको अस्पतालका संक्रामक विशेषज्ञ डाक्टर शेरबहादुर पुनलाई सोध्नु भएको छ।
3: विशेष गरेर बाढ़ी पहिरो आउँदाखेरि विभिन्न प्रकारका रोगहरू फैलन सक्ने सम्भावना रहन्छ र जहाँ चाहिँ स्वच्छ खानेकुरा अथवा यो जुन शौचालयको कुरा छ, समस्याहरू त्यो ठाउँमा देखिन सक्ने भएको हुनाले रोगहरू फैलन सक्ने सम्भावना रहन्छ। यसमा विशेष गरेर पानीबाट फैलिने खालको रोगहरू त्यो बढी देख्ने सम्भावना हामीले देख्दछौ र त्यो सँगसँगै अब धेरै मान्छेहरू एकै ठाउँमा बस्नुपर्ने अवस्था आयो भने पनि श्वास प्रश्वास गरेर खोकेर सार्ने खालका रोगहरू पनि देखिन सक्ने सम्भावना हुन्छ र बाहिर अस्थायी रूपमा हामी बस्नुपर्ने अवस्थामा त अब किराहरूले पनि टोकेर सच्याउने किराहरू जस्तो हामीले स्कट टाइपस गराउने खालको जुन किरा छ अथवा अरू विभिन्न प्रकारका किराहरूले टोकेर हुने खालको समस्याहरू पनि देख्न सक्छ। समग्रमा चाहिँ सुरुमा हामीले सम्भवतः पानीजन्य जुन रोगहरू छ, संक्रामक रोगहरू, त्यसप्रति अझ बढी सुरुतिर चाहिँ सचेत हुनुपर्ने म देख्छु।
4: खाने पानीमा चाहिँ के सावधानी अप्नाउने?
3: अब खानेपानीमा अब त्यो बेलामा प्रदूषित हुने नै भए नै त्यो कारणले गर्दाखेरि अब उद्धारको लागि जाने विभिन्न संघ संस्थाहरू पनि हुन सक्दछ जसले चाहिँ अब पीड़ित हुनुहुन्छ यस्तो खालको अवस्थामा उहाँहरूलाई अब सहयोग गर्ने हेतुले जाने हो। अब उहाँहरूले खानेकुरा र पानीहरू दिनुहुन्छ, उहाँहरू चाहिँ अलिकति स्वच्छ र सुरक्षित छ भन्ने खालको चाहिँ त्यो एस्योरेन्स दिनुपर्ने हुन्छ ताकि ढुक्क भएर उहाँले पिउने या खान सकोस्। अनि उहाँहरूको अवस्था छ त्यो अवस्थाले गर्दाखेरि नै आफूले नै अब सम्हाल्न पाइरहेको हुँदैन। त्यस्तो अवस्थामा अब खानेकुरा, पानी कहाँ पकाउने अथवा भन्नुहोस् निर्मलकरण गर्ने भन्ने कुराहरू चाहिँ एकदमै अलिक गाह्रो, पानीहरू बाँड्छौ दिन्छौ त्यो चाहिँ अलिक बढी सहयोगी संस्थाहरूले ध्यान दिनु पर्यो।
4: अब खानेकुराको यहाँले कुरा गर्नुभयो, अब बाढ़ी पहिरो आएको ठाउँमा पकाएर खाने खुवाउने तत्कालै सम्भव नहुँदाखेरि काँचो खाने अथवा तयारी खानाहरू दिने चलन पनि छ। के सावधानी अप्नाउने, कस्तो खानेकुराहरू चाहिँ खाने खुवाउने व्यवस्था मिलाउने हो?
3: अब यो बेलामा चाहिँ अलिक बाध्यता पनि हुन्छ तत्कालको लागि त्यो खानेकुराहरू त्यो जुन बुटाउन गर्ने छ त्यसमा नै त्यो सुरक्षित हुनु पर्यो भन्ने चाहिँ मुख्य थियो। अब त्यो बेलामा अलिकति खानेकुरामा म यही खान्छु यो गर्छु भन्नलाई अलिकति गाह्रो हुने भएको हुने इमर्जेन्सी भनौँ न एक प्रकारको स्थिति परिस्थिति सिर्जना हुने भएको हुनाले छिटोभन्दा छिटो उहाँ विस्थापितहरूको व्यवस्थापनमा सम्बन्धित निकायहरूले ध्यान
4: प्रभावित हुनुहुन्छ ती व्यक्तिहरूले चाहिँ के कस्ता सावधानी अप्नाउने?
3: क्षेत्र मैले शौचालय भन्छु किन भन्दाखेरि हामीले अब दिशा पिसाबको व्यवस्थापन एकदम ध्यान दिनुपर्ने देख्छु मैले रोगहरू सर्न सक्ने सम्भावनाहरू हुन्छ त्यो कारणले गर्दाखेरि उहाँहरूले जुन शौचालयको छ त्यो चाहिँ अलिकति ध्यान दिनुपर्छ भन्ने मलाई लाग्छ। खानेकुराहरूमा पनि सकेसम्म अब हुन त सबै कुरा सम्भव नहुनु सक्छ खानेकुरा पनि तपाईँहरू ढुक्क चाहिँ हुनु पर्यो कि यो सुरक्षित छ कि छैन भन्ने कुराहरू छ।
4: विशेष अब यो बेला अपनाउने सावधानी बुदागत रूपमा भन्नु पर्दाखेरि चाहिँ के हुन सक्छ?
3: दुई पक्ष छ, यहाँ सहयोग गर्ने र स्वयं जो विस्थापित हुनुहुन्छ जो त्यसमा मर्कामा हुनुहुन्छ प्राकृतिक प्रकोपमा पर्नु भएको छ दुवैले यहाँ सावधानी अपनाउनु पर्ने मैले देख्छु। समस्यामा पर्नु भएको छ उहाँले खानेकुरा पानीहरूकोमा कस्तो खालको कहाँबाट आउँदैछ भन्ने कुरामा कुनै रूपमा ध्यान दिनु पर्यो। चिन्ता अब घरदासको कुराहरू अथवा परिवारलाई कहाँ के राख्ने भन्ने कुरा पक्कै पनि महत्वपूर्ण हुन्छ पहिला। त्यो सँगसँगै हामीले आफ्नो स्वास्थ्यको ख्याल पनि गर्नुपर्ने म देख्दछु। पानी अथवा जुन खानेकुराहरू आइरहेको छ त्यो कस्तो खालको छ भन्ने कुरामा अलिकति सतर्कता अप्नाउनु पर्यो भन्ने लाग्छ मलाई। र सकेसम्म सफा पानी चाहिँ कहीँ न कहीँ व्यवस्थित होस्। मानिसहरू एक ठाउँ बस्दाखेरि अब यो अहिले पछिल्लो समयमा रुगा खोकी पनि एकदम बढ़िरहेको छ, एकअर्कालाई सार्न सक्ने सम्भावना त्यहाँ पनि गयो। त्यसले गर्दा त्यो खालको अवस्था पनि उहाँले हेरिदिनुपर्ने हुन्छ। अब जति सकिन्छ त्यो तत्काल इमर्जेन्सी कुरा हो, सबै सकिन्छ भने यस्ता कुराहरूमा ध्यान दिनु पर्यो। प्राकृतिक प्रकोपपछि हामीले अनुमान गर्न सक्ने या आवश्यक पर्यो भने त्यस्ता रोगहरूबाट बच्न सक्ने जुन उपायहरू छ त्यसलाई चाहिँ हामीले तत्काल सावधानी र व्यवस्थापनमा चाहिँ ध्यान दिनु।
2: उहाँ हुनुहुन्थ्यो टेकु अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।

0: पाखो एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: दात को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
3: डर्माडेंट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दात जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दात निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
2: दात संबंधी संपूर्ण जानकारी का लागि आज ही संपर्क गर्नुहोस्
3: डर्माडेंट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-666 व्हाट्सएप 98-65-44-24-96
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर विश्व खाद्य कार्यक्रमबाट प्राप्त 29 टन सहित 33 टन खाद्य सामग्री भोटेपछि बाढ़ीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकका लागि पठाइएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार 30 टन भन्दा धेरै खाद्य सामग्री बाढ़ीबाट प्रभावित क्षेत्रमा पठाइएको हो। यो खाद्यान्न गाड़ीबाट रसुवा र नुवाकोटतर्फ मन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।
4: अमेरिकाले गएको बुधबार आएको रसुवाको बाढ़ीपछि नेपाल भ्रमण गर्ने आफ्ना नागरिकका लागि ट्रावल एडभर्टाइजरी जारी गरेको छ। नेपालमा रहेको दूतावासले विशेष गरी रसुवाको बाढ़ी प्रभावित क्षेत्रमा यात्रा नगर्न भनेको हो। दूतावासले रसुवागढ़ी टिमुरे स्याफ्रुवेशी क्षेत्र र नेपाल चीन सीमा नाकामा लेभल 4 चेतावनी दिँदै त्यहाँ नजान भनेको हो। बाढ़ीपछि रसुवा क्षेत्रको यातायात र संचार अवरूद्ध भएको उद्धार कार्य चलिरहेको र थप बाढ़ी पहिरोको जोखिम रहेको दूतावासको सूचनामा उल्लेख छ।
5: काठमाण्डु जोड्ने मुख्य सड़क नागढुंगा मुगलिन खण्डको कृष्ण भीरमा सड़क अवरूद्ध भए पनि काठमाण्डु उपत्यकामा अत्यावश्यक सामग्रीको आपूर्ति अभाव नहुने सरकारी निकायले जनाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार बजारमा पर्याप्त मात्रामा खाद्यान्न मौजदात रहेकाले तत्काल आवश्यक वस्तु अभाव हुने छैन। काठमाण्डु उपत्यकामा वैकल्पिक सड़कबाट खाद्य वस्तु आपूर्ति गरिने व्यवस्था भइसकेको मन्त्रालयको भनाइ छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति वैकल्पिक मार्गबाट निरन्तर गरिने जनाएको छ। वाणिज्य विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमन थाल्ने जनाएको छ।
4: गएको असार 23 गतिको पहिरोको कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका 9 इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभएको राष्ट्रिय समाचार समितिले जनाएको छ। ठूला र मालबाग गाड़ीलाई भने अहिले वैकल्पिक सड़क तिल्केनी सिमल गोलाई र मेची करिडोर केचना कञ्चनजंघा सड़क प्रयोग गर्न आग्रह गरिएको छ।
5: गोर्खाको चुनुब्री गाउँपालिका 7 सिकम्पार चौरी खर्क पारी जंगलमा पहिरो खस्ता स्यार खोला आज बिहान केही बेर थुनिएको छ। स्यार खोला बुढ़ी गण्डकीको सहायक खोला हो। पहिरो खस्ता झण्डै आधा घण्टा स्यार खोलामा पानी कम बगेको थियो। यो सँगै तल्लो क्षेत्रमा जोखिम कम रहेको तर चनाखो रहन चुनुब्री गाउँपालिकाले आग्रह गरेको छ। छेकम्पार वर्षामापन केन्द्रका अनुसार यस वर्ष अहिलेसम्म यहाँ सबैभन्दा धेरै वर्षा हिजो 32.3 मिलिमिटर मापन भएको देखिएको छ। यसै कारण पहिरो गएको हुन सक्ने महाशाखाको प्रारम्भिक अनुमान छ। यसैबीच आज दिउँसो बागमती गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँ तथा कोशी मधेश कर्णाली र सुदूरपश्चिम प्रदेशका 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी र तराई भाग तथा लुम्बिनी प्रदेशका पहाड़ी भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ।
4: शेयर बजार लगातार 6 कारोबार दिन घटेको छ। हप्ताको पहिलो कारोबार दिन शेयर बजार सूचक नेप्सी घटेकोमा आज 43.8 अंकले घटेर 2513.42 बिन्दुमा झरेको छ। नेप्सी भदौ 4 गते यता घटिरहेको छ। आज उत्पादन र प्रशोधन बाहेक सबै समूहको उपसूचक घटेकोमा निर्जीवन बीमा समूह 5% ओह्रालो लागेको छ। भोटेको सीमा आएको बाढ़ीले जलविद्युत आयोजना तथा ऊर्जा पूर्वाधारमा ठूलो क्षति पुर्याएसँगै यसको असर निर्जीवन बीमा क्षेत्रमा देखिएको हो।
5: नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाका बाढ़ी पहिरो र डुवान पीड़ितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट 1,20,00,000 रूपियाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित कार्यक्रममा उहाँले रकम सहयोगबारे जानकारी दिनुभएको हो। यसअघि हिजो कांग्रेसले 1,00,00,000 रूपियाँ सहयोग गर्ने जनाएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोले अमेरिकी हिरासतबाट दुईवटा तस्विर सार्वजनिक गर्नुभएको छ। उहाँ गएको जनवरीदेखि अमेरिकी हिरासतमा हुनुहुन्छ। अमेरिकी विशेष फौजले भेनेजुएलाको राजधानी काराकासबाट मादुरो र उहाँकी पत्नी सिलियालाई पक्राउ गरी अमेरिका पुर्याएको थियो। मादुरो दम्पतिलाई लागू औषध ओसार पसार र अवैध रूपमा बन्दुक राखेको आरोपमा न्यूयोर्कको ब्रुकलिनमा रहेको एक केन्द्रमा राखिएको छ। यद्यपि मादुरो दम्पतिले भने आरोप अस्वीकार गर्दै आउनुभएको छ। उहाँले तस्विरहरू आफ्ना नाति नातिना केटाकेटी र माया गर्ने सबै असल मानिसका लागि सानो उपहार स्वरूप पठाएको उल्लेख गर्नुभएको छ। अमेरिकी हिरासतबाट सार्वजनिक भएका मादुरोका ती दुई तस्विरमा उहाँले खरानी रंगको ट्र्याक सुट लगाएको र हातले भिक्टोरी साइन अर्थात शान्तिको संकेत देखाइरहेको देखिन्छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एसीसी प्रीमियर कप क्रिकेटमा नेपालले बहरानलाई हराउँदै विजयी शुरूआत गरेको छ। मलेसियाको बांगीमा रहेको वाईएसडीयूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले बहरानलाई 7 विकेटले हरायो। बहरानले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले अभिजित 36, रोहित पौडेलले 19 रन बनाए। बहरानका इमरान जावेद अनवरले 3 विकेट लिए। यस अघि टस हारेर ब्याटिङ गरेको बहराइनले 36 ओभर 2 बलमा सबै विकेट गुमाएर 87 रन बनाएको थियो। बहराइनका फियाज अहमदले सबैभन्दा धेरै 15 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेट लिए।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेपछि बाढ़ीको आज 6ठौं दिन पनि खोजी तथा उद्धार कार्य चल्दै। सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील। भइरहेका उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोली समेत परिचालन।
4: विपद व्यवस्थापन कोष परिचालनमा ढिलाइ नगर्न अर्थमन्त्री वाग्लेको निर्देशन। पुनर्निर्माणको काम पनि तीव्र पारिने। अत्यावश्यक नपरी हेलिकप्टर माग नगर्न विपद प्राधिकरणको अनुरोध।
5: बाढ़ी पहिरोपछि प्रभावित क्षेत्रमा स्वास्थ्य समस्या एवं संक्रामक रोगको जोखिम। पिउने पानी, शौचालय र खानेकुरामा विशेष ध्यान दिन डाक्टरको सल्लाह।
4: अमेरिकी हिरासतबाट भेनेजुएलाका पूर्व राष्ट्रपति मादुरोको पहिलो तस्विर सार्वजनिक। आफन्त र माया गर्ने सबैलाई उपहार स्वरूप तस्विर पठाएको उल्लेख।
5: र एसीसी प्रीमियर कप क्रिकेटमा नेपालको विजयी शुरूआत। बहराइन 7 विकेटले पराजित।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौं। नमस्कार।

0: नमस्कार, साँझ 6:30 बजेको आधी खुला खबरमा प्रविधि कक्षबाट अशोकसँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। सैन्य जिल्लाको पहिलो आवाज रेडियो आधी खुलाको समाचारमूलक प्रस्तुति आधी खुला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आधी खुला खबरको साथमा हिमाल सुन चाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आधी खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। पुतलेउजा नगरपालिकाद्वारा जनप्रतिनिधि कर्मचारीबाट बाढ़ी पीड़ितलाई 27 लाख भन्दा बढ़ी सहयोगको घोषणा। गल्याङद्वारा संस्थागत 5 लाख र जनप्रतिनिधि तथा कर्मचारीबाट पनि सहयोग। वालिङ 2 को जनकल्याण साना किसान कृषि सहकारी संस्थाद्वारा बाढ़ी पीड़ितलाई 1 लाख सहयोग गर्ने निर्णय। र संघ सहयोग समाज कतारद्वारा क्यान्सर पीड़ितलाई आर्थिक सहयोग। आधी खुला खबर अब विस्तारमा। सैन्यको पुतलेबुजा नगरपालिकाले रसुवा जिल्लाको रसुवागढ़ी भोटेकोशी नदी र तल्लो तटीय क्षेत्रमा गएको भीषण बाढ़ीबाट प्रभावितहरूको लागि 27,39,558 रूपियाँ बराबरको राहत र जिन्सी सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाको वन वातावरण तथा विपद व्यवस्थापन समितिको बैठकले गत भदौ 10 गतेको बाढ़ीका कारण पुगेको धनझनको क्षतिप्रति दुःख व्यक्त गर्दै राहत र पुनस्थापनाको लागि सहयोग गर्ने निर्णय गरेको हो। नगर प्रमुख र उपप्रमुखको 15 दिनको, अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको 10 दिनको र वडा सदस्यहरूबाट प्रति व्यक्ति 4,500 दरले संकलित 3,88,750 रूपियाँ, श्रेणीविहीन कर्मचारीको 2-2 दिनको, राजपत्र अंकित कर्मचारीको 5-5 दिनको र राजपत्र अंकित तृतीय र द्वितीय श्रेणीका कर्मचारीको 7-7 दिनको शुरू तलब स्केल अनुसार संकलित 12,51,108 र 11,00,000 दैनिक उपभोग्य सामग्री खरिद गरी उपलब्ध गराउने निर्णय गरेको हो। नगरपालिकाले नगद रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खातामा जम्मा गर्ने र वस्तुगत सहायता अन्तर्गत दैनिक भोग्य सामान खरिद गरी बाढ़ी पीड़ित क्षेत्रमा पठाउने जनाएको छ। त्यस्तै गल्याङ नगरपालिका र कार्यपालिका कार्यालयले प्राकृतिक विपदबाट प्रभावितका लागि विपद राहत कोष मार्फत आर्थिक सहायक गर्ने र पूर्व निर्धारित कार्यक्रमहरू स्थगित गर्ने लगायतका निर्णयहरू सार्वजनिक गरेको छ। सोमबार बसेको नगर स्तरीय विपद व्यवस्थापन समितिको बैठकले गल्याङ नगरपालिका विपद व्यवस्थापन राहत कोषबाट 5 लाख रूपियाँ सहयोग गर्ने निर्णय भएको नगर प्रमुख गुरूप्रसाद भट्टराईले बताउनुभयो। साथै नगरपालिकाका जनप्रतिनिधिले पाउने 7 दिन बराबरको सेवा सुविधा तलब रकम राहत कोषमा जम्मा गरिनेछ भने नगरपालिकाका कर्मचारीले संघीय सरकारको निर्णय बमोजिम तोकिएको रकम सहयोग स्वरूप उपलब्ध गराउनेछन्। भदौ 25 गते तय गरिएको नगर स्तरीय तीज गीत प्रतियोगिता पनि स्थगित गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सहयोग गर्न चाहने विभिन्न क्षेत्र संघ संस्था र व्यक्तिहरूबाट जिन्सी सामान गल्याङ नगरपालिकाको सामाजिक शाखामा संकलन गरिने र उक्त सामग्री जिल्ला प्रशासन कार्यालय मार्फत बाढ़ी प्रभावित क्षेत्रमा पठाउने निर्णय गरिएको प्रमुख भट्टराईले बताउनुभयो। जिन्सी सामग्रीमा खाद्यान्न सामग्री, म्याट्रेस, त्रिपाल तथा न्यानो कपड़ा, सरसफाईका सामग्रीहरू, प्राथमिक उपचारको लागि आवश्यक स्वास्थ्य सामग्रीहरू, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि आवश्यक सामग्री र उपयोगी जिन्सी सामग्रीहरू प्रदान गर्न सक्नेछन्। इच्छुक सहयोगीदाताले यी भदौ 15 गतेदेखि 18 गते साँझ 5 बजेसम्म नगरपालिकामा राहत पुर्याउन सक्नेछन्। विपदको घड़ीमा हाम्रो सानो सहयोग प्रभावित परिवार को लागि ठूलो राहत हुनेछ भन्ने नाराका साथ नगरपालिकाले जिन्सी सामग्री संकलन गरेर प्रशासनमा बुझाउनेछ। साथै जिन्सी सामानहरू बुझाउँदा नयाँ प्रयोग गर्न योग्य, स्वास्थ्यमा असर नगर्ने र गुणस्तरीय वस्तु सहयोग गर्न पनि आग्रह गरेको छ। सैन्यको वालिङ 2 मा रहेको जनकल्याण साना किसान कृषि सहकारी संस्था लिमिटेडले भोटेकोशी क्षेत्रमा आएको बाढ़ीबाट प्रभावित नागरिकका लागि राहत स्वरूप 1 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको छ। सहकारीको संचालक समिति तथा लेखा समितिको बैठकले बाढ़ी पीड़ितको राहत र पुनस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो। करिब 650 जना शेयर सदस्य रहेका सहकारीले आफ्ना सदस्यको प्रतिनिधित्व हुने गरी संस्थागत रूपमा सहयोग गर्न लागेको अध्यक्ष दामोदर रेग्मीले बताउनुभयो। सहकारीले राहत सहयोग सँगै साना किसानको आर्थिक र कृषि क्षेत्रको किसानलाई पनि प्राथमिकता दिँदै आएको छ। किसानलाई बीउ बिजन उपलब्ध गराउने, कृषि उत्पादन वृद्धि गर्ने, पशुपालन प्रवर्धन गर्ने र भकार सुधार कार्यक्रम सञ्चालन गर्दै आएको सहकारीले कृषि बाहेक पनि सहकारीका शेयर सदस्य मुखी कार्यक्रम सञ्चालन गर्ने तथा आय आर्जन बढ़ाउने कार्यमा पनि सहयोग पुर्याउँदै आएको अध्यक्ष रेग्मीले बताउनुभयो। प्रबन्धक विष्णुप्रसाद रेग्मीका अनुसार सहकारीका सम्पूर्ण शेयर सदस्यले बाढ़ी पीड़ितलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए, तर अधिकांश सदस्य साना किसान भएकाले व्यक्तिगत रूपमा ठूलो रकम सहयोग गर्न सक्ने अवस्था नरहेको भन्दै शेयर सदस्यको भावनालाई समेटेर संस्थागत रूपमा एकमुष्ट रकम प्रदान दैविक प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। हाम्रा सम्पूर्ण शेयर सदस्यले बाढ़ी प्रभावितलाई सहयोग गर्नुपर्छ भन्ने भावना राख्नुभएको थियो, तर साना किसान सदस्यहरूसँग ठूलो रकम सहयोग गर्न सक्ने अवस्था थिएन, त्यसैले सबै सदस्यको भावनालाई प्रतिनिधित्व हुने गरी संस्थाबाट एकमुष्ट 1,00,000 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो। प्रबन्धक रेग्मीले भन्नुभयो, वहाँका अनुसार आगामी असोजमा हुने वार्षिक साधारण सभामा शेयर सदस्यलाई उपलब्ध गराइने यातायात खर्चबाट रकम कटाएर उक्त सहयोग जुटाउने योजना बनाइएको छ। यसबाट संस्थाको रकम मात्र नभई प्रत्यक्ष शेयर सदस्यको भावनात्मक सहभागिता समेत बाढ़ी पीड़ितको राहतमा जोड़िनेछ। रकम संस्थाको तर्फबाट भए पनि यसको वास्तविक प्रतिनिधित्व हाम्रा 650 जना शेयर सदस्यको हो। साधारण सभा सदस्यलाई दिइने यातायात खर्चबाट समेत समायोजन गरेर सहयोग गर्ने निर्णय गर्नुको उद्देश्य सबै सदस्यको भावना राहतमा जोड्नु हो, प्रबन्धक रेग्मीले भन्नुभयो। संघीय सहयोग समाज कतारले पुतलबजार नगरपालिका 11 उनिया चौरका क्यान्सर पीड़ित नेत्र प्रसाद पराज लामिछानेलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संस्थाले लामिछानेको जन्मस्थान उनिया चौरमै पुगेर कतारमा संकलन भएको 85,000 नगद हस्तान्तरण गरेको छ। सहयोग हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद जेटीले सहयोग हस्तान्तरण गरेर लामिछाने परिवारलाई ठूलो गुण लगाएको बताउनुभयो। कार्यक्रममा संघीय सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका संरक्षक एवं पूर्व अध्यक्ष टुक्रा जरियाले संस्थाले हालसम्ममा जिल्लाका विभिन्न संस्थामा विभिन्न स्थानमा गएर 12 करोड़ भन्दा बढ़ी सहयोग गरेको बताउनुभयो। उहाँले कतारबाट शुरू भएको संस्था हाल 40 देशमा रहेको बताउँदै विदेशमा रहेका संज्ञावासी नेपालीहरू संस्थामा आबद्ध हुन अनुरोध पनि गर्नुभयो। सहयोग हस्तान्तरण कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष चिरञ्जीवी ढकालले गर्नुभएको थियो। सहयोगका लागि पीड़ित परिवारले संज्ञा सहयोग समाज कतारमा निवेदन दिएको र संस्थाका कोषाध्यक्ष एवं स्थानीय व्यक्तित्व महेश लामिछानेको पहलमा उक्त रकम संकलन गरिएको थियो। सहयोग संकलन देखि हस्तान्तरणसम्ममा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्तिहरूलाई कार्यक्रममा धन्यवाद पनि व्यक्त गरिएको थियो। रेडियो आँधी खुलाको समाचारमूलक प्रस्तुति आँधी खुला खबरमा अन्य खबर पनि बाँकी नै छन्, हामी सँगै रहनुहोला।
2: दिदी, तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ, के गर्नु बहिनी? खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ। दिदी, यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो, तपाईँको पेटभित्रको बच्चाको के दोष? त्यसलाई पनि त असर गर्छ। हो र बहिनी, मलाई त थाहै थिएन। अबबाट यो चुरोट म खाँदै खान्न, अरूलाई पनि नखाने सल्लाह दिन्छु।
3: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ज।
0: रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबरहरू। तालको संरक्षण सहित पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले शुरू गरिएको पाल्पाको प्रभास ताल सौन्दर्यकरणको काममा ढिलाइ भएको छ। तानसेनको प्रभास तालको सौन्दर्यकरणको काम 20 महिना अघि शुरू गरिए तापनि निर्माण व्यवसायले ढिलाइ गरेका हुन्। समयमै काम सम्पन्न गर्न ताकेता गरे पनि निर्माण कम्पनीका कारण ऐतिहासिक ताल सौन्दर्यकरणको काममा ढिलाइ भएको तानसेन नगरपालिकाले जनाएको छ। नगरपालिकाका इन्जिनियर रामप्रसाद श्रेष्ठले प्रभास तालको संरक्षण र सौन्दर्यकरण काम समयभित्रै सम्पन्न गर्न ताकेता गरे पनि निर्माण कम्पनीले काममा ढिलाइ गरेको बताउनुभयो। तानसेन नगरपालिकाले ताल सौन्दर्यकरणका लागि 2082 पुष 4 गते हिम श्रृंखला निर्माण सेवा कम्पनीलाई 2,07,44,000 रूपियाँमा ठेक्का दिएको थियो। ठेक्का सम्झौता अनुसार 2083 जस्तो मसान्तभित्र काम सकिनुपर्ने भए तापनि हालसम्म काम सकिएको छैन। सम्झौता अनुसार ताल वरपर टाइल तथा इटाइल लगाउने, पर्खाल लगाउने, दुबो हुर्काउने, जाली लगाउने गर्नुपर्ने कामहरू गर्नेछ। गर्न बाँकी रहेको छ। तालको छेउछाउमा सड़क बत्ती राख्ने लगायतका काम पनि गर्नुपर्ने भए पनि विविध कारण देखाउँदै निर्माण व्यवस्थाले ढिलाइ गरिरहेको छ। नगरपालिकाका अनुसार निर्माण कम्पनीले 20 महिनामा 60% काम मात्र गरेको छ। अहिलेसम्म 100% काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने भए पनि म्याद गुज्रिन लाग्दा समेत 60% मात्रै काम भएको हो। जिल्ला समन्वय समिति पाल्पाको नाममा रहेको 334 रोपनी जग्गामा रहेको प्रभास ताल संरक्षण नभएको गुनासोपछि नगरपालिकाले यसको जग्गाको उपयोग गर्न सौन्दर्यीकरणको काम शुरू गरेको थियो। प्रभास ताल ऐतिहासिक र धार्मिक महत्वको भएकाले नगरपालिकाले लगानी गरेको नगर प्रमुख सन्तोष लाल श्रेष्ठले बताउनुभयो। प्रभास ताल वरपरको 500 रोपनी क्षेत्र सिमसार क्षेत्र भए पनि उक्त जग्गा अहिले बाँझो छ। तानसेन नगरपालिका सातका वडा अध्यक्ष प्रदीप खनालले विगतमा केही स्थानमा धान खेती हुँदै आए पनि पछिल्लो समय सिमसार जग्गा बाँझो बन्दै गएको बताउनुभयो। उहाँले सिमसार अधिग्रहण गरेर वा निजी क्षेत्रसँग साझेदारी गरेर प्रभास तालको क्षेत्रफल बढ़ाई पर्यटकीय स्थल बनाउन सकिने भए पनि काम हुन नसकेको गुनासो गर्नुभयो। मुस्ताङमा छिटो पाक्ने स्याउ सोमबारबाट टिप्न शुरू भएको छ। जिल्लाको प्रमुख उत्पादक स्याउ टिप्ने कार्यपालिका अनुसार उच्च घनत्वको गाला किङरोङ र गोल्डेन स्याउ बजारमा जाने तयारी छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङकी निमित्त प्रमुख बबिता नेपालीले उच्च घनत्वको स्याउ टिप्ने बताउनुभयो। निमित्त प्रमुख नेपालीले भन्नुभयो, काँचो स्याउ बजारमा लैजान रोक्ने अभियानमा कृषकको पनि सहयोग मिलेको छ। पालिका अनुसार अनुगमन समेत हुनेछ। जिल्ला समन्वय समिति पाँचवटै स्थानीय तह शीतोष्ण बागवानी विकास केन्द्र मार्फा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई स्याउ जोनु मुस्ताङ स्थानीय कृषक समूह सहकारी संस्था र स्याउ मार्फाका स्याउ फार्मका प्रतिनिधिको उपस्थितिमा भएको बैठक मार्फत आकार र प्रकारका हिसाबले समेत गुणस्तरयुक्त रहेको मुस्ताङमा छिटो पाक्ने जातलाई भदौ 15 र ढिलो पाक्ने स्थानीय जातको स्याउ भदौको 22 गते टिपेर बजारमा लैजाने कार्यतालिका बनाइएको छ। यस वर्ष अनुकूल मौसमसँगै बगैंचा व्यवस्थापन रोग किराको समस्या कम भएको अवस्थामा उत्पादन बढ़ने अनुमान गरिएको छ। मुस्ताङमा रैथाने स्याउ बाहेक उच्च घनत्वको स्याउ खेती विस्तारमा कृषक आकर्षित देखिएका छन्। गत वर्ष स्थानीय स्याउ 837 हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा 6684 मेटन स्याउ उत्पादनबाट 78,89,00,000 रूपियाँ र उच्च घनत्वको 24.54 मेट्रिक टन स्याउ बिक्री गरी 31,34,00,000 रूपियाँको कारोबार भएको थियो। अब अन्त्यमा आधी खुला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनै पटक। स्याङ्जाको पुतलबजार नगरपालिकाद्वारा जनप्रतिनिधि र कर्मचारीबाट बाढ़ी पीड़ितलाई 27,00,000 भन्दा बढ़ी सहयोग घोषणा। गल्याङबाट संस्थागत 5,00,000 र जनप्रतिनिधि एवं कर्मचारीबाट समेत सहयोग। वालिङ 2 को जनकल्याण साना किसान सहकारीद्वारा बाढ़ी पीड़ितलाई 1,00,000 सहयोग गर्ने निर्णय। र स्याङ्जा सहयोग समाज कतारद्वारा क्यान्सर पीड़ितलाई आर्थिक सहयोग। आँधी खुला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आँधी खुला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आँधी खुला। नमस्ते।

0: रेडियो आदिपुरा 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चौरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चौरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चौरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरे शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक।
6: मोबाइल नम्बर 98560-54313 र 98-41-43-48-32।
7: मूल्य होइन स्वास्थ्य रोजौं।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी शर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 98560-19076, 98-61-71-90-76 र 98-17-16-82-23।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पन्धेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मरमत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 03-4141-502, मोबाइल 98-560-40-502 र 98-60-51-401।
11: नाक छोडी कान छोडी नाक बिमारले नि कहिले नछोड्ने भयो।
12: हैन ए दाई, बिमारले फेरि च्यापे भी क्या हो, गुनगुनाई रहनु भएको छ त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
12: नाथिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव संगालेका विशेषज्ञहरू पनि आउँछन्।
13: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
12: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
13: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।
14: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
15: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
14: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
15: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
16: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ, म अस्पताल लगेर ल्याउँछु है।
17: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
16: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
17: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
16: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
17: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
16: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
17: मुटुको जाँच, ईसीजी सेवा,
16: भाँचिएको हड्डी प्लास्टर सेवा,
17: डिजिटल एक्सरे सेवा,
16: चिरफार गर्ने,
17: थाइराइड जाँच,
16: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
17: सर्वसुलभ फार्मेसी सेवा।
16: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
17: फोन नम्बर 63-4-41-87, मोबाइल 9-4-69-71-47।
12: चा, कस्तो सास गनाएको तिम्रो त,
18: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
12: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
18: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
12: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
19: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया, साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
12: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल, प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान, मोबाइल 9845648622 र 9821-4740-29।
20: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
21: पोस्टाक बगैसा वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308329।
22: घर त चिटिक्क बन्यो तर यसको सौन्दर्य र आराम तब मात्र पूर्ण भयो जब भित्र राखियो सफल फर्निचरको यो आकर्षक सोफा र दराज। देख्ने जो कोहीले पनि तारिफ गर्नुहुन्छ।
23: एकदम सही कुरा, आफ्नो सपनाको घरलाई अझै जीवन्त र आकर्षक बनाउन अब टाढा कहाँ धाउनु पर्छ र।
22: हो त, बलियो पनि आकर्षक पनि अनि दाम पनि एकदमै सुलभ, त्यसैले त भन्छौ टिकाउ र भरपर्दो फर्निचरको एकमात्र भरपर्दो नाम सफल फर्निचर उद्योग।
23: वालिङ एक रामबाच्छामा छ सफल फर्निचर उद्योग, जहाँ तपाईँ पाउनुहुन्छ आधुनिक डिजाइनका सोफा, आरामदायी पलङ, दराज र ड्रेसिङ टेबलदेखि काठका सम्पूर्ण आकर्षक सामानहरू, साथै अर्डर अनुसारका नयाँ तथा आधुनिक डिजाइनका फर्निचरका सम्पूर्ण सामानहरू उपलब्ध छन्।
22: आजै सम्पर्क गर्नुहोस्।
23: सम्पर्क सफल फर्निचर उद्योग, भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबाच्छा, सोरुम भिरकोट 1 बयरघारी मेन रोड, वालिङ 8 मोड़, वालिङ नगरपालिका जाने बाटो।
22: सम्पर्क मोबाइल 9856309888।
24: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त। यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
25: दिमाग हुनुपर्छ दिमाग। कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ। त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
24: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
25: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा बैंकको ओरालोमा।
24: मोबाइल 9815556496।
26: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
27: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
26: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
27: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
26: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
27: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
26: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
28: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मूत्ररोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
27: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 0663-440-594।
29: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
30: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
29: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
30: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
31: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
30: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 0663-412-133।
32: सुन्नुहोस् न,
1: अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
1: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गर गहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
2: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गर गहना बनाउन अर्डर दिइसकेको छु।
1: लौ अब कहाँ दिनुभयो, मैले बैरगारी नयाँ बजारको बुपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
1: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडिमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
1: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
1: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
4: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
3: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
4: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
3: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
4: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
3: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98 560 54 963, 98 560 55 104 र 98 028 47 723।

0: नौहेर आज पनि आधा सामान त छोडिराखेको छ। खै त पूजाको सामान
1: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र। भोलिदेखि आफै बजार गएर लिएर आऊ।
0: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
1: ए हो र, ल ल के छुटेछ टिपेर देऊ त, म एन्जेल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
0: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
1: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ 8 बगालेटोल,
0: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्रे पङ्गेनी,
1: मोबाइल नम्बर 9847621380।
2: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु। यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
2: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
2: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
3: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बिपी चोक,
2: मोबाइल नम्बर 9856054313 र 9141443432।
3: मूल्य होइन स्वास्थ्य रोजौं।

0: हुनुनी कुखुराको भाले भाले चल्ला लिन हिँडेको हो।
1: ओहो, मेरो पनि भैँसी बिरामी छ, औषधि लिन जान पर्ने छ। ल न त सँगै जाम, कहाँ हो?
0: वालिङ आठ मोडमा भर्खरै खुलेको छ नि गरिमा एग्रो, हो त्यही पाइन्छ, हिँड त्यही जाम।
1: हजुर, यहाँ धान मकैको बिउहरू, तरकारीका बिउ तथा घाँसका बिउहरू, आलु तथा टमाटरमा लाग्ने डढेलोको विषादी तथा भिटामिनहरू पाइन्छ। साथै कुखुराको दाना पानीका भाँडाहरू, स्पियर तथा कृषि औजारहरू, गिरगाजका चल्ला, कोइलर तथा ब्रोइलरका कुखुराका दानाहरू, गाई भैँसी, बाख्रा, बंगुर, कुकुर, बिरालालाई लाग्ने रोगको सफल उपचार समेत गरिन्छ।
0: यहाँ मौसमी तथा बेमौसमी उन्नत एवं लोकल तरकारी र अन्य बिउ तथा बेर्नाहरू पनि सुपथ मूल्य पाइन्छ।
1: मात्र एक पटक सेवा गर्ने मौका दिनुहोला, हजुरको सन्तुष्टि हाम्रो पहिलो प्राथमिकता।
0: प्रोप्राइटर कृष्ण भट्टराई र

0: स्मिता नेउपाने गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटल को आड़ेमा वालिङ सिटी पोल किल्ने को ठ्याक्कै अगाडि। मोबाइल 9856051068 र 9873707071। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
1: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
0: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
1: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
0: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
1: पाण्डे सु सेन्टर वालिङ बजार,
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
1: मोबाइल नम्बर 9860686005।

0: घरि पैसा राख्न गयो, घरि निकाल्न, घरि बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलमाथि काम गर्छु।
0: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
0: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
0: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, देश होम लगायतको बिल भुक्तानी गर्न सकिने।
0: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
0: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै IME, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
0: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0 63 44 46 600।
2: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
2: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
3: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
2: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड।
3: फोन 0 63 44 41 258।
4: आहा, कति राम्रो हो बाली नाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
5: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
4: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
5: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
4: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 0 63 44 41 696।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। जल विद्युत आयोजनाको सुरुङभित्र मानिस फेला नपरेपछि सेना फर्कियो। अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह। बाढ़ीपछिको पुननिर्माणका लागि तीन दिनभित्र कार्य ढाँचा बुझाउन सम्बन्धित अधिकारीलाई पूर्वाधार मन्त्रीको निर्देशन।
1: अब हामीले पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित तीन दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील ज्ञानी हजुरहरू लगायत टिम बसेर त्यो दिइहाल्नु पर्यो।
0: विनाशकारी बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 900 नाग्यो। 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन। 4200 भन्दा बढ़ी बेपत्ता। खोजी कार्यसँगै बेपत्ताको संख्या बढ़दै
2: सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म घाइतेहरू 267 जना।
0: देश विदेशमा राहत संकलन कार्य तीव्र। कांग्रेसका सांसदहरूले राहत र पुनस्थापनाका लागि आफ्नो आधा महिनाको तलब सहयोग गर्ने। देशका सबै प्रदेश र बाढ़ी प्रभावित रसुवा नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना।
3: आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना।
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालद्वारा बहरानलाई 7 विकेटले हराउँदै विजयी शुरूआत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: गहिरो आघात सहेका बालबालिकाका लागि मनोसामाजिक परामर्शलाई पूरक सहयोग भन्दा पनि आवश्यक सेवाका रूपमा समावेश गर्नुपर्दछ। स्थानीय तह र स्थानीय तहमा काम गर्ने सबै सरकारवालाले मिलेर बालबालिका तथा महिलाका लागि छुट्टै कार्यक्रम चलाउनु पर्दछ। स्थानीय तहका जनप्रतिनिधिले क्षेत्राधिकार र सरकारको अधिकार कुरेर बस्नुभन्दा पनि स्थानीय तहमा व्यवस्थापनको कामलाई सहयोग गराउनु पर्दछ। गैर जिम्मेवारी प्रवृत्तिको अन्त्य हुनुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्बन्धित देशका दूतावाससँगको समन्वयमा तथ्याङ्क अध्यावधि गर्ने काम भइरहेको बताउनु भएको हो। प्रवक्ता पौडेल छेत्रीका अनुसार सरकारले विपदपछिको उद्धार र राहतका लागि अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको माग गरेको जानकारी दिनुभयो। सुरुङमार्गमा हुन सक्ने उद्धारका लागि दक्ष टोली पुरिएका शवहरू फेला पार्न आईएसएआर जस्ता आधुनिक प्रविधि र शवहरू सुरक्षित राख्न थप फ्रिजहरूको आवश्यकता रहेको उहाँले बताउनुभयो। रसुवाको भोटेकोशी नदीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेको संख्या 903 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दिएको पछिल्लो जानकारी अनुसार रसुवामा 24, नुवाकोटमा 95, धादिङमा 55, गोर्खामा 62, नवलपरासी पूर्वमा 207, नवलपरासी पश्चिममा 151, तनहुँमा 37 र चितौनमा 272 जनाको शव तथा मानव अंग भेटिएको हो। बाढ़ीपछि सम्पर्कविहीन हुनेको संख्या 4247 रहेको छ। सम्पर्कविहीन हुनेमा 25 नेपाल प्रहरी, 45 नेपाली सेना, 13 सशस्त्र प्रहरी बल नेपाल, 15 जना वनचार कार्यालयका कर्मचारी, 4 जना अध्यागमन कार्यालयका कर्मचारी छन्। यस्तै रसुवाका 865, नुवाकोटका 1558 र मकवानपुरका 65 जना पनि सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रबाट अहिलेसम्म 10451 जनाको उद्धार गरिएको छ। 267 घाइते मध्ये 156 जना उपचारपछि घर फर्किएका प्राधिकरणले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा 20,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो।
6: अहिलेसम्मको हामीलाई प्राप्त तथ्याङ्क अनुसार चाहिँ मानवीय क्षतितर्फ शव फेला परेको जम्मा संख्या 903 जनाको शव फेला परेको छ। त्यसै गरी सम्पर्कविहीन करिब 4202 जनाको तथ्याङ्क हामीसँग छ। आजसम्म यो बेलासम्म
2: घाइतेहरू 267 जना उपचाररत र कतिपय डिस्चार्ज पनि भइसक्नु भएको छ। यसको डिटेल चाहिँ यहाँहरूले हाम्रो वेबसाइट र फेसबुक पेज लगायत हामीले डीआरआर रिपोर्टर्स ग्रुपमा पनि सेयर गरिरहेका छौँ। यहाँहरूले सकेसम्म त्यो सेयरलाई चाहिँ बढीभन्दा बढी जनतासम्म पुर्याउनु हुनेछ भन्ने अपेक्षा पनि गर्छौँ र अनुरोध पनि गर्छौँ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यक नपरी हेलिकप्टर मार्फत उद्धारको माग नगर्न आग्रह गरेको छ। आपतकालीन अवस्थामा अत्यावश्यक खोज तथा उद्धारका साथै राहत सामग्री ढुवानीका लागि हेलिकप्टरको प्रयोग गर्नुपर्ने भएकाले अनावश्यक काममा माग नगर्न प्राधिकरणले सम्बन्धित पक्षलाई आग्रह गरेको हो। कम प्रभावित अप्रभावित तथा उच्च ठाउँमा सुरक्षित रहेका व्यक्तिबाट समेत हवाई उद्धारको माग भइरहेको प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। भोटेकोशीबाड़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र तनहुका प्रभावित क्षेत्रबाट अहिलेसम्म 252 विदेशी र 3344 नेपाली गरी 3596 जनाको हवाई उद्धार भइसकेको प्राधिकरणको तथ्याङ्क रहेको छ। रसुवाको भोटेकोशीमा गएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको पशुपति आर्यघाट एवं भीष्मेश्वर घाटमा निशुल्क दाह संस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले रसुवा बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको निशुल्क दाह संस्कार गर्ने गरी सबै व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकासको संचालक परिषदका सदस्य केदारमान भण्डारीले जानकारी दिनुभयो। निशुल्क दाह संस्कारका लागि शरद राज वैद्यलाई सम्पर्क गर्न पनि कोषले आह्वान गरेको छ। वैद्यको सम्पर्क नम्बर 9841229994 रहेको छ। अन्य थप जानकारी आवश्यक परेमा कोषको कार्यालयमा सम्पर्क गर्न सकिने संचालक परिषदका सदस्य भण्डारीले बताउनुभयो। नेपालमा भएको विपदबाट प्रभावितको सहायताका लागि भारतको सिक्किमले आवश्यक राहत तथा स्वास्थ्य सहायता सामग्री पठाएको छ। सिक्किम क्रान्तिकारी मोर्चाको टोलीलाई मुख्यमन्त्री प्रेमसिंह गोलेले सिक्किम फर नेपाल अभियान अन्तर्गत राहत र स्वास्थ्य सामग्री बोकेको गाड़ीलाई आज विदाई गरेको हो। सिक्किमको यो पहलले विपदको समयमा मानवीय संवेदना करूणा र भातृत्वको भावना प्रस्तुत गरेको मुख्यमन्त्री गोलेले उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका सांसदहरूले हालैको अविरल वर्षा र बाढ़ी पहिरोबाट प्रभावितहरूको राहत र पुनर्स्थापनाका लागि आफ्नो आधा महिनाको पारिश्रमिक तलब सहयोग गर्ने निर्णय गरेको छ। आज बसेको कांग्रेस संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले प्राकृतिक विपत्तिमा परेकाहरूको सहयोगका लागि दलका सबै सदस्यहरूले आधा महिनाको तलब पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक वासना थापाले जानकारी दिनुभयो।
7: उहाँहरूप्रति श्रद्धाञ्जली दिँदै अबको नयाँ पाटो कसरी अगाडि बढ्ने र हामीले कसरी सहयोग गर्ने भन्ने विषयमा यहाँ छलफल भयो र सबै मान्यज्यूहरूबाट राहत स्वरूप हामीले आधा महिनाको आफ्नो पारिश्रमिक पनि भनौँ या आधा महिनाको तलब चाहिँ त्यहाँ हामीले पार्टीको राहत कोषमा चाहिँ जम्मा गर्ने निर्णय पनि गरेका छौँ।
5: पतञ्जलि नेपालले रसुवाको भोटेकोशी बाढ़ीबाट प्रभावितहरूको सहयोगार्थ 2,11,00,000 रूपियाँ सरकारी राहत कोषमा उपलब्ध गराएको छ। प्रधानमन्त्री देवी प्रकोप राहत कोषमा पतञ्जलिले उक्त रकम उपलब्ध गराएको हो। अविरल वर्षापछिको बाढ़ी पहिरोले सड़क अवरूद्ध भएपछि बजारमा खाद्यान्न तथा खाना पकाउने ग्यासको अभाव र मूल्य वृद्धि हुन नदिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई तीव्र बनाउने भएको छ। विभागले मंगलबार भोलिदेखि काठमाण्डु उपत्यकामा 10 विशेष टोली परिचालन गरी अनुगमनलाई व्यापक बनाउन लागेको हो। विभागका सूचना अधिकारी अनिल किरातीका अनुसार अहिलेसम्म बजारमा 4 टोलीले मात्र अनुगमन गरिरहेकोमा भोलिदेखि थप मन्त्रालयबाट का कर्मचारी सहित करिब 40 जनाको 10 टोली घटाइनेछ। विभागले उपत्यका 13 क्षेत्र निर्धारण गरी टोली परिचालनको तयारी गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवा बाढ़ीपछिको पुननिर्माणका लागि 3 दिनभित्र कार्य ढाँचा पेस गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। सिंहदरबारमा आज आयोजित बैठकमा मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुननिर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताउनुभयो। उहाँले राष्ट्रिय योजना आयोग मुख्य सचिव र विज्ञ सुनिल ग्यावोली सहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्य ढाँचा तयार पार्न निर्देशन दिनुभएको हो।
1: अब हामी पुननिर्माण चाहिँ कसरी गर्ने त्यसको कंक्रिट फ्रेमवर्क सहित 3 दिनभित्र हाम्रो योजना आयोग मुख्य सचिव र हाम्रो विज्ञ सुशील गेवाली हजुरहरू लगायत तीन बसेर त्यो दिइहाल्नु पर्यो यसरी दिनु पर्यो कि धेरै त्यो गठन गर्नको लागि समय पनि नलागोस् र अहिलेको सकेसम्म नयाँ एन्टिटी पनि खडा नगरौँ अहिलेको जुन प्रोसेस छ जुन अहिलेको हाम्रो ऐन कानुनहरू छ त्यसै टेकेर गर्न सकिन्छ कि तर एकदम हाई पावर हुनु न पहिला नेपाल रिकन्स्ट्रक्सन अथोरिटी प्यारलमा काम गर्न सक्ने एउटा बढीको विधिसहित हजुरहरूले तीन दिनभित्र पेश गरिदिनु।
5: बाढ़ी प्रभावित रसुवा र नुवाकोटका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ। विभागका अनुसार कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै मध्य प्रदेश सहित कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद विभूति पोखरेलले सीआईएनलाई जानकारी दिनुभयो।
3: रातिको मौसमको कुरा गर्न पर्दाखेरि राति त्यसै भयो साधारण सहबाटमा रातिको अपना पोखरी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागको चिन्तन तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ सहित मध्यमसम्म वर्षा हिमपातको सम्भावना रहेको छ। साथै मध्य प्रदेश कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा भने मेघगर्जन चट्याङ सहित मध्यमसम्म पहाड़ीबाट प्रभावित क्षेत्रको मौसमको कुरा गर्नु पर्दाखेरि चाहिँ आज रातिको हकमा चाहिँ रसुवा र नुवाकोट जिल्लाका चाहिँ धेरै ठाउँमा मध्यम वर्षा र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि सम्भावना रहेछ भने दार्जिलिङ गोर्खा र चितवन जिल्लाका केही ठाउँमा मध्यम वर्षा सम्भावना
5: भारी वर्षाको सम्भावना रहेका तथा बाढ़ी प्रभावित क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको असार 23 गतिको पहिरोका कारण अवरूद्ध मेची राजमार्गमा आजदेखि गाड़ी चल्न थालेका छन्। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका नौमा रहेको इलाम राजदुवाली सड़क खण्ड मरमत गरेपछि आज बिहानदेखि साना गाड़ी चल्न थालेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो। साझा खबरमा अब खेल खबर। एसएससी प्रीमियर कप क्रिकेटमा नेपालले बहराइनलाई 7 विकेटले हराउँदै विजय शुरूआत गरेको छ। मलेसियाको बंगस्थित वाईएसडी युकेम क्रिकेट ओभलमा बहराइनले दिएको 88 रनको लक्ष्य नेपालले 21 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। अर्जुन कुमारले नट आउट 36 र रोहित पौडेलले नट आउट 19 रन बनाए। यसअघि बहराइन 36.2 ओभरमा 87 रनमा अल आउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिसानेले 5, ललित राजवंशीले 3 र करण केसीले 2 विकेटले समूह एमा नेपाल सहित बहराइन हङकङ मलेसिया र साउदी अरबिया छन् भने समूह बीमा यूएई कुवेत ओमान कतार र सिंगापुर रहेका छन्। दुवै समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ 27 गते शनिबार हुनेछ।
0: बाढ़ी प्रभावित क्षेत्रमा संक्रमण फैलन नदिन र मानसिक तथा शारीरिक स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा
8: ती अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ। मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ। योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
0: यो विपत्तिमा परामर्शलाई जोड कुराकानीसँगै जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न र सुवा नुवाकोट पुग्नेहरूको संख्या बढ़दो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
10: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
0: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
10: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। विपत्तिको समयमा रोग नफैलोस् र भएका रोगहरू पनि जटिल नहुन् भनेर मानसिक तथा शारीरिक परामर्श दिनु निकै आवश्यक हुन्छ। साथी सुशीला श्रेष्ठले देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालयका आयुर्वेद तथा वैकल्पिक चिकित्सक नरेन्द्र प्रसाद गिरीसँग कुराकानी गर्नुभएको छ।
8: अहिलेको अवस्था भनेको अलि दिनानुदिन चाहिँ अलिकति सामान्य हुँदै गइरहेको छ। हामीले यहाँ चाहिँ स्वास्थ्य सेवाहरू दिइरहेको छौँ। अझै पनि केही घाइतेहरू र बढी जस्तो चाहिँ होल्डिङ सेन्टरका बिरामीहरू चाहिँ हामी यहाँ आउनुहुन्छ र हाम्रो चाहिँ दुईवटा छ। अहिले हामीले स्वास्थ्य सेवा पनि प्रदान गरिरहेका छौँ र होल्डिङ सेन्टरको रूपमा पनि अलिकति आश्रय दिइरहेको अवस्था छ। यहाँ चाहिँ हाम्रो प्रभावितहरू हिजो रातिको कुरा गर्दा हामीसँग 108 जना चाहिँ होल्डिङ सेन्टरमा हुनुहुन्थ्यो। उहाँहरूको नामावली सहित हामीसँग डाटा छ र हामीले हिजो चाहिँ 103 जनालाई यहाँबाट होल्डिङ सेन्टरका सेवाग्राहीहरूलाई हामीले सेवा दियो र केही घाइतेहरूलाई पनि साथमा चाहिँ सेवा दिएको अवस्था छ।
11: घाइते चाहिँ कति हुनुहुन्छ यहाँनिर?
8: यहाँ घाइते भनेको अहिले चाहिँ हाम्रो बाढीबाटै प्रभावित भएर घाइते चाहिँ 14 जना हाम्रो यहाँ भर्ना हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था चाहिँ अहिले स्थिर छ। हामीले चाहिँ 1 जनालाई चाहिँ रिफर गरेको छौँ केही दिन अगाडि ट्रमा सेन्टरमा।
11: जो घाइते हुनुभयो उहाँलाई उपचार गराउनु भएको छ, तर घाइते नहुनुभएकाहरूको अवस्था चाहिँ कस्तो छ? मानसिक रूपमा, शारीरिक रूपमा त उहाँ ठिक देखिनुभयो?
8: अब शारीरिक रूपमा पनि अहिले भन्दाखेरि अब शारीरिक र मानसिक दुइटै पक्ष छ। शारीरिक रूपमा चाहिँ त्यतिखेर पहिला चाहिँ अब ठिकठाक भए पनि अहिले चाहिँ धेरैमा चाहिँ रुवाखोकी देखिसकेको अवस्था छ। केहीमा चाहिँ डायरियाको पनि समस्याहरू देखिसकेको अवस्था छ। केहीमा चाहिँ एनिमल बाइट्स पनि कुकुरले पनि टोकेको अवस्था छ। अनि अब मानसिक रूपमा भन्दाखेरि चाहिँ यतिखेर चाहिँ घाँसपास कपासकै धपेडीमा उहाँहरू हुनुहुन्छ। त्यस कारणले मानसिक रूपमा चाहिँ भित्री भए पनि बाहिर चाहिँ सतहमा आइसकेको छैन र कतिपय विस्थापित परिवारहरूको चाहिँ उहाँले दीर्घ रोगसँग चाहिँ पीडित हुनुहुन्थ्यो अनि कतिपयले चाहिँ केही औषधहरू खाइरहनु भएको छ। कतिपयको ती औषधहरू छुटेको अवस्था पनि छ र कतिपयले मानसिक पनि औषधि खानुहुँदो रहेछ। ती औषधि छुटेको र के औषधि खाएको पनि थाहा नभएको अवस्था छ। त्यसो हुँदा चाहिँ अलिकति स्वास्थ्यमा अझै बढी जोखिम बढेको अवस्था छ र हामी कहाँ जतिजना आउनु भएको छ सेवा लिनलाई, हामीले चाहिँ सकभर ती उच्च रक्तचाप, मधुमेह, दमहरू यस्ताको पनि औषधिहरू
11: दिइरहेका
8: छौँ। हामीले त्यही नसर्ने रोगहरूका औषधि पनि दिइरहेका छौँ र साथमा चाहिँ अहिले उहाँलाई भइरहेको समस्या जुन छ त्यसको पनि औषधिहरू उपचारहरू गरिरहेको छ।
11: मानसिक स्वास्थ्यको बारेमा चाहिँ केही सोचिएको छ कि छैन? यहाँनिर काउन्सिलिङको सेवाहरू त्यस्तो सुरुवात गरिएको छ कि छैन?
8: एकदम त्यसको चाहिँ धेरै सोचिरहेका छौँ हामीले र हामीले चाहिँ के छ भने अहिले अक्युट स्टेजमा चाहिँ खासै धेरै यो सफामा नआएको हुनाले र के हाम्रो भर्ना भएका बिरामीहरूलाई चाहिँ हामीले यहाँबाट धेरै मानसिक स्वास्थ्यमा काम गर्ने धेरैजना यहाँ चिकित्सकहरू, काउन्सिलरहरू पनि हाम्रो सम्पर्कमा हुन्छ। हामीले भर्ना गरेका केही घाइतेहरूलाई चाहिँ हामीले केही मानसिक काउन्सिलिङहरू गरेका छौँ भने होल्डिङ सेन्टरमै गर्न चाहिँ अहिले राहत वितरणको पनि काम भएको र उहाँहरू चाहिँ बिहान छिट्टै राहत लिनको लागि निस्कने र साँझ चाहिँ यहाँ आएर बस्ने भएको हुँदा चाहिँ उहाँ दिउँसो चाहिँ त्यति अभाइलेबल हुन नसक्नु भएको हुनाले अब त्यो राहत वितरण केही काम सकिने बित्तिकै चाहिँ हामीले ती अब अलि आइडेन्टिफाइड हामीले चाहिँ डाटा राखेका छौँ, मानसिक स्वास्थ्यको पनि डाटा राखेका छौँ र उहाँहरू आइडेन्टिफाइड पर्सनहरूलाई चाहिँ हामीले बोलाएर त्यो काउन्सिलिङको काम अगाडि बढाउने भनेर तयारी पनि गरेका छौँ, योजना पनि छ र काउन्सिलरहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जिल्ला जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या बढ्दो।
12: भाइ टिमोरियामा बेपत्ता हुनुहुन्छ, त्यसको लागि के उद्धार मिल्छ कि भनेर यहाँ
0: स्थलगत सामग्री बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
13: आजकल बाल विवाह को कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
14: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
14: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
13: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउं, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
15: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब मिलिजुली नेपाली महत्वपूर्ण जानकारी तथा सूचना। अस्थायी आश्रय स्थल र शौचालयको दूरी कायम गर्न स्वास्थ्य विज्ञहरूले अनुरोध गरेका छन्। बाल तथा मुटुरोग विशेषज्ञ डाक्टर नारायण बस्नेतले अस्थायी आश्रय स्थल र शौचालयको दूरी कम्तीमा पनि 50 मिटरको फरक हुनुपर्ने बताउनु भएको छ। यसरी बस्ने ठाउँ र शौचालयको दूरी कायम गर्दा संक्रामक रोग लाग्नबाट जोगिने उहाँले बताउनु भएको छ। डाक्टर बस्नेतका अनुसार बालबालिका र ठूलो मानिसका लागि छुट्टा छुट्टै अस्थायी शौचालय बनाउन समेत अनुरोध गरिएको छ। तपाईले रसुवा बाढ़ी प्रभावितका लागि पठाउनु भएको पैसा अरू कुनै व्यक्तिको खातामा त पुगेको छैन, सावधानी अपनाउनुहोस् है। खास गरी मोबाइल एप्लिकेशनबाट पैसा पठाउँदा विशेष सावधानी अपनाउनु पर्दछ। सरकारले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जम्मा गर्न विभिन्न बैंकको QR खाता र नम्बरहरू सार्वजनिक गरेको छ। रकम पठाउनु अघि प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषको खाता, QR वा लिंक आधिकारिक हो वा होइन राम्रोसँग जाँच गर्नुहोस्। प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोष लेखिएको संकेत आए भने मात्र पैसा पठाउनुहोस्। नुवाकोटमा 16 आश्रय स्थल सञ्चालनमा ल्याइएको छ, जसमध्ये विदु नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविर, त्रिशुली ढुङ्गे क्षेत्र र सिमचौरका प्रभावितलाई सेफ हाउस र क्रियापुत्री भवन, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कवर हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा संचालित आश्रय स्थलमा राखिएको छ। यसै गरी बेत्रावती भैंसे क्षेत्रका प्रभावितलाई सुन्दरी कैरिनी मावी तथा त्रिशुली बजार क्षेत्रका प्रभावितलाई कोलनी कवर हल, भैरूम मावी रिमाल डाँडा र इन्द्रायणी माविमा बनाइएका शिविरमा राखिएको छ। विदुर 3 देवीघाट शिरखाली क्षेत्रका प्रभावितलाई रण भुवनेश्वरी मावी र ओडा कार्यालयमा व्यवस्थापन गरिएको छ। विदुर 9 प्रभावितलाई त्रिशुली मावी र सुलक्षणा माध्यमिक विद्यालयमा राखिएको छ। बेलकोट गढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावी, किस्पाङ गाउँपालिका 5 प्रभावितलाई कार्की मनकामना मावी र त्रिभुवन मावी तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ। तपाईंलाई पनि आश्रय स्थलको खाँचो छ भने आफूलाई नजिक परेको स्थानमा गएर बस्न सक्नुहुनेछ। रसुवा जिल्लाका विभिन्न 10 ठाउँमा अस्थायी आश्रय स्थल सञ्चालनमा रहेका छन्। उत्तर गया गाउँपालिका 2 डाँडा गाउँ, आमा छोदिङ्गो गाउँपालिका 1 र 2 हाकु, पाङलिङ र ग्रेमा आश्रय स्थल सञ्चालनमा छन्। त्यस्तै गोसाईकुण्ड गाउँपालिका 1, 2, 3 र 5 थुमन, दालफेदी, खैदी, बुद्धिम, लिङलिङ र स्याप्रोबेसीमा आश्रय स्थलहरू सञ्चालनमा रहेका छन्। बाढ़ी र पहिरोको जोखिम भएका घर परिवार आफूलाई नजिक पर्ने आश्रय स्थलमा बस्न सक्नुहुनेछ। बाढ़ी प्रभावित रसुवा र नुवाकोट जिल्लामा स्वास्थ्य उपचारका लागि विभिन्न अस्थायी शिविरहरू सञ्चालनमा रहेका छन्। रसुवामा प्रभावितका लागि धुन्चे स्थित रसुवा अस्पताल, स्याप्रोबेसीमा वीर अस्पतालको टोली, हेलिकप्टर मार्फत प्रादेशिक अस्पतालको टीम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्य कर्मी र हेलिकप्टर मार्फत नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा खटिएका छन्। यता उद्धार गरिएका घाइतेका लागि नुवाकोटको विदुर दुईमा रहेको सेफ हाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढ़ी सातको महादेव माध्यमिक विद्यालय र विदुर नौको सुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोलीले स्वास्थ्य उपचार गरिरहेको छ। रसुवाको भोटेकोशी नदीमा बाढ़ी आए लगत्तै प्रभावित रसुवागढ़ी जलविद्युत आयोजनाको सुरूङभित्र खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली फर्किएको छ। सुरूङको अन्तिम भागमा मानिसहरू फँसेको आशंका गरिएपछि सेनाको टोली, इन्जिनियर र ड्रोन टोली सहित खोजीमा जुटिएका थिए। सुरूङको भित्री भाग अर्थात अन्तिम बिन्दुसम्म नै पुगेर ड्रोन समेत उडाई खोजी गर्दा पनि मानवीय उपस्थिति नभेटिएको बताइएको छ। सुरूङभित्र कोही पनि मानिस नरहेको पुष्टि भएसँगै खोजी कार्य सम्पन्न गरी नेपाली सेनाको टोली त्यहाँबाट रसुवाको धुन्चे फर्किएको हो। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीले धेरै जिल्लाका मानिसहरूलाई बेपत्ता बनाएको छ। जिल्लाबाट बेपत्ता आफन्त खोज्न रसुवा नुवाकोट पुग्नेको संख्या पनि बढ़दो छ। साथी लील प्रकाश चन्दको स्थलगत रिपोर्ट।
16: अहिले म छु श्री नम्बर एक सैन्य तालिम केन्द्र त्रिशुली, जहाँ रसुवा बाढ़ी गएको छ दिन बित्दाखेरि पनि कतिपय व्यक्तिहरूको आफन्त इष्टमित्र नभेटिएको कारणले गर्दा खोज तलासको लागि आशा अपेक्षा बोक्दै यहाँ आउने थुप्रै व्यक्तिहरूको संख्या दिनदिनै बढ़िराखेको छ। जिल्ला प्रहरी कार्यालय नुवाकोटले नागरिक सहायता कक्षको शुरूआत गरेको छ। यहाँ हराएका व्यक्तिहरूको खोज तलास केन्द्रको रूपमा पनि यहाँ स्थापना गरिएको छ। आफन्तको तस्विर हातमा लिएर कसैले खोजीको लागि सहयोग गरिदिन्छ कि भन्ने उद्देश्य लिएर यहाँ थुप्रै व्यक्तिहरू पछाडिसम्म हामी देख्न सक्छौ। दायाँ बायाँ ठूलो संख्याको भीड़ लागिराखेको छ। एकजना हुनुहुन्छ, उहाँको हातमा एउटा पन्ना पनि छ र एउटा फोटो पनि म देखिराखेको छु।
17: मेरो श्याम कुमार श्रेष्ठ, म चाहिँ यो धादिङ जिल्ला सिद्धालेख पाँच कुमपुर गाविसको मेरो भदैली कालीको बुढा हुन्। उहाँ चाहिँ टिचर काम गर्नुहुन्थ्यो, गणित टिचरको। उहाँले चाहिँ यो नियुक्ति लिनु भएको थियो 2082/10/18 गते। उहाँ चाहिँ पढाउने चाहिँ टिमुरे यो नेपाल राष्ट्रिय आधारभूत विद्यालयबाट। त्यहाँ चाहिँ अब के कस्तो छ भौतिक अवस्था हामीलाई थाहा छैन।
16: कुनै समयमा भेटि पो हाल्छ कि भन्ने एउटा अपेक्षा लिएर उहाँहरू यहाँ पुगिराख्नु भएको छ र आफ्नो सुनवाई नभएको बारेमा पनि विभिन्न प्रकारका गुनासाहरू उहाँहरूले राख्नु भएको छ।
18: मेरो नाम युवेन्द्र प्रसाद जोशी, म धनगढी उपमहानगरपालिका प्लान नम्बर 12 वासी। यहाँ मेरो भाइ शिवशंकर जोशी मैलुङ खोला 5 मेगावाट हाइड्रो पावरमा कार्यरत थिए, हराएको हुनाले म खोज त्यतिको लागि आएको। आजसम्म यति दिन भइसक्यो, न के खबर छ, मोबाइल बन्द बन्दै छ।
16: सुदूरपश्चिमबाट यहाँ पुग्नु भएको छ र एकजना यहाँ हुनुहुन्छ। नमस्ते,
19: मेरो भीम श्रेष्ठ हो, आदिवासीबाट हो। हामी यहाँको चाहिँ भाइ टिमुरेमा बेपत्ता हुनुहुन्छ, जो लागि केही उद्धार मिल्छ कि भनेर यहाँ आएको हामीले।
16: उहाँ मात्र होइन, यहाँ दैनिक सयौंको संख्यामा त्यस्ता व्यक्तिहरू तालिम केन्द्र वरिपरि आसपास पुग्ने गर्नुहुन्छ कि आफ्नो आफन्तको सत्य तथ्य जानकारी पाइन्छ कि अथवा त्यसबारेमा कुनै सुरागहरू थाहा भइहाल्छ कि भन्ने अपेक्षा यहाँ आउने प्राय धेरैमा देखिन्छ। तालिम केन्द्रमा अहिले दैनिक दर्जनौ उडानहरू पनि भइराखेको छ हेलिकप्टर मार्फत। कतिपय हेलिकप्टरबाट शवहरू यहाँ ल्याएर छोड्ने काम पनि भइराखेको छ र बन्दोबस्तीका सामान बोक्नको लागि पनि हेलिकप्टरको प्रयोग गरिराखेको छ। पछिल्लो तथ्याङ्क अनुसार रसुवा बाढ़ीमा परेर मृत्यु हुनेको संख्या 700 भन्दा बढ़ी पुगेको छ र झण्डै 900 संख्यामा बेपत्ता भएको विवरणहरू सार्वजनिक भएका छन् र एकातर्फ शव को संख्या बढ़िराखेको छ र बेपत्ता हुनेको संख्याको बारेमा पनि नागरिकले आफ्नो आफन्तको, आफ्नो परिवारको सदस्यको अथवा व्यक्ति जो आफन्त हुनुहुन्छ उहाँलाई भेट्नको लागि, खोज्नको लागि यहाँ दिनहुँ कयौं संख्यामा व्यक्तिहरू यहाँ पुग्ने क्रम पनि चलिराखेको छ।
0: सरकारले रसुवा बाढ़ीका कारण प्रभावित भएका 38 देशका विदेशी नागरिकको अवस्था बारेमा विवरण संकलन गरेको जनाएको छ। रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 957 नागेको छ। नेपालमा भएको विपदबाट प्रभावित भएकाका लागि सहायता दिन भारतको सिक्किमका नागरिकहरू सक्रिय भएका छन्। नेपाली कांग्रेसका सांसदहरूले पनि
20: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 8 बजेको छ।
21: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने
20: ठाउँ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आधी खोला 105.4 मेगाहर्ज।
1: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
2: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
1: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक,
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
1: मोबाइल 98469918921 र 98462939।

0: यति सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ 8 पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
1: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साथफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश,
5: जितु सुनचाँदी पसल वालिङ 8 भुसाल पेट्रोल पम्प गाउँबेसी डिपार्टमेन्ट सँगै जोडिएको पाँच घर यता।
1: यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना

0: ए अंकल, गाला माहत राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिले सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: ओइ आमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको सलन पुगेर आयो?
4: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
3: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलन छ? म त छक्क परे।
4: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
3: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
4: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
3: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्ने छौ तिमीले।
4: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
5: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ।
6: प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
4: सम्पर्क मोबाइल 9842698145।

0: घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
1: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
1: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
0: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
1: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
2: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 सेन्जा, फोन 063-440-594।

0: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
1: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
0: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
1: वालिङ आठ पतञ्जली योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
0: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेशी सहकारी संस्था वालिङ आठ नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364 41 6096।
2: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
3: हेर हेर, भाँडा सबै फ्याँकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या 950, बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय तहलाई व्यवस्था गरेको आरोप सरकारद्वारा खण्डन।
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ।
0: जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका भनिएकाहरूको उद्धार प्रयास जारी।
2: रसुवागढी, लामटाङ, चिलिमी, अप्पर त्रिशुली 1, त्रिशुली 3 र त्रिशुली 3B काम भएको छ।
0: र बाढ़ी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाताको ताजा विवरण। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा बुधबारको विनाशकारी बाढ़ीका कारण ज्यान गुमाउने मानिसहरूको संख्या 950 नागेको सरकारले जनाएको छ। केही बेर अघि आयोजित एउटा पत्रकार सम्मेलनमा शिक्षा मन्त्री सस्मित पोखरेलले भने,
4: हामीसँग आएको रेकर्ड अनुसार 957 जनाको शव फेला परेको छ।
3: शिक्षा मन्त्री सस्मित पोखरेल, पछिल्लो समयमा खोज तथा उद्धार कार्य मुख्य गरी प्रभावित क्षेत्रमा रहेका जल विद्युत केन्द्रका सुरुङहरूमा फँसिरहेका ठानिएका मानिसहरूको उद्धारमा केन्द्रित देखिन्छ। अहिलेसम्म भारत, चीन र दक्षिण कोरियाबाट उद्धारकर्ताहरू नेपाल आएका छन्। द हेग स्थित पर्मानन्ट कोर्ट अफ आर्बिट्रेशनले सिन्धु जल सन्धि सम्बन्धी आफ्ना दायित्वहरू भारतले पालना गर्नुपर्ने आदेश दिएको छ। उक्त सन्धिले पाकिस्तानसँगका नदी तथा सहायक नदीहरूको पानी उपयोग सम्बन्धी मामिलालाई समेटेको छ। भारत प्रशासित जम्मू काश्मीरको पहलगाममा लडाकु हमला गरिएपछि गत वर्ष भारतले उक्त सन्धि निलम्बन गरेको थियो। हमलामा संलग्न लडाकु समूहलाई पाकिस्तानले आश्रय दिएको दिल्लीले आरोप लगाउने गरेको छ, तर पाकिस्तानले त्यो अस्वीकार गर्दै आएको छ। सर्वसम्मतले जारी आदेशमा उक्त अदालतले भारतले लगाएको कुनै पनि आरोपका आधारमा सिन्धु जल सन्धिलाई निलम्बन गर्न नमिल्ने उल्लेख छ। अदालतले तटस्थ विज्ञहरूको एउटा टोलीले निर्णय नदिएसम्म एउटा जल विद्युत केन्द्रमा पक्की पर्खाल बनाउने भारतको कदम रोक्ने निर्णयहरू पनि गरेको छ। युरोपेली संघीयले च्याट जीपीटी र अरू दुई प्रविधि प्लेटफर्महरूलाई कड़ा कानूनी निगरानीमा ल्याउन लागेको छ। रेडिट र रोब्लक्ससँगै च्याट जीपीटीलाई एकदमै ठूलो प्लेटफर्मका रूपमा लिँदै ईयूका नागरिक तथा समाजमाथि पार्ने प्रभावका लागि थप जवाफदेही बनाइदेछ। ती तीनवटै कम्पनीहरू 4 महिनाभित्र सार्वजनिक सुरक्षा र बालबालिकामाथि नकारात्मक असर रोक्ने सहितका नयाँ उत्तरदायित्वप्रति जिम्मेवार बन्नुपर्छ। अमेरिकी दबावका बावजूद ईयूले संसारका केही ठूला प्रविधि कम्पनीहरूमाथि नियमन बढ़ाएको छ। एक महिनामा दुई देशबीच पहिलो पटक हानाहान भएपछि अमेरिकी अर्थमन्त्री स्कट भिसेन्टले इरान आर्थिक रूपमा हारिरहेकोले आक्रोशित बनेको दावी गरेका छन्। तेहरानमाथि वाशिङटनले आर्थिक दबाव कायम राख्ने भन्दै उनले उसको अर्थतन्त्र धराशयी हुन नहुने उल्लेख गरे। राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फौजहरूमाथि इरानले गरेका हमलाहरूको जवाफ दिइने बताएका छन्। होर्मुज जलमार्ग भएर गइरहेका एउटा सुपर ट्याङ्कर दुईवटा माइन विस्फोटमा परेर रोकिएको इरानको दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। र दक्षिण कोरियाको एउटा अदालतले विवादास्पद युनिफिकेशन चर्चकी प्रमुखलाई घुस र गैर कानूनी राजनीतिक सहायता सम्बन्धी अभियोगमा 2 वर्ष जेल सजाय सुनाएको छ। एकजना सांसदलाई विलासी उपहारहरू र गैर कानूनी आर्थिक सहायता दिएको अभियोगमा अदालतले हान हाकजालाई दोषी ठहर गरेको हो। हानले राजनीतिक प्रभाव बढ़ाउन र तत्कालीन राष्ट्रपति युन सुक योलको सरकारबाट समर्थन प्राप्त गर्न चर्चको आर्थिक शक्तिको दुरूपयोग गर्ने प्रयास गरेको अदालतको ठहर छ। बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर ज्यान गुमाउनेहरूको संख्या 950 पुगेको अधिकारीहरूले जनाएका छन्। सरकारले उद्धार, खोज तथा राहत वितरणमा प्रदेश तथा स्थानीय सरकारलाई व्यवस्था गरेको आरोप अस्वीकार गरेको छ। आज सरकारका प्रवक्ताले केही बेर अघि पत्रकार सम्मेलन गर्दै सब व्यवस्थापन लगायतका विषयमा उठेका प्रश्नहरूको समेत जवाफ दिएका छन्। शिक्षा मन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बाढ़ीमा ज्यान गुमाएकाहरूको संख्या 950 नाघेको जानकारी दिए। खोज, उद्धार र राहतमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालन गरिएको अधिकारीहरूले जनाएका छन्। मन्त्री पोखरेलले विपदको यस घड़ीमा प्रदेश र स्थानीय तहलाई व्यवस्था गरेको भन्ने आरोपको खण्डन गर्दै भने,
1: संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग समन्वय गरेर राहत वितरण भइरहेको छ। बाढ़ी प्रभावित नागरिकलाई संघीय र स्थानीय सरकारको सहकार्यमा 27 वटा आश्रय स्थलमा बसोबास तथा राहत व्यवस्थापन गरिएको छ।
0: पहिचान हुन नसकेका शवलाई जमीन मुनि गाडेको विषयलाई लिएर पनि सरकारले सरको आलोचना खेप्नु परेको छ। त्यसबारे उनको जवाब थियो,
1: पहिचान हुन नसकेका शवहरूको अनिवार्य रूपमा डीएनए नमूना, औठा छाप र आवश्यक विवरणहरू सुरक्षित राखिएपछि मात्र जमीन मुनि व्यवस्थापन गरिएको हो। भविष्यमा आफन्तजनले दावी गर्न आएमा डीएनए परीक्षण मिलाएर शव वा अवशेष हस्तान्तरण गर्न सकिने कानूनी र वैज्ञानिक ढोकाहरू खुलेको नै छ।
0: व्यवस्थापन गरिएका भनिएका शवको डीएनए परीक्षण पछिका प्रक्रियाबारे नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्लेसँग जानकारी लिएका थियौं।
5: घटनास्थल प्रकृति मुचुलका लाश जाँच मुचुलका पश्चात पोस्टमार्टम गरायौं। उहाँहरूको औटा छापहरू पनि लिने काम भयो। त्यस पछाडि डीएनए प्रोफाइलिङको लागि नमूना संकलन गरेर सबै शव राखेको अवस्था छ। अब उहाँहरूको त्यो फर्स्ट डिग्री रिलेसनको व्यक्तिहरू हुनुहुन्छ,
0: त्यो भनेको जसको आफन्त सम्पर्कमा छैनन् उनीहरूको परिवारले,
5: परिवारमा पनि आमा बुवा छोरा छोरीको नाता फर्स्ट डिग्री उनको र उहाँहरू चारैजना हुनुहुन्न भने उहाँको सिबलिङ अर्थात् दाजुभाइ दिदी बहिनी उहाँहरू मध्ये एकजनाको फ्रेस ब्लड संकलन गरिन्छ। उहाँहरूले त्यो फ्रेस ब्लड दिन आउँदा दुई प्रति पासपोर्ट साइजको फोटो सहित नेपाल प्रहरी अस्पताल महाराजगंज प्याथोलोजी ल्याबमा वा नजिकको जिल्ला प्रहरी कार्यालयमा पनि सम्पर्क गर्न सक्नुहुन्छ।
0: यदि कसैको आफन्त त्यो फर्स्ट डिग्री पनि अथवा अरू आफन्त पनि नजिकको नातेदार पनि देशमा छैन भने बाहिर छ भने के गर्ने, त्यसको कुनै विकल्प?
5: देश बाहिरको हकमा उहाँहरू नेपाल आइराख्नु पर्दैन। यसको लागि फर्स्ट डिग्रीको नातेदार आमा बुवा छोराछोरीले चाहिँ त्यसमध्येमा एकजनाले त्यहाँबाट रगत दिएर त्यही डीएनए प्रोफाइलिङ गरेर सोको सफ्ट कपी डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन एन्टीमोर्टम फर्म भरेर नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा उहाँहरूले इमेल गर्न सक्नुहुन्छ र सो आधारमा त्यो प्रोफाइलिङको यहाँ रहेको डीएनए प्रोफाइलिङसँग म्याचिङ गर्ने काम हुन्छ। म्याच भएको खण्डमा अनि जोसँग म्याच भएको छ त्यो आफन्तलाई यहाँ भएको पहिचान नखुलेको सब हस्तान्तरण गरिन्छ।
0: उनी थिए नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्ले। अधिकारीहरूका अनुसार सम्पर्कविहीन व्यक्तिहरूको संख्या करिब 4,000 छ। त्यसमा विदेशी नागरिक करिब 600 र सुरक्षाकर्मी तथा सरकारी कर्मचारीहरूको संख्या 100 भन्दा धेरै छ। पछिल्ला दिनहरूमा धेरैको ध्यान विभिन्न जलविद्युत आयोजनाका सम्पर्कविहीन 650 जनाको खोजी प्रयासमा केन्द्रित पाइन्छ। उनीहरूमध्ये कैयौं सुरुङहरूमा फँसेको आशंकाबीच भइरहेको उद्धार प्रयासका सम्बन्धमा नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेत
2: आज रसुवागढी लामटाङ चिलिमी अप्पर त्रिशुली 1 त्रिशुली 3 र त्रिशुली 3B मा काम भएको छ। रसुवागढीको लगभग 250 मिटर गएपछि त्यहाँ चाहिँ टनेल बन्द भएको भाग फेला पर्यो, त्यहाँसम्म केही पनि फेला परेको छैन। लामटाङको हकमा 65 मिटरसम्म भित्र गएको छ, त्यहाँ चाहिँ एकदमै ठुल्ठूलो ढुङ्गाहरू फेला परेको छ। त्यसपछि यो चिलिमी र UT-1 विदेशी उद्धार कर्मीहरूसँग नेपाली सेनाको संयुक्त टिमले गरेको हो यो।
0: त्यसमा के छ प्रगति चाहिँ?
2: अहिलेसम्म त्यस्तो रिजल्टहरू केही आइसकेको छैन। अब त्यो कम्प्लिटली टनलहरू चाहिँ बन्द छन्, त्यसलाई चाहिँ खुलाउने प्रयास भइरहेको छ।
0: अनि त्रिशुली 3A र त्रिशुली 3B
2: को हकमा 3A चाहिँ टनलभित्रको पानी फाल्ने काम भइरहेको छ मोटरबाट खानेर, अनि 3B को हकमा त्यसको इन्ट्री पोइन्ट पत्ता लगाउने काम हुँदैछ त्यहाँ चाहिँ।
0: उनी थिए सैनिक प्रवक्ता राजाराम बस्नेत। आज बाढ़ी प्रभावित नुवाकोटको बटार र ढुङ्गे क्षेत्र पुगेका थिए हाम्रा संवाददाता अशोक दाहाल। उनले त्यहाँ के देखे?
6: शरदजी, आज हामी सबैभन्दा पहिले बटारमा रहेको एउटा शिविरमा पुग्यौं जहाँ उद्धार गरिएका मानिसहरूलाई राखिएको थियो। त्यहाँ जलविद्युत आयोजनाको सुरुङबाट बचेर आएका केही मानिसहरूसँग हामीले कुरा गर्यौं। सुरुङभित्रबाट संघर्ष गरेर आफू बच्न सफल भएको उहाँहरूको कथा एकातिर थियो भने अर्कोतिर उहाँहरूले आफ्नो परिवारका सदस्यहरू गुमेको खबर त्यस पछाडि थाहा पाउनुभयो र त्यसको पीड़ा अलग्गै थियो। एकैजनाको परिवारका 8 जनासम्म सदस्य उहाँहरूले गुमाउनु भएको रहेछ। त्यसपछि हामी बटारकै मैथली ब्यारेक आसपास गयौं। त्यहाँ मानिसहरू जो हाइड्रो पावरको सुरुङभित्र अझै पनि सम्पर्कविहीन हुनुहुन्छ उहाँहरूको परिवारका कैयौं सदस्यहरू त्यहाँ जम्मा भएर बस्नु भएको छ र उद्धारको के भइरहेको छ भन्ने उहाँहरूको चासो छ। उद्धार ढिलो भएकोमा उहाँहरूमा एक किसिमको छटपटी असन्तुष्टि र बेचैनी पनि देखिन्थ्यो। त्यस पछाडि हामी ढुङ्गे बजार गयौं जुन त्यहाँभन्दा केही किलोमिटर अगाडि र त्रिशुली बजार सँगै छ जुन चाहिँ बाढ़ीले तहस नहस बनाएको नुवाकोटको एउटा ठाउँ मध्ये हो र त्यहाँ केही घरहरू मात्रै बचेका छन् र केही घरहरूमा मात्रै मान्छेका सरसामानहरू बचेका छन्। त्यहाँ मानिसहरू आज स्थानीय स्वयंसेवकको सहयोगमा घरभित्र छिरेर आफ्ना बचे खुचेका सामानहरू बाहिर निकालिरहनु भएको थियो। एकजनाले त आफ्नो घरबाट केथान सिलिण्डर, भाँडाकुँडा र केथान पानीका जारहरू मात्र बाहिर निकालेको हामीलाई देखाउनु भयो। त्यो ठाउँका मानिसहरूमा बाढ़ीले आफन्त साथीभाइ छरछिमेकी गुमाएको एउटा पीड़ा छ भने अर्कोतर्फ बाढ़ीले आफ्नो घर व्यवसाय सबै बगाएर लैजाँदाखेरि अथवा क्षति पुर्याउँदाखेरि अब कसरी अगाडि बढ़ने भन्ने एक किसिमको चिन्ता पनि उहाँहरूले हामीलाई सुनाउनु भयो। शरदजी,
0: हाम्रा संवाददाता अशोक दाहाल, पछिल्ला दिनमा बढ़दै गएको राहत र उद्धार बारेका गुनासोहरूका सम्बन्धमा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीको प्रतिक्रिया मागेका थियौं।
5: विपदको बेलामा हुने जुन मिस इन्फर्मेशन पनि हामीले धेरै आइडेन्टिफाई गरेका छौँ। हजुरले भन्नुपर्दाखेरि जस्तो एउटा घटेको भन्ने ठाउँमा उद्धार हामी उद्धार भएको छैन, उद्धार भए पनि धेरै भाइरल भयो एउटा त्यो ठाउँमा सेनाले चाहिँ चारचोटि पाँचचोटि हिजो पनि आज पनि खोज्यो, ग्राउन्डमै गएर खोज्यो, मान्छे भेटिएन। त्यस्तै चाहिँ जुन जुन हटस्पटमा त्यो धेरै गुनासो सोसियल मिडियामा आएको छ त्यही ठाउँमा गएर खोज्दाखेरि पनि एउटा घर पनि भाइरल गएको छ, त्यो घरमा खोज्यो कहीँ छैन। भनेपछि कहिले काहीँ विपदको घडीमा सबैलाई चाहिँ एक खालको चाहिँ पीड़ा दिएको बेलामा चाहिँ यसमा यो रोमान्टिसाइज भएको पनि अब त्यति राम्रो नहुनुपर्ने हो होइन, अलिकता त्यो पनि चाहिँ भएको छ। हामीले अलिकता त्यो अब्जर्भ गरेका छौँ,
0: सामाजिक सञ्जालमा आएको कुरा भयो। अब अर्को चाहिँ जनप्रतिनिधिहरूले, स्थानीय तहकै जनप्रतिनिधिहरूले चाहिँ हामीसँग समन्वय नै गरेन, सरकारसँग सरकारले व्यवस्था गर्यो भन्ने जुन छ त्यो बारे के
5: म भन्छु। यसमा विपद ऐन 2074 चाहिँ पढ्नलाई म अनुरोध गर्दछु। विपद ऐन 2074 नेपालको संविधान 2072 स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय संघीय सरकारको भूमिकालाई चाहिँ स्पष्ट विभाजन गरिदिएको छ। त्यो हुनाले समन्वय चाहिँ कसरी गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण होला। जस्तो हिजो बागमती प्रदेशको मन्त्रीज्यू हामीसँग छलफल गरेर अनि उहाँले चाहिँ ठिक छ यो ऐन यसले चाहिँ हाम्रो स्पष्ट भूमिका खेलेको हामीलाई पनि अवगत छ, यो अनुसारको हामीले काम पनि गरिरहेको छौँ। यहाँ संघीय सरकारले केन्द्रमा काम गरेको छ, यहाँ हामीलाई चाहिँ धन्यवाद। हामी स्थानीय स्तरमा चाहिँ हामी परिचालित हुन्छौँ, हामी गर्छौँ भनेर मुख्यमन्त्रीले कमिटमेन्ट पनि गर्नुभयो। त्यसपछि उहाँ फिल्डमा पनि जानुभएको छ, खटिनु भएको छ, टिम पनि मोबिलाइज गरेको छ, स्थानीय सरकार पनि मोबिलाइज गरेको अवस्था छ। तर अब यहाँ चाहिँ एउटा कुरा भनेर बाहिर चाहिँ कुनै अर्को मेसेज जान्छ भने त्यसको जिम्मा लिन सकिँदैन।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। अन्तिम प्रसंग, चीनको जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै नेपाली अधिकारीहरूले रसुवामा बनेको लेक टू हिमतालमा पानी जम्मा हुने क्रम जारी रहेको बीबीसीलाई बताएका छन्। यद्यपि उक्त हिमताल भरिन र फुट्न कति समय लाग्छ भन्ने बारे अनुमान गर्न कठिन भएको उनीहरूको भनाइ छ। उक्त तालको पछिल्लो अवस्थाबारे बाढ़ी पूर्वानुमान महाशाखाका प्रमुख तथा वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुलीले भने,
7: त्यो रिपोर्टमा जनाइए अनुसार चाहिँ त्यहाँ अहिले अनुमानित 6,50,000 घनमिटर पानी जम्मा भए देखिन्छ। अब यो ताल तुलनात्मक रूपमा यसअघि जो बिहान फुटेको ताल भन्दा चाहिँ झन्डै 3 गुणा सानो देखिन्छ। पानीको आयतन चाहिँ तुलनात्मक रूपमा कम छ, तथापि तल्लो क्षेत्रमा सानातिर पहिरोहरू खसिराखेको, नदीको क्षेत्रमा पनि थुप्रै लेदो गेग्रान रहेको कारण यो ताल फुट्न गएमा चाहिँ त्यो सबै गेग्रान बहाव हुन सक्छ र अलिकति ठुलो रूप पनि लिन सक्छ भन्ने जोखिम चाहिँ कायम भएको हुनाले हामीले मुख्यत उद्धारकर्ताहरू त्यसमा पनि टनेलको क्षेत्रमा उद्धारको लागि खटिराख्नुभएका सुरक्षाकर्मी, तल्लो क्षेत्रमा पनि मृतक र बेपत्ताको खोजीमा लागिराख्नुभएका सुरक्षाकर्मी जो खोलामै हुनुहुन्छ उहाँहरूको लागि चाहिँ यो सतर्कता साथ काम गर्नुपर्ने विषय छ। पहिलो दिनको बाढ़ीले असर पुर्याएको क्षेत्र छ, त्योभन्दा बाहिर चाहिँ यो बाढ़ी पनि आउने देखिँदैन।
8: भरिएर पोखिने केही अनुमान हुन्छ, समय यति लाग्न सक्छ अथवा
7: यो खासमा यो जुन ताल बाँकी छ त्यो ताल पहाड़को बीचतिर छ, यो हिम पहिरो गएको क्षेत्रभन्दा तल र परिवेशको उचाइ अनुमानित 4,000 मिटरतिर देख्न सकिन्छ। त्यो कारणले तीव्र गतिमा यो नभरिएको पनि हो, यसमा हिम नदीको पग्लिएको थोरै पानी मात्रै यसमा विस्तारित जम्मा हुँदै गइरहेको अवस्था छ, त्यसकारण यो भरिनको लागि अझै पनि केही दिनहरू लाग्न सक्ने अनुमान गर्न सकिन्छ।
0: उनी थिए वरिष्ठ जल विज्ञान विज्ञ विनोद पराजुली गनी अन्सारीसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 8:45 हामी फेरि उपस्थित हुने नै छौ।
9: अहिले हाम्रो गर्नेमा 9 बजे छ। यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको पाँच गरेता कुनाको लाइन जैसी पन्द्रह जाने बाटोतर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
11: पहाडको छुक छुके दिल
12: कति राम्रा गीत बजेका कता राम्रा राम्रा सन्देश आएका होइन यो त साँच्चै 105.4 मेगाहर्जको रेडियो आदि खोला रहेछ क्या
13: नमस्कार म देवीराम पराजुली जिरे खोर्सानीको भोक लाग्यो तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आदि खोला FM 105.4 मेगाहर्ज

0: सुनिए ना,
1: अहिले हाम्रो गर्नेमा
0: 10 बजेको छ।
2: यस समयको साथमा जेतु सुनचादी पसल भूषाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोरसँग जोडिएको 5 घरेता कुनाको लाइन जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: सुनो, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
1: यस समयको साथमा जेतु सुनचादी पसल भोसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: हुन्छ। रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
1: यस समयको साथमा जेतुल सुनचादी पसल भुसाल पेट्रोल पम्प नजिकै रहेको डिपार्टमेन्ट स्टोर सँग जोडिएको 5 गरेता कुनाको लाइन जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यदि बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ।
1: आज मंगलबार
2: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
1: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
2: 6 देखि 7 बजेसम्म नेपाली बहस,
1: 7 देखि 7:15 सम्म आदि खुला खबर,
3: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निंग आदि खुला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 बजेदेखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाका,
2: 2 देखि 3 बजेसम्म गीत संगीत,
1: 3 देखि 3:15 सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने गीत संगीत,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30 सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50 सम्म आदि खोला खबर,
2: 7:30 देखि 8 बजेसम्म साझा खबर,
1: 8:00 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीत,
2: 9 देखि 9:15 सम्म बीबीसी नेपाली सेवा,
1: 9:15 देखि 10 बजेसम्म आधुनिक गीत संगीतहरू,
2: 10:00 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com यो सँगै हाम्रो दैनिक प्रसारण यही सकिन्छ।

0: आज विक्रम सम्वत 2083 साल भदौ 16 गते मंगलबार भदौ कृष्ण पक्ष चौथी 1 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: जल विद्युत कारखानाका 900 जना 5 दिनदेखि सम्पर्कविहीन। बाढ़ीबाट 17,000 बालबालिका प्रभावित। राहत तथा उद्धारमा सरकार व्यस्त देखे पनि पीड़ितसम्म देखिएन सरकार। पोहोरको प्रतिवेदन थन्किँदा ठूलो क्षति। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्ण दैनिकमा छापिएको सीमा सुरक्षा र सूचना आदान प्रदानमा सहकार्य बढ़ाउने सहमति शीर्षकको शुभ समाचार।
0: भारत नेपालबीच सीमा सुरक्षा सुरक्षा निकायको समन्वय सूचना आदान प्रदान अपराध तथा तस्करी नियन्त्रण र विपद व्यवस्थापनमा सहकार्य थप मजबूत बनाउने सहमति भएको छ। भारतको पिथौरागढ़ स्थित जिल्ला कार्यालय सभागारमा सोमबार सम्पन्न भारत नेपाल समन्वय बैठकमा सीमावर्ती क्षेत्रको सुरक्षा तथा दुई देशबीचको आपसी समन्वय प्रभावकारी बनाउने विषयमा छलफल भएको हो। बैठकमा भारतका तर्फबाट पिथौरागढ़ जिल्ला प्रशासन तथा नेपालका सीमावर्ती जिल्ला बैतडी र दार्चुलाका प्रशासनिक अधिकारी सहभागी थिए। बैठकमा भारतका तर्फबाट पिथौरागढ़का जिल्लाधिकारी आशिष भट्टगाईले सीमा सुरक्षा तथा आपसी समन्वयसँग सम्बन्धित विषय प्रस्तुत गरेका थिए। नेपालका तर्फबाट बैतडीकी प्रमुख जिल्ला अधिकारी मीना अर्याल र दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलले सीमावर्ती क्षेत्रमा देखिएका समस्या चुनौती तथा सहकार्यका विषयमा धारणा राखेका थिए। बैठकमा सीमा क्षेत्रमा खटिएका सुरक्षा निकाय स्थानीय प्रहरी भारतीय सशस्त्र सीमा बल एसएसबी भन्सार तथा अन्य सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने सहमति भएको हो।
3: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर।
6: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
5: जे पाए त्यही खालास अनि रोगले समात्ला।
6: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जल विद्युत आयोजनाका 900 जना 6 दिनदेखि सम्पर्कविहीन। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकिन बाहिर परिवार छटपटाउँदै शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ। मोबाइलको स्क्रीनमा आँखा गाडेर बसेकी मिठु खड्काले कतिपटक फोन डायल गरिन् उसलाई नै सम्झना छैन। निर्माणाधीन 216 मेगावाट क्षमताको माथिल्लो त्रिशुली एक जल विद्युत आयोजनामा दुई वर्षदेखि काम गर्ने उनका श्रीमान कमल खड्कासँग बाढ़ी आउनु अघि बिहान 8:30 बजेतिर अन्तिम पटक भिडियो कल भएको थियो। भोटेपछि बाढ़ीले मचाएको वितण्डाबारे उनले 10:30 बजे मात्र थाहा पाइन्। लगत्तै कमललाई फोन गर्दा स्विच अफ थियो र शुरू भयो एउटा अन्तहीन प्रतीक्षा। मोबाइल हेर्दा हेर्दै आँखा टट्टाइसकेको छ। गौरीशंकर दुई जुगु दोलखाका खड्का भन्छन् हराएकाको सूचीमा नाम आउँदैन भेटेकाको सूचीमा पर्दैन मेरो संसार नै हराए जस्तो भएको छ। भोटेकोशी बाढ़ीले सुरूङ भूमिगत विद्युत गृहभित्र र आयोजना क्षेत्रमा कार्यरत सयौं श्रमिक तथा प्राविधिक सम्पर्क विहीन भएपछि उनीहरूका परिवार यति बेला एउटा खबरको खोजीमा छन्। जीवित छन् कि छैनन् थाहा छैन उनले बताएकी छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानका अनुसार 11 जल विद्युत आयोजनामा 894 जना अझै सम्पर्क विहीन छन्। ती आयोजनालाई कार्यरत कर्मचारी तथा श्रमिकहरू सुरुङभित्र फसेका छन् कि बाढ़ीले बगाएर बेपत्ता बनाएको छ भन्ने एकिन विवरण कसैसँग छैन। सम्पर्क विहीन भएका परिवारजनले अन्तिम आशाका रूपमा सुरुङभित्र खोजी गर्नुपर्ने दवाब बढ़ाइरहेका छन्। आयोजनाको भूमिगत विद्युत गृहभित्र उद्धार टोली पुग्न सकेको छैन। बाहिर भने परिवारहरू छटपटाइरहेका छन्। जलविद्युत आयोजनामा 900 जना 6 दिनदेखि सम्पर्क विहीन रहेका
0: भोटेकोशी महाविपत्ति 939 को शव भेटियो 3925 अझै बेपत्ता शीर्षकमा हिमालय टाइम्स खबर लेख्छ। रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढ़ीको छैटौं दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या 939 पुगेको छ। रसुवा स्थित चितवन, धादिङ, तनहुँ, गोर्खा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ। अचानक आएको यस अप्रत्याशित बाढ़ीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ। विपत्तिमा परि अझै 3925 जना नागरिक सम्पर्क विहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि 21,008 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट हालसम्म 11,379 जना नागरिकको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये गम्भीर अवस्थाका 279 जना घाइतेको, विभिन्न अस्पतालमा उपचार भइरहेकोमा 168 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशुली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन्। विपद व्यवस्थापनमा संघीय सरकारलाई प्रदेश र स्थानीय सरकारका साथै स्वदेशी तथा विदेशी स्वयंसेवी संघ संस्थाहरूले महत्वपूर्ण साथ दिइरहेका छन्। सुरुङभित्र खोजी अभियान जारी। बाढ़ीका कारण रसुवा र नुवाकोट क्षेत्रमा संचालित तथा निर्माणाधीन धेरै जलविद्युत आयोजनाहरूमा ठूलो क्षति पुगेको छ। नेपाली सेनाले जलविद्युत परियोजनाबाट मात्रै हालसम्म 279 जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ। आयोजनाका सुरुङभित्र मानिसहरू थुनिएको हुन सक्ने आशंकामा सुरक्षा निकाय र अन्तर्राष्ट्रिय उद्धार टोलीहरूले सुरुङभित्र प्रवेश गरी खोजी कार्यलाई तीव्रता दिएका छन्। माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट 254 जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनिया टोली खटिएका छन्। राहत वितरणमा एकद्वार नीति। सरकारले प्रभावित क्षेत्रमा राहत संकलन र वितरणलाई व्यवस्थित बनाउन एकद्वार नीति अपनाएको छ। काठमाडौँ लगायत देशका विभिन्न भागबाट प्राप्त राहत सामग्री रसुवा, नुवाकोट र धादिङका चारवटा मुख्य संकलन केन्द्र मार्फत 27 स्थानीय वितरण केन्द्रबाट हालसम्म 3696 प्रभावित नागरिकसम्म पुर्याइएको छ। राहत वितरण कार्य पारदर्शी र प्रभावकारी भए नभएको अनुगमन गर्न प्रधानमन्त्रीको सचिवालयका सदस्यहरू र मन्त्रालयका उच्च कर्मचारी स्वयं मैदानमा खटिएका छन्।
2: बाढ़ीबाट 17,000 बालबालिका प्रभावित, कयौंका अभिभावक नहुँदा भविष्य अन्यल शीर्षकमा खबर छ। रसुवा खाल्टेका 16 वर्षीय समीर तामाङ भोटेको सीमा बाढ़ी आउँदा विद्यालय पुगिसकेका थिए। घरमा बहिनीहरू 13 वर्षीय प्रिया र 7 वर्षीय पार्वती थिए। बाढ़ी आएको थाहा पाएपछि नीलकण्ठ माध्यमिक विद्यालय कक्षा 8 पढ़ने समीरले भागेर ज्यान बचाए, तर घरमा भएका बहिनीहरू 6 दिनदेखि सम्पर्क विहीन छन्। सानी बहिनीको हातमा घाउ भएको थियो। उनी स्कूल जान नसकेकोले ठूली बहिनी पनि उनलाई हेर्न घरमै बसेकी थिइन्। शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका उनले भने, खै अब के गर्ने हो थाहा छैन। साथी जस्ता बहिनीहरू चिनबरमै बाढ़ीमा परेर कहाँ हराए हराए, घर पनि बाढ़ीले बगाएको र बुवा सूर्याले भने भागेर ज्यान जोगाएको समीरले बताएका छन्। आमा छेसाङ रोजगारीको सिलसिलामा कुवेतमा छिन्। रसुवाको बेत्रावती गाउँपालिका 5 लहरे पोवामा रहेको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा 10 पदौको बारीबाट ज्यान जोगाएकाहरूलाई ल्याएर राखिएको छ। सुत्केरी महिला बालबालिका ज्येष्ठ नागरिकहरूलाई विभिन्न ब्लकमा राखिएको छ। सबैजसोको मुहार निन्याउरो छ। बालबालिकाको आँखामा टिलपिल आँसु र आफन्तको पर्खाई देखिन्छ। कसैको आमा बुवा, कसैको दाजुभाइ, कसैको दिदीबहिनी बाढ़ीमा बगेका छन्। तिनीहरूको अहिलेसम्म अत्तोपत्तो छैन। अधिकांश बालबालिका अभिभावक विहीन बनेका छन्। घर पनि बाँकी छैन। तिनी मध्येकी अर्की हुन् रन्जु तामाङ। रसुवाको कालिका गाउँपालिकामा रहेको कालिका हिमालय माध्यमिक विद्यालय कक्षा 7 अध्ययनरत रन्जुली बाड़ीमा आमा दाई र भिनाजु गुमाइन् 12 वर्ष उनी कालिका स्थानमा बसेर पढ्छिन्। यी त एक प्रतिनिधि पात्र मात्रै हुन्। रसुवाको शिवालय आधारभूत विद्यालयको होल्डिङ सेन्टरमा रहेका बाल बालिका सबै जसोले अभिभावक परिवार कार्य सदस्य र घर गुमाएका छन्। यसरी बाढ़ीबाट 17,000 बाल बालिका प्रभावित भएका छन् भने कयौंका अभिभावक नहुँदा उनीहरूको भविष्य समेत अन्योल बनेको छ।
0: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा स्वास्थ्य संकट निम्तने खतरा बढ़ेको छ। बाढ़ीमा परेर ज्यान गुमाएका नागरिक र पशु चौपायाको सब व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम बढ़ेको हो। बाढ़ी प्रभावित रसुवा, नुवाकोट, धादिङ लगायत प्रभावित क्षेत्रमा समयमै सबै सब व्यवस्थापन हुन नसक्दा संक्रामक रोगको अर्को संकट आउने देखिएको हो। बाढ़ीले घर, बस्ती, सड़क र पूर्वाधारमा क्षति पुर्याउनुका साथै खाने पानीका स्रोतमा फोहोर तथा दूषित पदार्थ मिसिएपछि रोग फैलिने चिन्ता बढ़ेको छ। सबबाटै संक्रमण फैलिने भन्दा पनि अरू चीजबाट बढ़ी जोखिम हुन्छ। डाक्टर पुन उपशीर्षकमा खबर छ। संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले बाढ़ीमा परि मृत्यु भएका मानिस तथा पशु चौपायाका शवबाट प्रत्यक्ष रूपमा महामारी फैलिने भन्दा पनि शवमा आकर्षित हुने मूषा, किरा, फट्याङ्ग्रा तथा अन्य जनावरका कारण अप्रत्यक्ष रूपमा संक्रमण फैलिने जोखिम बढ़ी हुने बताउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा संक्रामक रोगको अर्को जोखिम शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
2: विनाशकारी बाढ़ीका कारण सड़क सञ्जाल छिन्न भिन्न भई उद्धार र राहत पहुँच बाहिर जाँदा नुवाकोट र रसुवाका बाढ़ी पीड़ित आफन्तको लास वा सास कुरेर विक्षिप्त अवस्थामा बसिरहेका छन्। एकातिर सरकार उद्धारमा व्यस्त रहेको दावी गरिरहेछ भने अर्कोतिर छ दिनदेखि बाटोघाटो ठप्प हुँदा पहिरो र बाढ़ी क्षेत्रमा पुग्न नसकेर पीड़ित परिवार ब्यारेक र होल्डिङ सेन्टरका ढोकामा निराश र रोदनबीच बौतारिन बाध्य रहेका छन्। सरकार व्यस्त, पीड़ित विक्षिप्त शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: यता गोर्खा पत्रले प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ। स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको संख्या तथा भौतिक क्षतिको विवरण संकलन शुरू। सरकार खोज, उद्धार, उपचार, राहत र नागरिकको सुरक्षित व्यवस्थापनमा दृढ़ता र सक्रियता साथ क्रियाशील। अन्तर्राष्ट्रिय समुदाय समक्ष जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदका विषयबारे बलियो गरी उठान गर्नुपर्ने समय आयो। प्रधानमन्त्री राहत कोषमा सोमबार मध्याहसम्म 5,87,92,23,842 रूपयाँ जम्मा। बाढ़ी प्रभावित क्षेत्रका अधिकांश स्थानमा संचार र विद्युत सेवा पुनर्स्थापना। सोमबार सरकारको क्रियाशीलता यस्तो थियो। प्रधानमन्त्री बालेन्द्र शाह र सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बीच बाढ़ी प्रभावित क्षेत्रमा सरकारद्वारा भइरहेको खोज, उद्धार तथा राहत वितरण तथा नागरिक व्यवस्थापनका प्रयासबारे विस्तृत छलफल। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा प्रधान सेनापति अशोकराज सिग्देलसँग बाढ़ी प्रभावित क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेको उद्धार तथा राहत अभियान, बेपत्ताको खोजी र घाइतेको उपचार लगायत विषयमा जानकारी हासिल। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेद्वारा विपद व्यवस्थापनका लागि प्राप्त जनसहयोगलाई बिना ढिलाई प्रभावित क्षेत्रमा पठाउने तयारी। प्रभावित नागरिकको पुनर्स्थापना चाँडै प्रधानमन्त्री शीर्षकमा गोर्खापत्रमा यो खबर छापिएको हो।
2: भदौ 10 गते रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण ठूलो मात्रामा मानवीय र भौतिक नोक्सानी भएको छ। मानवीय र भौतिक क्षति यति नै भयो भनेर अझै आकलन हुन बाँकी छ। एक वर्ष अघि 2082 असार 24 गते त्यही क्षेत्रमा आएको बाढ़ीपछि रसुवाका तत्कालीन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदनमा त्यस क्षेत्रमा अर्को ठूलो विपत्ति औंल्याइएको थियो। लेन्दे खोला हुँदै भोटेकोशी सहितको तटीय क्षेत्रको जोखिम कायम रहेको जनाउँदै अध्ययन प्रतिवेदनले तटीय क्षेत्रका बस्तीहरू स्थानान्तरण गर्न सुझाएको थियो। 55 पेज लामो प्रतिवेदनमा स्थानीय प्रशासनले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण हुँदै सरकारका विभिन्न निकायलाई बुझाइएको थियो। 13 सदस्यीय अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा रसुवागढ़ीदेखि बेत्रावती सम्मका नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी, मैलुङ, पैरेबेसी, शान्ति बजार, खाल्टे लगायत बस्तीहरूमा बाढ़ीको उच्च जोखिम रहेको जनाएको थियो। त्यहाँ रहेका बस्तीहरूको वैज्ञानिक अध्ययन गरेर सम्भावित जोखिमको मूल्यांकन सहित सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ। बाढ़ीले गत वर्ष जुन तहको क्षति पुर्याएको थियो र उद्धारमा कठिनाई भयो त्यसले सुरक्षा निकाय, स्थानीय प्रशासन र विषयगत कार्यालयहरूको क्षमता बढ़ाउनु पर्ने सुझाइएको थियो। तर समितिले बुझाएको प्रतिवेदन सिंहदरबारमा थन्क्यो। सरकारले त्यसलाई अध्ययन गर्ने र कार्यान्वयन गर्नमा कुनै चासो र तत्परता नदेखाएको एक अधिकारीले गुनासो गरेका छन्। समुदाय स्तरको सूचना प्रणाली स्थापना गर्न नदी किनारको बस्ती तथा संरचनामा साइरन र मोबाइल सन्देशको सूचना प्रणाली विकास गर्न सुझाइएको थियो। साथै त्यस क्षेत्रमा विकास निर्माण सहितका भौतिक संरचना निर्माणमा ध्यान दिन र निर्माण नै गर्नुपरे विपद जोखिमको मापदण्डलाई अनिवार्य पालना गर्न पनि प्रतिवेदनमा औल्याइएको थियो। त्यस्तै अन्तर्देशीय पूर्व सूचना प्रणाली स्थापना, हिमालहरूको जोखिम मूल्यांकन तथा न्यूनीकरण, नदी तटीय संरचना र बस्तीहरूमा जलवायु जोखिम मूल्यांकन अनिवार्य, नदी किनारका बस्तीहरू जोखिममा रहेकाले सुरक्षित स्थानान्तरण, समुदायमा आधारित बाढ़ी पूर्व सूचना प्रणाली निर्माण, स्थानीय तह र सुरक्षा निकायको क्षमता वृद्धि लगायतका सुझावहरू प्रतिवेदनमा औल्याइएको थियो। पोहोरको प्रतिवेदन थन्किदा ठूलो क्षति विपदमा संसदको ढोका बन्द शीर्षकमा नागरिक दैनिकमा यो खबर छ।
0: नेपालका मुद्दा अन्तर्राष्ट्रियकरण हुनुपर्छ, अन्नपूर्ण पोस्टमा छापिएको छ। विश्वका ठूला औद्योगिक मुलुकहरूले उत्सर्जन गरेको धेरै कार्बनको प्रत्यक्ष र भयानक सजाय नेपालले आफ्ना हिमाल र नागरिकको ज्यान गुमाएर भोगिरहेको छ। विश्वव्यापी तापमान वृद्धिमा नेपालको योगदान 0.1% भन्दा पनि कम छ, तर सोलुखुम्बुको थामेदेखि रसुवाको भोटेकोशीसम्म मानव सिर्जित त्रासदी लगातार दोहोरिरहेको छ। विपद आउँदा तुरन्त काम लाग्ने आफ्नै सेटेलाइट नहुनु र उपलब्ध प्रविधिलाई सही समयमा निर्णय लिन प्रयोग गर्न नसक्नु हाम्रो मुख्य कमजोरी हो। बहुसंकट जोखिम मूल्यांकन विज्ञ डाक्टर वसन्तराज अधिकारी भन्छन्, समस्या प्रविधि नपाउनुमा मात्र होइन छिमेकी देशहरूसँग विपदबारे तुरन्त सूचना साटासाट गर्ने साझा संयन्त्र नहुनुमा पनि छ। प्रविधिमाथिको यो परनिर्भरता र अरूले गरेको प्रदूषणको मूल्य ज्यान र पूर्वाधार गुमाएर चुकाउनुपर्ने यो दुष्चक्र रोक्न नेपालले आफूलाई जलवायु विपदको पीड़ितका रूपमा विश्व सामु प्रस्तुत गर्दै जलवायु न्यायको मुद्दा तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्ने विज्ञहरूको भनाई छ।
2: विनाशकारी बाढ़ीको छैठौं दिनसम्म पनि रसुवागढ़ीको जनजीवन सामान्य हुन सकेको छैन। बाढ़ीले सीमावर्ती क्षेत्रको ठूलो भूभाग तहस नहस बनाएपछि रसुवागढ़ी, टिमुरे र स्याप्रुवेसी क्षेत्र अहिले लगभग मानिसविहीन अवस्थामा पुगेको छ। सोमबार हेलिकप्टरबाट सो क्षेत्रको स्थलगत अवलोकन गरेर फर्किँदा देखिएको दृश्यले बाढ़ीको क्षति जमीनबाट अनुमान गरिए भन्दा निकै ठूलो रहेको देखाएको छ। नदी किनारका बस्ती, सड़क, पुल, व्यापारिक संरचना र अन्य भौतिक पूर्वाधारमा बाढ़ीले पुर्याएको क्षतिको वास्तविक विवरण अझै आउन सकेको छैन। आकाशबाट हेर्दा कतिपय स्थानमा बस्तीको ठाउँमा बगर देखिन्छ, सड़क भएको ठाउँमा हिलो र ढुंगाको थुप्रो छ, पुल रहेका स्थानमा नदीको धार मात्र देखिन्छ, कतिपय घर उभिएका छन् तर मानिस छैनन्, ढोकामा भोटे तालचा झुण्डिएका